0: लागू औषध कारोबार ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
1: रुग्ण ठेक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठेक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढ़ी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत एक महीना भन्दा बढ़ी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालले एक असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरूले बताएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीएलले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पनि पूरा हुन सकेको छैन।
2: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ़ने नेपाल राष्ट्र ब्यांकले प्रक्षेपण गरेको छ। ब्यांकले सार्वजनिक गरेको चालू वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ।

0: 2731 बिन्दुदेखि खुल्ला भएको थियो। अधिकतम 2733.31 बिन्दुसम्म पुगेको नेप्से 2717.69 बिन्दुसम्म झरेको थियो।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए।
3: अब खेल खबर। विश्वकप 2026 अन्तर्गत समसीको बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन्। अहिले जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन

0: सँग खेल बराबरी खेलेको छ। फिफा विश्वकप फुटबलमा भोलि बिहान चारवटा खेल हुँदैछन्। भोलि बिहान पौने एक बजे कतार र स्विजरल्याण्ड, पौने चार बजे ब्राजिल र मोरक्को, पौने सात बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पौने दस बजे अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेलेको छ।
1: अब विचार विश्लेषण। बेलायतको सुर्ती सम्बन्धी नयाँ कानून हुन सक्छ नेपालका लागि मार्गदर्शन शीर्षकमा राजुमान सिंहको विचार अभियान दैनिकमा छापिएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रण केवल स्वास्थ्यको प्रश्न होइन, यो आर्थिक विवेक, वातावरणीय सुरक्षा, युवा पुस्ताको उज्यालो भविष्य र राष्ट्रको समग्र समृद्धिसँग जोड़िएको एउटा राष्ट्रिय दायित्व हो। आज लिइने दूरदर्शी निर्णयले नै भोलिको स्वस्थ, स्वच्छ, उत्पादनशील र समृद्ध नेपाल निर्माण गर्नेछ। नेपालमा प्रत्येक वर्ष अनुमानित 27,000 भन्दा बढ़ी मानिसहरू सुर्तीजन्य पदार्थसँग सम्बद्ध रोगहरूका कारण मृत्युवरण गर्छन्। बेलायतमा 1 जनवरी 2009 त्यसपछि जन्मिएका व्यक्तिहरूले जीवनभर कानूनी रूपमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने छैनन्। नेपालमा 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न कानून त निषेध छ, तर व्यवहारमा यो नियमको पालना अत्यन्त कमजोर छ।
0: सरकार ठूलो कि नागरिक शीर्षकमा केशव दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार भन्नु फगत मिथ्या विषय हो, किनभने शक्ति सरकारसँग हुँदैन, बरू नागरिकसँग हुन्छ। हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौं र खोजौं उत्तरदायी सरकार। संविधान, कानून, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार, जनताको माथतको सरकार, जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार। के हाम्रो सरकार नागरिकप्रति उत्तरदायी छ? के सरकार नागरिक सर्वोच्चता र जवाबदेहिताप्रति प्रतिबद्ध छ? समय नबित्दै यी प्रश्नहरूबाट सरकारको परीक्षण गरौं, अन्यथा शक्तिशाली सरकारले स्वयं नागरिकमा निज शक्तिहरूको अपहरण नगरोस्।
1: नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: अब हामी प्रतियोगितामा प्रवेश गर्यौं, मैले सुनिश्चित समयलाई सदुपयोग गरेको थिएँ, अझै पनि टिम पुरै आउनु भएको छ।
3: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: आदरणीय रामप्रसाद पोखरेलजीलाई पनि मैले पहिलो चरणमा आएर मञ्चमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यहाँ पाल्नु भएको छ हरिभक्त गुरुदेवलाई पनि जोरदार तालीको साथमा मञ्चमा आसन ग्रहण गरिदिनको लागि हार्दिक
4: अनुरोध।
2: साथी दिवाकर
4: अहिले बिहानको 6 बज्यो।
2: सुनिल थापाजीलाई पनि आसन ग्रहण गरिदिनको लागि
4: यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साथीहरूबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 31 गते आइतबार सन् 2026 जुन 14 तारिक नेपाल सम्वत 1146 अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि विश्व रक्तदाता दिवस।
1: 19 वर्ष प्रवेशको अवसरमा डडेलधुराको आफ्नो एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै भारतले स्वीकृति नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
1: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधिक गरेन। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व पुनर्गठन नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
0: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाड्न खोजेको भन्ने विरोध। एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छ।
1: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
0: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड एकको बराबरीमा रोकिए। आजै बिहान दुई खेल हुँदै भोलि बिहान चार खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै।
2: हजारौं रेडियो कर्मी करोडौं नेपालीको माझमा सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
1: समकक्षी वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्किएको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख ढुङ्गाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिङ जियानले नेपाल संघको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको समय बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकताको बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृत नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावट सम्झौता अनुसार थप 20 मेगावट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
0: अब राजनीतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समय सीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणा सहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद छिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउवा, महालक्ष्मी उपाध्याय दिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, गीतगम बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई ओडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको रासोपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डु स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक जिताउन खोजिएको छ। नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्नुभयो,
1: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढी आवेदन हो। ठूलो संख्यामा आवेदन पढेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वानकै क्रममा
0: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो,
3: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवाने गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि कमी असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी कलकत्ता अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाव दिएको आरोप,
4: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यस कारणले हामीले खालि यो वनलाई आर्थिक युनियन मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलिक ठूलो ऊ भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
0: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध, नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिसामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पूँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा थप्चुलिएको छ। ओलीको राजनीतिक उदय सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिबिम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ खबरमा लेखिएको छ। यस्तै भित्री पृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने शीर्षकमाको खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसद जस्तै योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: वाल्मीकि क्याम्पसको कागजात फिर्ती गरी 20 भन्दा बढी विकास सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको फिर्ती कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागम विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा 1 महिना अघि पनि फिर्ती कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संस्कृतिको दबावका कारण भारू चल्ने छिमेकी देशको भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण त्यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवार भित्रकै सदस्यबाट शीर्षकमा शेखराज खामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बाल बालिका पनि प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्ध भित्रबाट भएका हत्याका पछिल्लो 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना टाई रोड अर्थात स्टेयरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको पुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद बकेउता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागु औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरू बीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको AN-32 फैवरन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
0: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। छैठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड सँग 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौने 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
1: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: Classic Tech को Wi-Fi 6 router, नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। Classic Tech छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना, वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुकफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीसँग हामीले कुराकानी गरेका छौं।
4: राष्ट्रिय कार्यसमितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि, परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे, यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौं।
5: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघ फेको पन्थको, तर अहिले यहाँहरू एकदम धेरै फुर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेछ?
4: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र, बजार, मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टरमा यसलाई थप बलियो, आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौ भनेर जुन बजेट वक्तव्यमा आएको छ, अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छु भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ, भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका।
5: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ, जो घोषणा पत्र जारी गर्नुभएको छ, त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौं भन्छौं त्यसलाई मर्ज गर्ने, एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
4: प्रदेश सरकारहरूले, विभिन्न डिभिजन अफ वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको अलिक ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन, किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन, त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ।
5: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ, सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेको छ, त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो, त्यो भनेको कस्तो?
4: समुदायले विभिन्न क्रियाकलाप गर्दै आगलागी नियन्त्रण गरेर, वनको संरक्षण गरेर, वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछ, त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ, त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
5: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ,
4: यो दुईटा स्किम भनौँ न, एउटा तराईमा लागू भइरहेको छ, त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ, अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ, इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम, दुईटा स्किम लागू भइरहेछ।
5: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ, सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर तपाईँले त्यो भन्न खोजेको चाहिँ?
4: त्यसमा हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ, त्यो एनडीसीटीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
2: फेको फन्डका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो, 1730 मेगावाटका 3 ठूला जलविद्युत आयो आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
2: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासोपाको नयाँ नेतृत्व, पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
6: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
2: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
6: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ, तर निकै पहिले पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा दुईजना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् एकजना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को एकजना महिलातर्फ माथि यस्तो लेखिएको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भएको थियो तिमीलाई याद छ त? त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
6: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

चितवन को आवाज रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com बाट एकैसाथ प्रसारण भइरहेको बिहान 7:45 बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: नेपाली कांग्रेसका क्रियाशील सदस्यको अध्यावधिक दुईवटा स्पष्ट वैचारिक वैकल्पिक शक्ति आवश्यक रहेको डाक्टर भट्टराईको भनाई. टिकौली जंगलमा गति मापन क्यामेरा जडान, सड़क सुरक्षा सुदृढ हुने अपेक्षा, गोताखोर पुनर्ताजगी तालिम सम्पन्न, अमेरिका र इरान बीचको शान्ति सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दावी र ब्राजिल र मोरक्को बीचको खेल बराबरीमा सकियो.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना. विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ. प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क 0556-493-495.
0: अब खबर विस्तारमा. नेपाली कांग्रेसका 6,87,931 क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको छ. कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकपछि महामन्त्री प्रदीप पौडेलले कुल 7,82,209 मध्ये तह मार्फत र डिजिटल प्रणाली मार्फत स्वयं अध्यावधिक फारम भरिएका गरी 6,87,000 भन्दा बढ़ी क्रियाशील सदस्यको जानकारी प्रणालीमा प्रविष्ट गरिएको जानकारी गराउनु भएको छ. उहाँका अनुसार संख्या मध्ये 5,38,622 क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरेका छन्। उहाँले 1,49,309 जना क्रियाशील सदस्य पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भए वडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको बताउनु भएको छ. उहाँले अनलाइन मार्फत प्रविष्ट भएका फारम वडा तहबाट असार 5 गते भित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देशन समेत दिएको छ. महामन्त्री एवं समिति संयोजक पौडेलले इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाड़ी जिल्लाका केही पालिका तथा क्रियाशील सदस्यता अध्यावधिक ढिलाइ भएका 12 र खोटाङका हकमा भने क्रियाशील सदस्यता अध्यावधि गर्ने समय असार 7 गतेसम्म कायम गरिएको बताउनु भएको छ. सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्त बदर गरेको छ. सरकारले गएको वैशाख 31 गते 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीको कार्कीले रिट दायर गर्नुभएको थियो. सो रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्त बदर गर्ने आदेश दिएको हो. सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो. सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसार उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारण सहित पुनर्निर्माण गर्न परमादेश समेत दिएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्नुभएको छ। अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित एक नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्नुहुँदै डाक्टर भट्टराईले अर्थशास्त्रको रचनात्मक ध्वस्तको नियम नै नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक भएको उल्लेख समेत गर्नुभएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले देशमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमको समयमा भने उहाँले सो कुरा बताउनु भएको हो। उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा पनि सेलिब्रेटी प्रविधि र विध्वंस प्रविधि आकर्षक भएकोमा उहाँले टिप्पणी गर्नुभएको छ। राजनीतिमा विचार र नैतिकताको प्राधान्यता हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले अहिलेको राजनीतिक अवस्थालाई विचार शून्य युगको संज्ञा दिनुहुँदै सामाजिक सञ्जालमा हुने गाली गलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको समेत तर्क गर्नुभएको छ। भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकालाई जोड्ने टिकौली जंगल क्षेत्रमा विशेष प्रकारको गति मापन तथा निगरानी क्यामेरा जडान गरिएको छ। यसलाई सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि महत्वपूर्ण तथा स्वागत योग्य पहलका रूपमा समेत हेरिएको छ। जडान गरिएको क्यामेराले सवारी साधनको गति मापन तथा निगरानी गर्ने भएकोले चालकहरूलाई तोकिएको गतिमा सवारी चलाउन प्रेरित गर्ने विश्वास समेत गरिएको छ। यसले अत्याधिक गति जोखिमपूर्ण ओभरटेक तथा ट्राफिक नियम उल्लंघन जस्ता प्रविधिमा नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई बाहिनी मकवानपुर अन्तर्गत नम्बर 17 गढ हेडक्वार्टर चितवनले सञ्चालन गरेको 10 दिनेको गोताखोर पुनर्तारजगी तालिम सम्पन्न भएको छ। तालिम समापनको अवसरमा चितवनको ठिमुरा तथा तनहुको देवघाट स्थित त्रिशुली नदी किनार र नदीमा विपद पूर्व बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई बाहिनी मकवान

0: चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका अग्रज पत्रकार तथा साहित्यकार धर्मराज अर्यालको 8 स्मृति दिवस मनाइएको छ। स्वतन्त्र जिम्मेवार र सशस्त्र पत्रकारिता समृद्धि साहित्य र समुन्नत समाजको लागि भन्ने मूल नारा सहित चितवन पोस्ट दैनिकले भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले धर्मराज अर्यालले चितवनको पत्रकारिता तथा साहित्य क्षेत्रमा पुर्याउनु भएको योगदानको बारेमा स्मरण समेत गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले मफसल पत्रकारिताको विकासमा धर्मराज अर्यालको महत्वपूर्ण भूमिका रहेको समेत स्पष्ट पार्नुभएको थियो। नेपाल राष्ट्र ब्याङ्कले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर 151.88 रुपियाँ र बिक्री दर 152.48 रुपियाँ निर्धारण गरेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 175.80 रुपियाँ र बिक्री दर 176.50 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.73 रुपियाँ र बिक्री दर 204.54 रुपियाँ कायम गरेको छ। पहिलो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जालमा भने सो कुरा स्पष्ट पार्नु भएको हो। मध्यस्थताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको केही समयमा नै सम्झौता हुने स्पष्ट पार्नु भएको छ। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको बताएको छ। 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्याहरूमा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्कोड चिल्ड्रेन रिसर्च इन्स्टिच्युटको प्रतिवेदनले जनाएको छ। पहिलो खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको खेलमा 5 पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। आइतबार आज बिहान न्यू जर्सी स्थित मेटालाइफ स्टेडियममा भएको खेल बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले अंक बाँधेका छन्। बिहान 7:15 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एक पटक। नेपाली कांग्रेसका क्रियाशील सदस्य अध्यावधिक 2 स्पष्ट वैचारिक वैकल्पिक शक्ति आवश्यक रहेको डाक्टर भट्टराईको भनाई। टिकोली जंगलमा गति मापन क्यामेरा जडाम सड़क सुरक्षा सुदृढ हुने अपेक्षा। गोताखोर पुनर्ताजकी तालिम सम्पन्न। अमेरिका र इरान बीचको शान्ति सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दावी र ब्राजिल र मोरक्को बीचको खेल बराबरीमा सकियो। यसका साथै रेडियो साहिनो 99.8 MHz र साहिनो news.com/ एकैसाथ प्रसारण भइरहेको बिहान 7:15 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साहिलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनम मगर विदा हुन्छु। नमस्कार।
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
2: साहिनो समय सूचक अहिले बिहानको 7 बजे।

0: 87 AM
1: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
3: नमः अस्मत् परम गुरुभ्यो नमः श्रीमते रामानुजाय नमः। ओ

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 9845175223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाणीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 नम्बरमा तपाईँले आफू अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजामिति 2083 साल जेठ महिनाको आज 31 गते, तदनुसार ईस्वी सन् 2026 जुन 14 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 2046, अनलागा रुद्र नामक सम्वत्सर, उत्तरायण ग्रेख मजेतो। आज आइतबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष अधिक मास ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ, विशेष गरी 16 घडी 16 पला रहेको छ। नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र 44 घडी 4 पला, योगमा रहेको छ धृति योग 21 घडी 16 पला, करणमा रहेको छ शकुनी करण रहेको छ, विशेष गरी 11:40 तदुपरान्त चतुष्पद करण रहनेछ 43 घडी 12 पला रहनेछ। विशेष गरी चन्द्रमा आज वृष राशिमा, श्री सूर्यनारायण पनि वृष राशिमा, आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सन सूर्यास्त 6:59 हुनेछ। आजको दिनमान घड़ी 13:49 रहनेछ। आज दिन विशेष रहेको छ, आज दश श्राद्ध निसी बार्ने भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज विश्व रक्तदाता दिवस यानि कि आज सार्वजनिक विदा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय यानि कि आजको काल बेला, आजको शुभ बेला, आजको लाभ बेला कति बजेर कति मिनटसम्म रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई विशेष गराउँदैछु। आजको काल बेलाको समय रहेको छ दिउँसो 12:04:06 विशेष गरी दिउँसोको 1:48:12 आज काल बेला रहनेछ। आज शुभ बेला रहेको छ 1:00 दिउँसोको 1:48
बाह्र सेकेन्डदेखि दिउँसोको तीन बजेर बत्तीस मिनट अठार सेकेन्डसम्म शुभ बेला रहेको छ भने लट बेला रहनेछ आठ बजेर पैंतिस मिनट दिउँसोको बिहानको आठ बजेर पैंतिस मिनट त्रिपन्न सेकेन्डदेखि बिहानको दस बजेर उन्नाइस मिनट उनासाठी सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा, यस्तै गरेर मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृष राशि आउँछ। रोहिणीको दोस्रो चरण नाम आउँछ बालुमाया अथवा बालकृष्ण नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र हुने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ।

मेष राशि हुनेहरूका लागि आजको दिन अति नै समस्याले बोलीको अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्नेछ। अरूलाई दिएको वचन पूरा नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखे पनि मेहनतले आशा जगाउँदैछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा नै राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जनभोगबीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरगता र आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुने समय रहेको छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। रचनात्मक कामले मनका धनार्जन हुनेछ। पहिलेको सफलताले थप हौसला पनि जगाउने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन खर्चको जोड गर्न अलि दौडधुप गर्नु पर्ला। अवसरको खोजीमा केही आफन्त परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छर छिमेकमा

0: हजुर
1: कन्या राशि नाम के आउँछ अरे
0: टोपा कुमारी बोल्नुभएको
1: हजुर टोपा कुमारी है
0: हजुर अनि आमा बुवाको सम्बन्ध
1: सबै कुरा ठिक छ राम्रो छ नाग दोषबाट माङ्गलिक परेकी छिन् तपाईँले पनि विवाह आफै खोजेर गर्नुभयो होइन रोजेर त्यस्तै छ नानीको पनि त्यस्तो विवाह रोजेर खोजेर गर्ने ग्रह छ तपाईँको पनि श्रीमानसँग ग्रह अलिकति नमिल्न सक्छ पछि अलिकति विशेष ख्याल गर्नु मनमुटाव नगर्नु अलिक छिट्टो रिसाउने बानी छ तपाईँको हो कि होइन नराते भन्नु छ अब तपाईँको छोरीको पनि त्यस्तो अलिक छिट्टो रिसाउने झनक्क रिसाउने स्वभाव के हुन्छन् अब नानीको लागि चाहिँ मङ्गलबारको दिन घरमा तपाईँले पनि लसुन प्याज माछा मासु अन्डा होइन यस्तो उस्तो नखानुहोस् शुद्ध भोजन गर्नुहोस् तेल नखानुहोस् शुद्ध भोजन गर्नुहोस् तपाईँले राम्रो भइहाल्छ नानीको लागि पनि यही गराउनुहोस् ग्रह शान्ति नाग पञ्चमीको बेलामा एकजना बाजे बोलाएर ग्रह शान्ति रुद्री पूजा लाउनु है नाग देवताको पूजा रुद्री पूजाहरू लगाइदिनु भयो भने नानीलाई पनि राम्रो हुन्छ तपाईँलाई पनि राम्रो हुन्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्लाबाट फोन गर्नुभएको तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्ते
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर म
1: घोराई तिनबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ
2: आफ्नै विषयमा
1: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो
2: 2046
1: साल
2: असारको 28 गते साँझ 7:30 बजी
1: के बार पर्छ
2: बुधबार
1: हजुर जन्म कुन जिल्ला पर्छ तपाईँको
2: दाङ जिल्ला
1: दाङ जिल्ला ल सुन्नुहोस् है ध्यान दिएर
2: हजुर
1: श्री गणेश नमः श्रीमती रामानुजाय नमः सर्वमङ्गल मङ्गले शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते हे 2046 साल असार शुक्ल पक्षको बुधबार दशमी तिथिमा जन्म राशि तुला राशि पर्छ स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ रोबाट रोशनी भन्ने नाम आउँदो रहेछ अन्तिनाले देवगण परेको छ है घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी तिथि घातक छ बिहिबार घातक शतभिषा नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखिया छ राशिमा मिथुन राशि घातक छ कुण्डली भाग्य ग्रह राम्रो छ तपाईँको विवाहमा दाम्पत्यमा बाधा छ तपाईँको लागि चाहिँ विवाह दाम्पत्यमा विशेष ख्याल गर्नुपर्छ वैदेशिक यात्रा राम्रो सरकारी जागिर राम्रो धन कमाउनको लागि पनि राम्रो तर धन कमाउँदाखेरि अलिकति बाधा आउँछ पैसा खर्च हुन्छ पितासँग बाबुसँग ग्रह मिल्दैन तपाईँको बाबासँग आफ्नो मिल्दैन है सजिलो अलिक धेरै लाग्ने कुराहरू देखिन्छ अलिकति नसामा समस्या अथवा पाइल्स फिस्टुला सम्बन्धीको समस्याहरू पेटमा समस्याहरू हुन सक्छ सावधान रहनु होला अहिले ग्रह तपाईँको पिङ्गला भन्ने ग्रह चलेको छ मनमा पिएर चिन्ता लाग्ने ग्रहहरू छ तपाईँको लागि चाहिँ तपाईँलाई विशेष गरी राम्रो भनेको माङ्गलिकको रत्न कवच लाउनु भयो भने धेरै कुरामा तपाईँलाई सहज र राम्रो हुन्छ माङ्गलिकको रत्न कवच हामीसँग पाउँछ अनि त्यसपछि मङ्गलबारको दिन चोखो खाने गणेश चौथी मङ्गल चौथीको व्रत बस्ने हनुमान चालिसा पाठ गर्ने यति काम तपाईँले गर्नुभयो भने तपाईँलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ है
2: अनि बुवासँगको मिलिया छैन अनि आमासँग श्रीमतीसँग माङ्गलिक
1: परिहाल्यो आमासँग ठिक छ श्रीमतीसँग माङ्गलिक परेपछि अब तपाईँको बहुविवाहको योग पर्छ श्रीमती छिटो रिसाउने एकरो कुरेकरो हुने कुरा नबुझिदिने कुरा नमिल्ने दुईजनाको ग्रह नमिल्ने हुन्छ र तपाईँलाई पेटमा पनि समस्याहरू आउँछ होइन अलिकति ख्याल गर्नुपर्छ तपाईँहरूलाई अलिक छिटो रिसाउनु पनि मन लाग्छ तपाईँलाई होइन यसको लागि चाहिँ

0: रत्न कवच पाउँछ हामीसँग हो, यो रत्न कवच लाउनु पर्छ तपाईँले। रत्न कवच लाएपछि राम्रो हुन्छ, तपाईँलाई चाहियो भने फोन गर्नु, दिउँसो म बनाएर अर्डर गर्नु बनाएर।
1: पहिले घरबारहरू बिग्रेर फेरि पछि विवाह गरेको
0: हजुर,
1: अनि अब सन्तान सम्बन्धी के छ?
0: अब तपाईँको सन्तान सम्बन्धी अब यस्तो हुन्छ, तपाईँको विवाहबाट सन्तानमा कुनै समस्या छैन, तर अहिलेको श्रीमती माङ्गलिक हुनुहुन्छ भने त राम्रो होला। माङ्गलिक हुनुहुन्न भने यही समस्या पहिलाकै समस्या आउँछ, घर दाम्पत्य सफल हुन गाह्रो हुन्छ क्या।
1: हजुर, त्यो कवचको लागि लगाएपछि ठिक हुन्छ,
0: रत्न कवच लगाएपछि राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँको श्रीमतीको साल महिना कति समय थाहा छ?
1: त्यो समय त थाहा छैन, मैले हजुरले बिहान गर्न पनि सोधेको थिएँ
0: हजुर,
1: अनि साँझतिर भन्ने भनेको मैले त तपाईँलाई मेसेजमा पनि कसरी गरेर रिप्लाई दिनुभएन, लाइकको स्टिकर माथि पठाउनु
0: हजुर, तपाईँको समय नहोस् त्यस्तै हो नि त।
1: अब साँझतिर मात्रै
0: भन्नु त, जन्ममिति कति हो?
1: 2056 साल,
0: 2056
1: साउनको महिना,
0: साउन महिना
1: 29 गते साँझतिर अरे कन्या राशि आउँछ।
0: म हेर्छु के राशि आउँछ त थाहा भइहाल्छ, अब मिल्दोजुल्दो रहेछ भने ठिक हुन्छ, नभए समस्या नै हुन्छ। अब हेरौँ कस्तो आउँदो रहेछ है त। विवाह भन्दा पहिला हेराएर विवाह गर्नुपर्छ के, शनिबारको दिन हो हजुर। कन्या राशि नाम त ठिक छ, नाम आउँदो छ पवित्र भन्ने नाम आउँदो रहेछ
1: हजुर,
0: गुण 25 गुण आएको छ, गुण त असाध्यै राम्रो हो। एउटा राशि मिलिन, तपाईँको तुला राशि उहाँको कन्या राशि होइन, ल उहाँ माङ्गलिक हुनुहुन्न, फेरि ल हेर्नु उहाँ माङ्गलिक हुनुहुन्न, तपाईँले रत्नको पो जसरी भए पनि लगाउनुहोस् है। अनि मिडमले शनिबारको दिन तोरीको तेल नखाने, चोखो खाने, आइतबारको दिन नुन नखाने गर्नुपर्छ होइन, त्यसपछि राम्रो हुन्छ। मिडमको पनि दुई विवाह हुने ग्रह परेको छ भनेको, बहुविवाहको योग मिडमको पनि परेको छ क्या, बुझ्नुभयो? होइन बजे होइन, मैले मिलाएर हेरिदिएको, तपाईँको 7:30 हेरिदिएको। के नाम आउँछ भन्नुहुन्छ, नाम थाहा छ?
1: नाम त पवित्रै राखेको
0: छ, त्यही हो 7:30 मिलाउनु भयो, त चिना बनाउनु भयो भने मिल्छ, चिना बनाउनु भयो भने समय एक प्लेट समय निकालेर म हेरिदिन्छु, चिना बनाउनु पर्यो भने भन्नु, बनाएर पनि म तपाईँलाई पठाइदिउँ न, त्यहाँ आइपुग्छ। अरू सबै कुरा ठिक छ, मेन कुरो इम्पोर्टेन्ट भनेको जतिसुकै प्रगति गरे पनि, त्यस जतिसुकै जे गरे पनि, यदि दाम्पत्य राम्रो भएन भने तपाईँ हामीलाई त्यति राम्रो मजा आउँदैन क्या, होइन, र हामीले प्रगति पनि गर्न सकिन्न फेरि, हेर्नुहोस् है। एउटा एउटामा एउटा व्यक्तिसँग जमेर बसेपछि फेरि त्योसँग फुट्नु पर्यो भने फेरि जम्न त फेरि गाह्रो हुन्छ होइन। त्यो भएर रत्न कवच तपाईँले लगाउनुहोस् है, रत्न कवच मिडमले पनि लगाउनु पर्छ, अलिक पछि लगाउँदा पनि हुन्छ मिडमले, बरु केही फरक पर्दैन, तर तपाईँले माङ्गलिकको रत्न कवच लगाउनुहोस्। तपाईँको ग्रहले गर्दाखेरि श्रीमती तपाईँलाई नफाप्ने ग्रह परेको छ क्या, बुझ्नुभयो, श्रीमती नफाप्ने ग्रह परेको छ, त्यो भएर यो समस्या आएको। अब पहिला पहिला तपाईँको चाहिँ कुण्डलीको हिसाबबाट हेर्दाखेरि तपाईँको सप्त माङ्गलिक होइन, सप्त माङ्गलिक भएपछि के हुन्छ भन्दा, यदि छोरी मान्छेको सप्त माङ्गलिक पर्यो भने विधवा योग हुन्थ्यो होइन, अब छोरा मान्छेको सप्त माङ्गलिक परेपछि विदुर योग बन्छ, भनेको श्रीमती मृत्यु, श्रीमतीको मृत्यु हुने हुन्छ, तर आज भाइ ठ्याक्कै मृत्यु हुन्छ भन्ने कुरा भन्न मिल्दैन, तर श्रीमतीसँग मृत्यु हुनु भनेको डिभोर्स हुनु पनि मृत्यु हुनु सोसार हो, के काम लागेन होइन, अलिक विशेष ख्याल गर्नु। तपाईँले रत्न कवच लगाएर मंगलबारको दिन चोखो खानुहोस्, गणेश चौथी मंगल चौथीको दिन व्रत बस्नुहोस्, हनुमान चालिसा पाठ गर्नु, यति गर्नुभयो भने जीवन सरल र सजिलो हुन्छ। मिडमको लागि चाहिँ शनिबारको दिन र आइतबारको दिन चोखो नृत्य गर्नुपर्छ मिडमले, अरू त्यस्तो नराम्रो छैन, ठिक छ कुराहरू है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी दाङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले, तपाईँ पनि आफ्नो आफन्तको विषयमा गएर भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845275223 र 9805675223 नम्बरमा सम्पर्क भने म तपाईँलाई तपाईँले गर्न सक्नुहुन्छ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। र फोन गर्दा साल महिना गते अनि समय तपाईँले जानकारी गराउनु पर्ने हुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। विवाहमा बाधा छ, सन्तानमा बाधा आइराखेको छ, विदेश यात्रामा बाधा आइराखेको छ, बाबु नानीको पढाइ लेखाइ स्वास्थ्यमा बाधा आइराखेको छ, काममा कार्यमा बिजनेस व्यापारमा बाधा आइराखेको छ भने सम्पर्क गर्नुहोस्। तपाईँको समस्याको समाधान लगभग म गराउँछु है, तपाईँले चिन्ता गर्नु पर्दैन। कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर हजुर, राधे राधे नमस्कार।
0: राधे राधे, कहाँको बोल्दै हुनुहुन्छ?
2: पार्वती गौतम।
0: पार्वती गौतमजी, हेटौँडा जिल्ला, हेटौँडाबाट, मकनपुर जिल्लाबाट है?
2: हजुर।
0: कतिको सुन्नुहुन्छ हेटौँडातिर कार्यक्रम?
2: धेरै नै कन्टिन्यू
0: कन्टिन्यू सुन्नुहुन्छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मेरो छोरीको।
0: छोरीको बारेमा हेर्नुहुन्छ?
2: हजुर।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2068 छ।
0: 2068 भन्नुभयो होइन? 2068
2: मङ्सिरको
0: 2 गते
2: बिहान 10:50
0: बिहानको 10:50 हो।
2: जन्मस्थान चाहिँ चितवनै हो।
0: जन्मस्थान चाहिँ चितवनमै हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वप्रसादिके, शरणत्र मुखे गौरी नारायणी नमस्ते। हे 2068 साल मङ्सिर कृष्ण पक्षको शुक्रबार अष्टमी तिथिमा जन्म कर्कट राशि अश्लेषा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ। नानीको डोलबाट डोलमा नाम आउँछ अथवा डोलकुमारी नाम आउँछ है। अन्त्यनाले राक्षस गर्नु परेको छ। के नाम राख्नु भएको थियो पहिला नारायणमा? हजुर, डोलबाट नाम आउँछ डोलकुमारी है। राक्षस गणमा जन्म भएको छ। घातक तिथि द्वितीय सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ। नानीको कुण्डली भाग्य ग्रह राम्रै छन्, माङ्गलिक परेकी छन्। नानीको माङ्गलिकले गर्दा पछि विवाहमा दाम्पत्यमा अलिकति असर अलिकति बाधा आउँछ। पछि गएर सन्तानमा पनि अलिकति बाधा आउने ग्रहहरू परेको छ। सूर्य ग्रहणको योग बनेको छ। नानीको लागि चाहिँ नै विशेष गरी ख्याल गर्नु परेको देखिन्छ। आइतबारको दिन नुन नहान्ने, सूर्यदेवको पूजाहरू गर्ने पनि गर्नुपर्छ। विदेश यात्राहरू राम्रो छ नानीको लागि। यहाँबाट हेर्दाखेरि अहिलेलाई ग्रह चलेको छ उल्का र अर्को केतु। अहिले ग्रह राम्रो छैन, अलिअलि बुद्धि त्यति राम्रो छैन। यो समयमा विशेष ख्याल गर्नुपर्छ तपाईँले नानीको लागि चाहिँ है। नानीको प्रेम विवाह, नानीको प्रेम विवाह हुने ग्रहहरू परेको छ। पढाइमा रुचिहरू कम छ। दिमाग राम्रो भएको मान्छे हो, स्मरण शक्ति राम्रो भएको मान्छे हो, रुचि कम छ पढाइमा चाहिँ। अलिक विशेष पढाइमा अलिक जोस जागर गराएर पढ्नुपर्छ। ग्रहले गर्दा त्यस्तो भएको, एउटा सूर्य ग्रहण परेको छ, एउटा नाग दोष परेको छ, एउटा उल्का, अर्को केतु। अब झनै नराम्रो, 16 वर्ष पुरा भएर 17 लागेपछि एकदम पढाइ बिग्रिने, तपाईँसँग मुखमुख चढाउने, तपाईँसँग झगडा गर्ने, घरले भनेको कुराहरू नमान्ने होइन, अनेक हुने ग्रहहरू छ। यो 22-23 वर्षसम्म ग्रह एकदम खराब छ। तपाईँले छोरीलाई 22-23 वर्षसम्म बचाउनुपर्छ, नभए आफै विवाह गर्ने कुण्डली पनि परेको छ क्या नानीको। त्यो भएर एकदम ख्याल गर्नु पर्यो। साँझमा बाहिर निक्ल नदिने, घरबाट एकदम केयर गर्नु पर्यो होइन। अब फेरि कसै कसैले के भन्नुहुन्छ भन्दा बन्देजमा राख्नुभयो के गर्नुभयो भन्छन् समाजले, त्यसो भन्छ। अनि त्यही समाजले अलिकति कुरा पाएर फेरि त्यही समाजले कुरो काट्न थाल्छन् हो कि होइन। हो त्यो भएर समाजले के भन्छन् भन्ने होइन, आफ्नो परिवार आफ्नो फेमिली कसरी सेफमा गरेर राख्ने हो, कसरी सुरक्षित राख्ने हो भन्ने। यिनीहरूको त केटाकेटीको त बुद्धि हुँदैन अहिले त हेर्नु होइन। जुन जुन राम्रो कुरा त्यही त्यही राम्रो लाग्छ यिनीहरूलाई केटाकेटीलाई। त्यो भएर आफूले एकदम कन्ट्रोल गरेर बस्नुहोस्, कन्ट्रोल गरेर राख्नुहोस् नानीलाई। विवाह गर्दाखेरि नानीको 22-23 वर्ष भन्दा अगाडि विवाह गर्नै हुँदैन नानीको लागि चाहिँ। 23 वर्ष पछि विवाह गर्न हुन्छ, सङ्कटको शान्ति गराएर नानीको अरू त्यस्तो नराम्रो छैन, ठिकै छ नानीको लागि। पढाइको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस्। पढाइको साथसाथै विवाहमा दाम्पत्यमा पनि राम्रो हुन्छ। को व्यक्ति मेरो लागि राम्रो हो, को व्यक्ति मेरो लागि नराम्रो हो भन्ने उसले चिन्न थाल्छिन्, बुझ्न थाल्छिन्, दिमागमा राम्रो कुराको फिल्टर गर्न थाल्छिन्। रत्न कवच यो नानीको लागि अति अति आवश्यक छ। एक डेढ वर्ष भयो नानीको ग्रह बिग्रिएको फेरि है, त्यो भएर एकदम ख्याल गर्नु होला है। अरू केही छ? पढाइको लागि रत्न कवच लगाइदिनु भयो भने साइन्स विषय लिएर पढ्न मिल्छ, जस्तै नर्सिङ सम्बन्धी पढ्न मिल्छ नानीले। अब नर्मल विषय म्यानेजमेन्टहरू यस्तै, होटल म्यानेजमेन्टहरू यस्तै लिएर पढ्ने, कुन विषय लिएर पढ्छ भन्छन्? त्यही भने उसलाई यो विषय पढ्न पा हुन्थ्यो भने इच्छुक हुन्छ नि। जस्तै नौमा कुन विषय मेजर कुन लिन्छ यिनले? म्याथ लिएको छ, ठिक छ, म्याथमा राम्रो छ त हुन्छ। रत्न कवच लगाउनको लागि यही नम्बरमा 10 बजेपछि फोन गर्नु, अनि त्यसपछि तपाईँले बनाएर पूजा गरेर बनाएर म पठाइदिन्छु, लगाइदिनुहोस् नानीको। चिना बनाउनु भएको छैन भने चिना पनि बनाइदिनुहोस्, चिना पनि बनाएर पठाइदिन्छु म। चिना बनाउनु भयो भने पनि बनाइसक्नु भएको छ, बनाइसक्नु भएको छ भने बनाउनु पर्दैन। रत्न कवच यो नानीको लागि अति आवश्यक छ, अहिले रत्न कवच लगाइदिइहाल्नुहोस् नानीको लागि चाहिँ, अनि साउनमा ग्रह शान्ति गराइदिनुहोस् है। यति काम दुईटा काम गर्नु होला, अनि त्यसपछि तपाईँले डेढ वर्ष दुई वर्षमा ग्रह शान्ति गराउनुहोस् नानीको लागि चाहिँ। अरू सबै कुरा राम्रो छ, त्यस्तो नराम्रो छैन है। नानीलाई छ है, उल्का पनि चढेको छ, अहिले केतु पनि चढेको छ, अरू 15 पुरा 16 लाग्ने बित्तिकै नानीको सिद्धा चल्छ, अर्को शुक्र चल्छ, शुक्र सिद्धा स्वामी योग चल्छ होइन। यो शुद्ध शुक्र सिद्धा स्वामी योग चल्यो भने वृद्ध व्यक्तिलाई चढ्यो उसको मृत्यु पनि हुन सक्छ होइन। अलि ठिक्कको व्यक्तिलाई चढ्यो, जस्तै तपाईँ हामीले यस्तो व्यक्तिलाई चढ्यो भने दाम्पत्यमा अहिले असर गर्छ, दाम्पत्य जीवन बिगार्न सक्छ। जस्तै यो नानीहरूको छोरीहरूको विषयमा चाहिँ अहिले यो बेला पढाइ बिगार्ने, लभ गर्दै हिँड्ने, बुवा आमाले भनेको कुरा नमान्ने, नटेर्ने, जिद्दी हुने, पढ भन्यो भने रिसाउने होइन हो, यस्तो कुराहरू हुन्छ कि। यो ग्रहको हेरी हेरी उमेर हेरी हेरी ग्रहले काम गर्ने हो नि त। पढाइ नानीको पहिला भन्दा खसेको छ, राम्रो छैन पहिला जस्तो पढाइ, तपाईँले महसुस गर्नु भएको छैन? हो, पहिला जस्तो छैन, पहिला जस्तो नानीको बोली पनि नरम छैन, थपाउनु भएको छैन हो। अब यो ठ्याक्क बेला भएको छ, रत्न कवच लगाइदिन्छ, ग्रह शान्ति साउनमा गर्नुहोस्, अरू केही गर्नु पर्दैन। अनि नानीले आइतबार नुन नखाने, नानीले मंगलबार चोखो खाने, यति काम गरिन् भने तपाईँको छोरीलाई सुनमा सुगन्ध भइहाल्छ, केही पनि गर्नु पर्दैन, चिन्ता गर्नै पर्दैन त्यसपछि है। रत्न कवच लगाइदिनुहोस्, आइतबारको दिन नुन नखा भन्नुहोस्, अनि मंगलबारको दिन चोखो नित गर्नुहोस् होइन। हो, यी तिनवटा काम गर्नुभयो भने तपाईँको छोरीलाई कसैले छुन सक्दैन, कसैले नराम्रो दृष्टिले हेर्न सक्दैन, नानीको मन नराम्रो हुँदैन, पढाइमा मन जान्छ, तपाईँसँग मम्मी भन्न बोल्छिन्, बाबासँग बाबा भन्न बोल्छिन्, नरम भएर बोल्छिन् होइन। त्यस्तो अखक्क पर बोल्ने, घमण्डी हुने, ठौरी हुने त्यस्तो हुँदैन क्या। हाम्रो नेपाली भाषा भन्छ नि ठौरी हुने, कति ठौरी बाकी भनिन्छ नि, हो कि होइन? हो, त्यस्तो हुँदैन नि त, सबै चेन्ज हुन्छ नानीको चाहिँ के, चिन्ता गर्नु पर्दैन, ठिकै छ है त। मैले भने त तपाईँलाई यही कुरा कतिचोटि भनिसकेँ मैले तपाईँलाई होइन, एउटा बिरुवा ल्याएर सार्नु भयो, पानी पनि हाल्नु भएन, मल पनि हाल्नु भएन भने राम्रो हुन्छ कि नराम्रो हुन्छ अब भन्नुहोस्। हो, ग्रह शान्ति गर्ने, रत्न कवच लाउने, जल मल त्यही हो नानीको लागि अहिले। सम्बन्धहरू ठिकै हुन्छ, त्यस्तो नराम्रो हुँदैन।
2: भाइलाई त
0: ठिकै छ, त्यस्तो नराम्रो छैन, पछि गएर श्रीमानसँग नराम्रो हुने हो क्या। दुई विवाह तिन विवाह हुने ग्रह छ क्या, बहुविवाहको योग परेको छ क्या नानीलाई, मान्दरिक परेको छैन भने बुझ्नु न तपाईँ आफै। हस् हस् हस्, उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। उहाँले भन्नुभयो माङ्गलिकको त्यतिखेर गर्ने होला भन्नुहुन्छ। अब यत्रो बेर सम्झाएँ मैले, उहाँले सम्झिनुहुन्न, के गर्ने? माङ्गलिक ग्रह अब उमेर पुग्दै गएको छ नानीको, होइन, अथवा छोराको, कसैको पनि, तपाईँको छोरा बाबुहरूको उमेर पुग्दै गएपछि माङ्गलिक असर गर्दै जाने हो। माङ्गलिक भनेको चाहिँ विवाह बिगार्ने, लभ गर्न मन लाग्ने, होइन, साथीको सङ्गत बेसी बेसी गर्न मन लाग्ने, यस्तो यस्तो माङ्गलिक भनेको चाहिँ। अनि लभ गरेपछि प्रेम गर्ने, होइन, प्रेम हुन्छ, प्रेम विवाह हुन्छ, बुवा आमाले भनेको कुरा मान्दैनन् भने भागेर विवाह गर्ने, यस्तो कुराहरू हुन्छ के। माङ्गलिक भनेको उमेर पुगेर बिहे गर्ने बेलामा दोष काट्ने होइन नि त, त्यस्तो कुराहरू हुन्छ। अब सम्झाउनु समय मैले सम्झाएँ उहाँले, अब कति कुरा बुझ्नुभयो, कति कुरा बुझ्नु भएन। 9845-75-223 छ, 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: ए लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
6: चैते धानमा नेट ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य

0: लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
0: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध। वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनाल चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणमा बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछन्। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी दुत्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चीनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया पनि गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ भने यसअघि मन्त्री खनालले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नु भएको थियो। नेपाली भूमि लिपुले क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। राजनैतिक विश्लेषक तथा वरिष्ठ अधिवक्ता गान्धी पण्डितले कुनै पनि घटनाको छानबिन हुन सक्ने तर त्यसको प्रतिवेदन गोप्य राख्नुपर्ने कानूनी व्यवस्था छानबिन ऐन 2026 नै स्पष्ट रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै वरिष्ठ अधिवक्ता पण्डितले प्रतिवेदन सार्वजनिक नगरेकै भरमा प्रतिपक्षले विरोध गरिरहनु भन्दा छानबिन ऐन 2026 नै संशोधन गर्ने विकल्पतर्फ ध्यान दिनु विवेकपूर्ण हुने सुझाव दिनुभयो। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीले औपचारिक रूपमा संसदमा बोल्न नहुने शब्दहरू बोलेको भए तापनि यसो विषयलाई लिएर नेपाल र भारतबीचको सम्बन्ध थप बिगार नहुनेमा

0: जोड़ दिनुभयो। संसदको गरिमा र कूटनीतिक मर्यादा अनुकूल नभएका विषयलाई थप विवादित बनाउँदा त्यसले नकारात्मक परिणाम दिने उहाँको तर्क छ। देशको सार्वभौमिकताको रक्षा नै सबैको साझा उद्देश्य भएकाले यस्ता समस्यालाई पल्झाउनुभन्दा सुल्झाउनेतर्फ सबै पक्ष उन्मुख हुनुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री सुशीर खनालको भारत भ्रमणले दुई देश बीचको सम्बन्ध सुधारमा विभिन्न सकारात्मक आशाहरू देखाएको उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारको नियतमा खोप नभए पनि कार्य अनुभवको कमी देखिएको उहाँको विश्लेषण छ। रवि लामिछानेको कानूनी अवस्था र प्रधानमन्त्रीको सम्भावना बारे कुरा गर्दै उहाँले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भइसँगै लामिछानेका लागि कानूनी रूपमा अब कुनै बन्देश नरहेको वरिष्ठ अधिवक्ता पण्डितले स्पष्ट पार्नुभयो। अब प्रधानमन्त्री बालिन शाह र लामिछानेको आपसी सहमतिमा मात्र रवि प्रधानमन्त्री बन्ने वा नबन्ने कुराको निकोल हुने उहाँको भनाइ छ। राजनैतिक परिपक्वता र संसदीय अंकगणितका हिसाबले समेत बालिन शाहभन्दा राष्ट्रपति सभापति लामिछाने हरेक तवरबाट परिपक्व रहेको र संसदमा बहुमत जुटाउन सक्ने आधार उहाँसँग बलियो रहेको दावी समेत पण्डितले गर्नुभएको थियो।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुँदे सहमतिको प्रस्ताव आज सार्वजनिक भएको छ। जेष्ठ गते आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा 16 दिनसम्म इतर पक्षबाट कुनै जवाब नआएपछि सार्वजनिक गरिएको हो। प्रस्तावको पहिलो बुँदामा पार्टी विधानको दफा 17 बमोजिम सम्पूर्ण विशेष महाधिवेशन निर्वाचन आयोगले गरेको अध्यावधिक तथा सर्वोच्च अदालतबाट भएको अन्तिम निर्णयलाई आत्मसात गर्दै सबै विवादलाई बिर्सेर एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ। साथै विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति असहमति भए त्यसलाई 15 महाधिवेशनको बन्द सत्रमा मौखिक वा लिखित रूपमा राजनीतिक एजेण्डाका रूपमा उठाउन सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसै गरी विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि सदस्यप्रति विभेदपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता पनि प्रस्तावमा समावेश गरिएको छ। लामो समयदेखि पार्टीमा योगदान दिएका अग्रज नेताहरूलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा समानजनक रूपमा भूमिका प्रदान गर्ने प्रस्ताव गरिएको छ। विगतमा केन्द्रीय समितिमा रहेका वा नरहेका जिम्मेवारी निर्वाह गर्न इच्छुक व्यक्तिहरूलाई समानजनक रूपमा केन्द्रीय समितिमा समावेश गर्ने तथा कार्य सम्पादनमा समितिमा पनि उचित सहभागिता सुनिश्चित गर्ने प्रस्तावमा उल्लेख छ। साथै महाधिवेशनमा स्वतः प्रतिनिधि हुने पुरानो परम्पराको अन्त्य गर्दै केन्द्रीय समितिका सबै सदस्यले वडा तहबाट प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि राखिएको छ। महाधिवेशन सञ्चालन गर्ने निर्वाचन समिति, शासन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति र भातृ तथा शुभेच्छुक संस्थाहरूमा समानजनक जिम्मेवारी प्रदान गर्ने उल्लेख गरिएको छ। सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेको एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यका 27 सुकुम्बासी बस्तीमा टोजर लगाइँदा 2869 घरधुरी फत्किएको र 5706 परिवारका 16843 जना विस्थापित भएको तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3100 परिवार दर्ता प्रक्रियाबाटै बाहिर छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका छन्। दर्ता भएका 10424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्र होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी एलायन्सकी अनसुदा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार चिलीको पार्सनमा पनि गम्भीर असर परेको छ। भारतले नेपाली चियामा कडाई गरेपछि रामको सूर्योदय क्षेत्रका चिया उद्योगमा समस्या परेको छ। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा नै गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढ़ी नेपाल चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7 लाख किलोभन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशनका अध्यक्ष दिली श्रेष्ठले बताउनुभयो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रकम नमिल्ने भएकाले उद्योग बन्द गर्नुभएको अर्को विकल्प नरहेको उद्योगीले गुनासो गरेका छन्। भारतले सन् 2026 मेदेखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर लागू गरेको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले ठूलो परिवारमा लागु औषध ट्रामा ढोल बरामद गर्दै 3 जनालाई पक्राउ गरेको छ। पाराको सिमरौनगढ़बाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश नम्बर BAD9201 रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामा ढोल लुकाएर ल्याउँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले कारको खोजी गरेको थियो। 33 गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका 23 स्थित गैरी गाउँबाट नक्कुतर्फ आउँदै गरेको अवस्थामा उक्त कार र 2 PA 4567 नम्बरको मोटरसाइकल फेला पारेको थियो। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मध्य प्रदेशका 1-2 ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गरेका छन्। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्बन्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताएका छन्। उनले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी समेत दिएका छन्। फिफा विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले जीत निकालेको छ। समूह सी अन्तर्गत रहेका स्कटल्याण्ड र हाइटी बीच अमेरिकाको बोस्टन रंगशालामा खेल भएको थियो। हाइटीसँगको पहिलो खेलमा स्कटल्याण्ड 1-0 विजय भएको हो। स्कटल्याण्डका लागि जुन मेगनीले गोल गरेका छन् उनले पहिलो हातमै गोल गरेका थिए। सन् 1998 पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो। जितसँगै स्कटल्याण्डले 3 अंक जोड़ेको छ। हाइटी भने विश्वकपमा 52 वर्षपछि खेलेको हो। हाइटीले पछिल्लो विश्वकप 1974 खेलेको थियो। हस्त काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन हो।
7: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz।
8: खरो विषयमा चारो बहस, नेपाली बहस।
9: यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
10: डिसो फाइबर नेट
11: डिजिटल प्लेटफर्म मार्फत नेपाली नेटवर्क .com र हाम्रो पात्र .com मार्फत पनि तपाईँहरू यतिखेर विश्वभर छरिएर रहेका नेपालीहरू र स्वदेशमै पनि सुनिराख्नु भएको छ र काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस यतिखेर एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ र विशेष गरी बहसका विषयहरूलाई उठान गर्ने क्रममा देशको समसामयिक राजनीतिक घटनाक्रम र कूटनीतिका क्षेत्रमा अलि बढ़ी चर्चा परिचर्चा गरिरहेका छौं। देशको अर्थतन्त्र, रोजगारी लगायतका विषयहरूलाई पनि उठान गर्ने गर्दछौ। नयाँ सरकार आइसके पछाडि यसले लिएका सुशासनका लक्ष्य, कड़ी बजेट लगायतका विषयमा छलफल र बहस यतिखेर भइरहेको छ। यतिखेर हाम्रो बेसमा राजनैतिक बेसले साग वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पाण्डे हुनुहुन्छ र चार नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
12: नमस्ते खेमजी।
11: अब अहिलेको अवस्थामा सरकारको कुरा गर्ने हो भने संसदको दृश्य यहाँले राम्रोसँग देख्नु भएको छ। करिब करिब 47 दिनपछि गृहमन्त्रीलाई फेरि सोही पदमा फर्काइएको विषय पनि व्यापक रूपमा चर्चा परिचर्चाको विषय छ। नेपालमा छानबिन समितिहरू बन्छन्। छानबिन समितिहरू भनेको क्लिनचिट दिनका लागि बन्छन्। यस पदप्रति जनताको पनि विश्वास हुँदैन, शंकाको घेरामा हिरिन्छ। विगतका उदाहरणहरू पनि दृष्टान्तहरू पनि यस्तै थिए। अहिलेको अवस्थामा गृहमन्त्रीको पुनर्वहाली समितिले दिएको प्रतिवेदन सार्वजनिक नहुनु यो पुरानै रोग दोहोरिएन र
12: यस्तो छ। छानबिन समिति गठन गर्ने भन्ने कुरा चाहिँ के हो भने एउटा कुरा हामी जहिले पनि क्लियर हुनु जरुरी छ। धेरै ठाउँ छानबिन समिति भन्छ र औपचारिक रूपबाट भनेको छानबिन समिति भनेको छानबिन ऐन 2026 अनुसार हुनु हुनाले त्यो ऐनले नै के व्यवस्था गर्ने भने कुनै पनि छानबिन हुन सक्छ तर त्यो रिपोर्ट चाहिँ गुप्त राख्नुपर्छ भनेको हुनाले गुप्त राख्नुमै नै त्यही कानुन मिचेको या आफ्नो गोपनीयतै भन्ने अर्थ नसकेको त्यसैले तर ती छानबिनमा केही टुक्रा गरेर केही ती मध्येमा केही कुराहरू बाहिर ल्याउन त सकिन्छ। त्यसैले आज चाहिँ सुदन गुरुङजीलाई जुन गृहमन्त्री जुन छानबिन समितिले उहाँ कतै कुरो त्यस्तो गलत छैन भने जुन क्लिन चिट दिएर जुन निर्चित भएको छ अब यसलाई तत्कालै हामीले नीति हुनै पर्ने या हुनै नपर्ने भन्ने अर्थमा वाद विवाद गरेर पनि जरुरी छैन. गृहमन्त्रीलाई अब यो प्रधानमन्त्रीको सेवी के अधिकार हो, को मान्छेलाई गृहमन्त्री राख्ने, को मान्छेलाई रक्षा मन्त्री राख्ने, को उद्योग राख्ने, बेसिकल्ली हामीलाई कस्तो बिरालो
11: गर्नु पर्दैन. प्रतिवेदनलाई प्रतिवेदनलाई चाहिँ गोप्य रूपमा राख्न मिल्छ. आवाज उठाइरहेको छ नि त सदनमा, संसदमा, तपाईँलाई थाहा
12: छ. छानबिन आयोग 2026 कुनै पनि सरकारी गरेको गठन गरेको छानबिन आयोगको रिपोर्ट गोप्य राख्नुपर्छ भनेर कानुनमा राखिसकेपछि त्यसमा प्रकाशित गर्नुपर्छ या गर्दैन भन्ने कुरा आएन कि त्यो ऐन संशोधन गरिदिनु पर्यो हो. छानबिन ऐन 2026 यदि एकातिर कानुन हामी त गोप्य राख भन्ने र कानुनको पालन गर्नुपर्ने, अर्को चाहिँ गोप्यता राखेन सरकारले गरेन भनेर त्यो ज्वरो चोटि देखाउनु भएन नि छिन्जी. त्यति मात्र मेरो भनाइ
11: होइन. अब भारत 2023-24 जेएनजीभित्रको छानबिन प्रतिवेदन त बाहिर पनि आयो नि त होइन.
12: त्यो त आउँछ, आउनु भिन्दै कुरा त तर वैज्ञानिक रूपबाट आएको होइन नि. वैज्ञानिक रूपबाट चाहिँ आएको होइन.
11: त्यसलाई प्रतिवेदन बाहिर आयो
12: कसको कसको
11: मानव अधिकार आयोगको प्रतिवेदन होइन.
12: मानव अधिकार आयोग त भिन्दै हो नि. जति प्रतिवेदन मानव अधिकार आयोग अनुसार भिन्दै कानुन बनेको उसले दिनै पर्छ. त्यो ठुलो कुरा होइन. मानव अधिकार आयोगद्वारा भएको आयोगको प्रतिवेदन भन्नु छानबिन आएको प्रतिवेदन भनेको दुईटा त फरक हुन्छ. दुईटा कानुन भएर बनेका हुन्. मानव अधिकार आएको प्रतिवेदनलाई गोप्य राख्नुपर्छ भनेर त्यहाँ लेखेको छैन. तर छानबिन सरकारले अन्य तरिकाबाट गठन भएको छानबिन आयोगको प्रतिवेदन वा रिपोर्टलाई गोप्य राख्नुपर्छ भने कानुनले भनेपछि त हामीले विवाद गर्ने पनि कुरै आएन कि त्यो कानुन संशोधन गरिदियो भएन. संशोधन गऱ्यो नि त, त्यसो सबै रिपोर्ट प्रकाशित भइहाल्छ. मैले खालि कानुनको विद्यार्थी भएको नभए कानुनको कुरा मात्रै उठाइदिएको. यति भन्ने गर्दा रिपोर्ट गोप्य राख्नुपर्छ, प्रकाशित हुनु हुँदैन भन्नु खोजा होइन. सबै रिपोर्ट प्रकाशित हुनु राम्रो, तर त्यो ऐनले त संशोधन गर्नु पर्यो नि त. म त कानुनको विद्यार्थी भएको हुनाले एक ठाउँमा आफूलाई सुविधा भयो भने कानुन मिट्ने, आफूलाई असुविधा भयो भने कानुन नमिट्ने, त्यस्तो गर्नु भएन नि.
11: अहिले अब सत्ता सञ्चालन, त्यसपछि प्रधानमन्त्रीले बोलेका अभिव्यक्ति, सदनमा प्रतिपक्षीले उठाइरहेका मागहरू, सीमाको विषय त निकै विवादित बन्दै गयो नि त होइन. नेपालले पनि भारतको सीमा मिचेको कुराहरू अहिले चाहिँ सदनमा चर्को रूपमा उठिरहेका छन्. त्यसलाई प्रधानमन्त्रीको जवाफ मागे प्रतिपक्षी दलहरूले. यद्यपि अहिले त्यस पछाडि अर्थ यसको जवाफ चाहिँ सत्ता पक्षबाट परराष्ट्र मन्त्रीले दिइसके पछाडि केही हदसम्म लचिलो भए तापनि सीमाको विषयमा बोल्दाखेरि देशको कार्यकारीले विचार पुर्याउनु पर्दैन.
12: यो यसमा सही कुरा हो. धेरै यसो मैले पनि सरस्वती रूपले हेर्दाखेरि प्रधानमन्त्रीजीको जुन संसदमा बसेको सिमाना, नेपाल भारतको सिमानामा नेपालले पनि भारतको केही सिमानाहरू बिचेको छ भन्ने अर्थमा जुन उहाँले जुन बोल्नुभयो त्यसले ठुलो एउटा विवाद उठायो. तर त्यति शब्दको हो त्यो बोल्नु हुन्थेन होला, नबोलेको राम्रो हुन्थ्यो या त्यसलाई अलिक स्पष्ट गरिदिए भए अझै राम्रो हुन्थ्यो. तर अब नेपाल भारतको सीमाको सन्दर्भमा यावत रूपबाट विश्लेषण गर्दाखेरि त्यति एउटा शब्दको कारणले हाम्रो सार्वभौम सत्तालाई नै असर पनि गरेर प्रधानमन्त्रीले बोल्यो यो ठुलो राष्ट्रघाती हो भनेर अर्थ लगाउने त यस्तो अनुसार हामी अगाडि बढ्यौँ भने हामी कहीँ पनि हाम्रो नेपाल भारत बिचको सीमा विवादको समाधानको सही निकुल हुन सक्दैन. र एउटा कुरो के मान्नुपर्छ भने ऊ हाम्रो चाहिँ ऐतिहासिक रूपबाट भौतिक रूपबाट धेरै पुरानो समयदेखि सुगौली सन्धिको समस्यादेखि त्योभन्दा अगाडिको अवस्थामा हाम्रा सीमा विवाद बेलाबाट उठ्ने गरेका हुन्. विभिन्न सम्झौता गर्ने गरेका हुन्. ती सम्झौता हुँदाहुँदै व्यावहारिक रूपबाट ती सम्झौतालाई परिवर्तन गरेर सीमाहरू लिने दिने कुरा पनि गरेका हौ. र हाम्रो नयाँ मुलुक पनि हामीले चाहिँ पुराना कालमा फर्काएर लिएका हौ. यी यावत कुरा छन् र अहिलेको सन्दर्भमा नेपाल र भारतको भौगोलिक बहुआयामिक सम्बन्ध कायम भएको सम्बन्धमा आज हामीले बढी अविश्वासको घटना घटाउनुभन्दा भारत चिन्ती नेपाल खालि सीमा पिट्ने एक्लै अर्कोलाई दोष प्रत्यारोप गर्नुको साथ हो. अब एउटै टेउमा बसेर सहमति सहकारी गर्न नेपालको एक इन्च पनि भूमि भारतकोले पनि लिनु पाउनु हुँदैन र भारतको भूमि पनि हामीलाई चाहिँदैन. हामी लिँदैनौँ, हामी स्वतन्त्र मुलुक भइकन बसौँ, समाधान गरौँ भनेर जुन लक्ष्यसहित प्रधानमन्त्रीजीले बोलिदिनु भएको छ, मलाई लाग्छ एकदम निष्पक्ष निर्मम र निष्पक्ष भएर हामी बुझ्यौँ भने हिजो दुई वर्षदेखि जब हामीले सूचित नचाहे तब हामीले संविधानमा राखेर जुन प्रकाशित गरिसकेपछि जुन हाम्रो भारत र नेपाल बिचको जुन वार्ताको टेबल जुन बन्द भएको छ अहिले खुद्दैछ र तपाईँले के कुरा मान्नुहोस् भने नेपाल र भारत बिचको सम्बन्ध सीमाको सम्बन्ध कहिले पनि सैन्य शक्तिबाट त्यो समाधान हुने विषय नै होइन आपसी सहमति आपसी सहकार्य र विश्वास भारत र नेपालको समस्या समाधान चाँडै नै होस् भन्ने हामी कामना।
11: तपाईँलाई थाहा छ सुस्तामा समस्या आयो होइन, वर्दीधारीहरू चाहिँ प्रवेश गरे, त्यहाँका नागरिकहरूले प्रतिकार गरेर पछि चाहिँ ब्याग हट्नुपर्ने स्थिति आयो। यो कुरा सरकारलाई थाहा छैन, सरकार यो विषयमा बोल्दैन, सरकार अन्य विषयमा चाहिँ विषयान्तर गर्न चाहन्छ, सरकार चाहिँ कुरालाई विषयवस्तुलाई डाइभर्ट गर्न चाहन्छ, जनताको ध्यान चाहिँ अर्कोतर्फ होइन ढाल्न चाहन्छ, लगायतका विषयहरू त छन् नि त यो सरकारप्रतिका आलोचनात्मक टिप्पणीहरू होइन, नाकाका कुराहरू, जनताले त दुःख पाइरहन् नि त अहिले पनि गान्धी पण्डितजी।
12: होइन एक देख्नुहोस् है, नेपालको यो सन्दर्भमा नाकामा जुन अहिले सुस्तादेखि लिएर विभिन्न क्षेत्रमा 10 बजे 12 बजेका जुन हाम्रा सिमानामा मिचिएका कुरामा त्यहाँ हामीले कतिपय भारतीय नागरिकले हाम्रो सीमा मिचेर हाम्रो जमिनलाई हडपेको या अकुटाई गरेको या कोही जाने या नजाने हामीलाई पनि केही गरे ती आफ्नो ठाउँ छन्। तपाईँ यता हेर्नुहोस् नेपालको सिमाना केवल भारतसित पनि जोडिएको छ र त्यत्तिकै सिमाना त चीनसित जोडिएको छ नि त। चीनसित सिमाना जोड्दाखेरि हुने हाम्रो कस्तो छ भारतसित हुने सिमानामा बढी भयो भने कारण के हो, यो नराम्रो हो र राम्रो हो, हामी यति नजिक रहेछौँ भौगोलिक ऐतिहासिक राजनैतिक र सामाजिक रूपबाट भारत र नेपाल यति जोडेका छौँ कि हाम्रो दुवै देशको नागरिक एक अर्को भूमिमा जानको लागि हामीलाई हामीसित भिसा पनि चाहिँदैन, हामीलाई कुनै अवधान पनि चाहिँदैन, यति एउटै घरबाट दुईटा मुलुकको देशमा पनि एउटा घरको आँगनबाट अर्को मुलुकको घरको आँगनमा जाँदाखेरि जुन सहजता छ त्यस्तो सहजता हाम्रो चिनसित त छैन नि, यसले चिन पनि ऐतिहासिक मुलुक हो, यसले के अब देखाउँछ हामी यति नजिक र यति सही भौगोलिक र सामाजिक र राजनीतिक रूपबाट हामी एक आफ्नो जोडेका रहेछौँ कि यिनै सीमा गएर चाहिँ कहिले कहीँ कष्ट हुनै सक्छ, यो कष्टलाई एकदम नेगेटिभ रूपमा नकारात्मक रूपमा हामीलाई हेपेको र हामी सानो देशले हामीलाई गऱ्यो भने अर्को लगाउने ढाउँ हुँदैन र भारतमा पनि एउटा त्यो सानो मुलुक हो, हामीले जे गरे पनि हामी ठुलो दाजु हौँ, हामीले जे गरे पनि ठिक हुन्छ भने मानसिकता राखेर पनि उहाँहरूले गर्नु हुँदैन, यी दुवै यो हामी एक आफूमा भएको अविश्वास एक आफूमा भएको त्यो नेगेटिभ नकारात्मक प्रवृत्तिलाई अन्त गरेर भारत र नेपालको र मलाई लाग्छ अहिलेको जुन शिशिर खनालजीले अहिलेको सरकारले जुन किसिमको कुटनीतिक सम्बन्धलाई हिजोसम्म बिग्रेको त्यो सन्दर्भमा नयाँ स्तरमा लान खोजेको छ, मलाई लाग्छ अस्ति रवि लामिछानेजीको ऐतिहासिक भारत भ्रमण त्यसपछि शिशिर खनालजीले एउटा चाहिँ भारतमा बसेर हाम्रो भूमिको सम्बन्धमा बोलेको स्पष्ट उहाँले वक्तव्य पत्रकारसित गर्नुभएको छलफल र अहिले चीनसित गएको हुनाले हामी यसलाई अब नेगेटिभ भन्दा पनि अब कसरी सुधार गरेर हाम्रो सार्वभौमता हाम्रो अखण्डता हाम्रो एकै भूमि पनि भारतमा नजाओस् र चीनमा पनि हाम्रो केही सिमाना कस्तो छ भने त्यो पनि मिलाउन सहज उदाहरण जाओस् भनेर हामी हेरौँ न केही मौका दिउँ मलाई लाग्छ। अहिले एकैचोटि हामी गाडेर रह्यो भएन ऊ गएन भन्ने भन्ने पनि काम गर्ने मौका पनि दिउँ किनभने यो परराष्ट्र सम्बन्ध नेपालको हिजो मात्र धेरै नराम्रोसित बिग्रेको अवस्था थियो, धेरै बिक्री चाहिँ दियो अब नयाँ सेरोबाट सुरु गर्नुपर्ने छ मलाई लाग्छ, यसले कहिले कहीँ नयाँ परिणति नै दिन्छ भन्ने कुरो हामी विश्वास गरौँ त खानजी।
11: अब अहिलेको अवस्थामा देशमा सुशासन कायम गर्ने, गरिबी घटाउने, रोजगारीको अवस्था सृजना गर्ने लगायतका विषयहरूलाई समेटेर बजेट पनि आइसकेको छ, बजेटका विषयमा यसको कार्यान्वयनका चुनौतीका विषयमा लगानीको वातावरण नेपालमा भित्र्याउने विषय होइन हरेक कुरामा चाहिँ जुन पार्लियामेन्टमा धेरै दृश्यहरू देखिरहेका छन्, स्वर्णिम वाग्लेजीले करका दर हेरफेर गरेर बीवाईडी गाडी भित्रिएका विषयहरूमा यो आलोचना चाहिँ धेरै आउँछ एकैचोटि, यो नगरेर चाहिँ प्रतिपक्षले एउटा एजेण्डा मात्र बनाउँछन् कि वा चाहिँ हावा नचल्ने पात हल्लिँदैन होइन यसमा चाहिँ छानबिन समिति हुनपर्छ भन्ने ढंगले जुन आवाजहरू उठिरहेका छन्, हरेक सरकार हरेक दल हरेक व्यक्ति आउँदा सत्तामा पुगिसके पछाडि उसले चाहिँ किन यस्तो विवादको घेरामा फस्नुपर्ने हुन्छ, यो देशको यो किन रोगै हो, यो तपाईँले कसरी हेर्नुभएको छ?
12: यो अहिलेको अवस्थामा रोगै जस्तो मलाई लाग्यो, अहिलेको दिनमा जुन बारेन सरकार अहिले पनि भन्नुहुन्छ भने भ्रष्टाचारको सुसारको लागि बारेन सरकारले जुन काम गरेको छ कसैले अलौ उठाउने काम छैन, भला उहाँलाई दलीय राजनीतिक रूपमा बोलेको कुरामा केही विवादका कुरा विश्लेषण विवाद उठाउन सकिएला, तर एभत्रबाट एउटा केही काम गरौँ र त्यो भिजोदेखि 35-40 वर्षदेखि भएको धमिरोलाई भ्रष्टाचार कुशासन अन्त गरी त्यो फोहोर पाल्नलाई ठुलो चुनौती छ। तर यति चुनौती नहुँदा पनि सबैको इन्टेन्सन चाहना आकाङ्क्षा चाहिँ बडो सही तरिकाबाट अगाडि बढ्न खोजेको छ। तर एउटा कुरा मैले के देखिरहेको छु भने अहिलेको सरकार पनि अनुभव छैन, यिनीहरू विज्ञहरू छ, विश्लेषकहरू, ज्ञान भएका केही क्षेत्रमा भएका व्यक्तिहरूसित यिनीहरूले सहकार गर्न डराइरहेका छन्। एकदमै भित्रबाट एकदमै उसलाई चाहिँ सीमित दायराभित्र बसेर इन्टेन्सन राम्रो छ, नियत राम्रो सफा छ, तर काम गर्ने तरिका उनीहरू डराएको हुनाले के भयो त भन्दाखेरि अन्तत नेताले सबै मन्त्रालयमा हेर्नुहोस् त खालि यिनीहरू डिपेन्डेन्ट या निर्भरता के छ भने कर्मचारी सन्दर्भमै छ अहिले, किनभने अब उनीहरूसित धेरै अनुभव पनि छैन, काम गर्ने हुटुटी छ, र उनीहरूले ठुलो विज्ञतालाई चाहिँ कदर गर्ने गरेर केही निष्पक्ष बोल्न छैन, विज्ञहरू धेरै क्षेत्रमा उनीहरूले परिचालन गर्नु पनि सकेको छैन, तर काम पनि गर्नु छ। तर सबै कुरा त मन्त्री या पदमा बसेर प्रधानमन्त्री भयो या त्यो विज्ञ भयो भन्दामा यो चाहिँ प्रशासनिक प्रमुख भयो भन्दामा अटोमेटिक या स्वस्पष्टबाट ज्ञान र अनुभव आउने कुरा होइन, तर डेलिभर त दिनै पर्यो। त्यसैले उनीहरूलाई म्याक्सिमम रूपमा चाहिँ कर्मचारी चन्द्रमा नै यिनीहरू निर्धारित छ। तर यो कर्मचारी चन्द्र हिजैकै कर्मचारी चन्द्रको एउटा स्वरूप हो भला, यिनीहरू पनि पहिलेसँग चाहिँ संसारमा छन्, तर अहिलेको पिँढी पछि जति रूपबाट संस्कृत रूपबाट जन जनचाहना र भावना अनुसार बढ्नुपट्टि छ एकैचोटि बढ्नु सक्ने अवस्था छैन। जब यिनीहरू चाहिँ यो कर्मचारी चन्द्रमा मात्रै कुनै न कुनै निर्णय गर्दा चाहिँ यिनीहरू फसेका छन्। त्यसैले अहिले कति अहिलेकै कुरा हेर्नु न, सबभन्दा कुरा अहिलेको सरकार कोही परिवार छैन, हेर्नुहोस् त विधेयक अध्यादेश पास भइसक्यो, हेर्नुहोस् अध्यादेश यो केपी शर्मा ओली र चाहिँ गठबन्धन सरकारले ल्याएको जस्तो अध्यादेश होइन, हामीसँग दुई चाहिँ बहुमतको छ सरकार, अध्यादेश नै भइसकेको कुरो अहिले अध्यादेशलाई चाहिँ त्यही संसद पेश गरेर स्वीकार गर्ने काम गरेको छैन, हेर्नु यही हो पेदाहरूले चुकेका राष्ट्रियलाई स्वीकार गरिसक्यो। तर यो अब तपाईँ दुई सय 83 बहुमत भएको अत्याधिक बहुमत भएको कतिसम्म अहिले पनि विधेयकलाई अध्यादेशलाई त्यो स्वीकृत गरेको छैन, किनभने त्यो गरेन भने भोलि स्वीकृत गरेन पास गरेन भने त अध्यादेश 60 दिनमा पास हुँदैन, नपास हुने विधेयक फेरि विधेयक ल्याउनु पनि छ। एक क्रममा पनि कानुन मन्त्री या कानुनको क्षेत्रहरू पनि अनुमोदन लिएका छन्, सभामुखको अनुमोदन लिनुभएको छ, यो के त अनुभव कमी हो, अनि उनीहरू जब अनुमोदन छ अरूको कुरा सुनिँदैन, अन्त अब तपाईँको
10: डाक्टर साहब एउटा कुरा के छ भने अहिले अब अलिकति तपाईँ कानुनको जानकार हो, कानुनको विद्यार्थी हो, लामो समयदेखि चाहिँ होइन कानुनमा वकालत पेसामा चाहिँ हुनुहुन्छ तपाईँ, अब एउटा कुरा के बताइदिनुहोस् भने अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको प्रधानमन्त्री बन्ने बाटो क्लियर छ होइन, अहिले मुद्दा फिर्ता भइसके पछाडि
12: होइन, उनको जुन दिन उनले 183 मत ल्याएर अत्याधिक बहुमत ल्याएर चुनाव जिते, जब जुनले जब उनले चाहिँ सभामुख तर्फ एउटा मेम्बर भएर जब उनले सांसदहरूबाट चाहिँ शपथ खाएर सांसद बने, त्यो दिनदेखि सबै किन रविलाई मात्रै ती स्वतन्त्र पार्टीमा भएका 183 मध्ये जो कोही पनि प्रधानमन्त्री बन्न योग्य छन्, योग्यताको कुरा पार्टीमा भएको कमान्ड, पार्टीमा भएको उनको सम्बन्ध भालेन शाह भन्दा पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वस्पत रूपमा सबभन्दा बलियो र सशक्त व्यक्ति भनेको चाहिँ रवि लामिछाने हो, किनभने उनको पार्टीमा चाहिँ 183 चाहिँ सांसद छन्। आजको दिनमा हाम्रो संसदीय पद्धतिले के भन्छ भने जति पपुलर तपाईँ हुनुहोस् व्यक्तिगत रूपमा जति संसदीय तपाईँ हुनुहोस् जबसम्म संसदमा 139 सांसदले तपाईँलाई समर्थन गर्दैन तबसम्म तपाईँ बहुमतको प्रधानमन्त्री हुन
10: सक्नुहुन्छ। होइन तर हकमा त सम्पत्ति शुद्धिकरण र संगठित अपराधले पेलाएको थियो नि त होइन, चेपुवामा हुनुहुन्थ्यो नि त उहाँ चाहिँ अहिले फिर्ता।
12: अब तिनवटा एउटा अस्ति चाहिँ यो विनियमाली बनिसकेपछि यसले झन् क्लियर गरिदिइहाल्यो, के अरे प्रतिनिधि सभा निवाली 2083 जुन संशोधन आएको त्यसले त कुनै पनि सांसदलाई चाहिँ कुनै मुद्दा लाग्दैमा तर सम्पत्ति सूचीको लाग्दैमा मुद्दाको छुनामा नभएको अवस्था बाहेक अरू अवस्थामा निलम्बन हुँदैन भनेर जुन पास गर्यो त्यो रविजीको लागि मात्रै पास गरे होइन, त्यो सबै 275 सांसदको लागि पास गरेको हुनाले त्यसले अब रवि लामिछानेलाई प्रधानमन्त्री हुनलाई रोक्दैन। जहाँ तक त्यही मुद्दै चलेको कुरामा छ सम्पत्ति शुद्धिकरण र संगठित अपराध पनि त्यो अदालतको आदेशले फिर्ता भइसकेको हुनाले अब रवि लामिछानेलाई अब ठगी मुद्दा मात्रै बाँकी रहन्छ, सहकारी ठगी, त्यसका पनि दुईटा स्वरूप छन्। एउटा उनले होइन म मिलापत्र गर्दिनँ म मुद्दैको चाहिँ लडेरै म जितेर आउँछु भनेर मुद्दा जित्ने प्रयासमा उनले मिलापत्र नभइकन पनि मुद्दाले छेप्न सक्छन् र उनी हेर्न सक्छन्, होइन भने हल्ला बिरापन गरौँ नि त भनेर चाहिँ त्यो पीडितकर्ताले र रवि लामिछाने बिचको कुनै सहमति भयो भने उनीहरू मिलापत्र पनि हुन सक्छ, किनभने सहकारी ठगी सङ्गठित अपराध ठगी अपराध जहिले पनि नेपालको कानुन अनुसार अन्तिम अवस्थामा पनि मिलापत्र भएर टुङ्गो लगाउन सकिन्छ। त्यसैले आजको दिनमा रवि लामिछानेजीले प्रधानमन्त्री हुन कानुनलाई रोकेको होइन, उहाँ प्रधानमन्त्री हुने वा नहुने भनेर दारिन शाह र उहाँ बिचको सहमति सहित सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको र चाहिँ यो चाहिँ सांसदहरूको बिचमा या पार्टीले गर्ने एउटा चाहिँ तय गर्ने विषयवस्तुबाट मात्रै उहाँ प्रधानमन्त्री हुने या प्रधानमन्त्री नरहने अहिले
10: दार्जिलिङ जिल्ला मुद्दा चाहिँ जस्तो कास्की लगायतका जिल्लाहरूले पनि फिर्ता गर्दै गइरहेको एउटा परिस्थिति छ, तर सर्वोच्चको विचाराधीन मुद्दाले के असर गर्छ?
12: छैन, यो हाम्रो नेपालको धेरै धेरै कुरामा व्याख्या पनि भइसकेको छ, कुनै रिट परेर अरू चाहिँ त्यो कुरामा विचार दिन भयो र त्यो रिटमा जो अन्तिम आदेश मागेको अवस्थामा यदि अन्तिम आदेश दिइएन भने त्यो कुरा चाहिँ त्यहाँ सर्वोच्चमा विचार हुँदाहुँदै पनि त्यो विषयवस्तुमा निर्णय लिएर अगाडि बढ्ने परिपाटी छ। त्यही व्याख्या गरेर उच्च अदालतले के गर्ने, एकचोटि यो फिर्ता लिने कुरामा चाहिँ रिट गर्यो, फिर्ता गर्नु हुँदैन त्यो कुरा चाहिँ व्याख्या गर्नुपर्छ भनियो, स्टे अर्डर पनि मागियो, अन्तिम आदेश नदिएपछि तर चाहिँ मुद्दा चाहिँ अहिले फुलबिन्दा पुगेको छ, तर त्यही बिचमा चाहिँ कुनै एउटा जिल्ला अदालतले होइन त्यो मुद्दा सर्वोच्च भइरहेको छ, मैले यो विचार चाहिँ सहकारी फौजदारी कार्यवाही संहिताको दर्ता 36 अनुसार मैले गर्नुपर्ने कार्य अहिले गर्दिनँ भनेर एउटा अदालतले रोकेकोमा त्यो उच्च अदालतले के व्याख्या गर्ने भयो भने यो कुरामा सर्वोच्चबाट अन्तिम आदेश नभएको हुनाले त्यो दर्ता 36 फौजदारी कार्यवाही संहिताको दर्ता 36 अनुसार यसमा माग यो सम्पत्ति शुद्धिकरण र सहकारी ठगी मुद्दा फिर्ता हुने वा नभन्ने कुरा सुनवाई गरेर निरीक्षण गर्ने अधिकारमा छ त्यो गर्नु भनेर आदेश दिएपछि त्यसले धमाधम प्रत्येक जिल्लाबाट यो सम्पत्ति शुद्धिकरण र सहकारी मुद्दा चाहिँ फिर्ता त्यो सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता भयो, तर सहकारी मुद्दा चाहिँ कायमै छ। अब यो सहकारी मुद्दाको टुङ्गो दुई चार तरिकाबाट, या त अन्तिम फैसला भएर दोषी निर्दोष भए पनि हुनसक्छ, अन्तिम फैसला नहुनेमा पीडित र पीडक बीचमा सहमति भएर पनि मिलापत्र भएर पनि मुद्दा फिर्ता हुन सक्छ। ठुलो चुनौती चाहिँ रवि यानीको टाउकोबाट हट्यो।
10: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु सर। नमस्कार,
12: धन्यवाद।
10: विश्लेषक एवं अधिवक्ता वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: Mama, tu account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus, life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क.
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो.
4: जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रिके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्ह लाइयो. जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: हर विषयमा पूर्व बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ ग्लोबल फ्यामिली ब्याङ्क सुविधा लागि ब्याङ्क
3: नेकपा एमालेका प्रभावशाली नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ बरालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार अहिलेको अवस्थामा जुन ढंगले सरकारले आफ्ना क्रियाकलापहरू अगाडि बढाइरहेको छ सीमाको विषयमा प्रधानमन्त्रीले बोलेका विषय संसदमा उठिरहेका छन् तपाईँले कसरी हेर्नु भएको छ
4: अब यो देशको दुर्भाग्य हो अब आम नेपाली सार्वभौमसत्ता सम्पन्न जनताले झन्डै 182 सीट जिताएर देशमा सुशासन सुव्यवस्था सबै कुराको पोजिटिभ होला भन्ने आशमा जनताले मतदान गरे तर चाहिँ सरकार बन्ने बित्तिकै नेपालकै इतिहासमा सबभन्दा डरलाग्दो ढंगले होइन एकै दिनमा 35 डोजर प्रयोग गरेर पछाडि चाहिँ सेनाको टोली राखेर होइन सुकुम्बासी बस्ती निष्कासन गर्ने कामहरू भयो र उनीहरूको अहिले पनि बिजोग बेहाल छ देशभरि यो बर्बाद छ एउटा कुरो भयो अर्को कुरा सम्मानित प्रधानमन्त्रीज्यूले जुन संसदमा 17 गते बोल्नुभयो त्यसले सिधै देशले अत्यन्त पश्चातापको भुमरीमा परेको उहाँहरूलाई मतदान गरेका नागरिकहरूले पनि कस्तो मान्छेलाई कसरी चाहिँ हामीले चाहिँ जिताएछौं भन्ने चाहिँ पश्चातापमा परेका छन् म सुझाव के दिन चाहन्छु भने वर्तमान सरकारका सम्मानित प्रधानमन्त्रीदेखि लिएर सबै टीमलाई कि तपाईँहरू राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता सार्वभौमता लोकतन्त्र वर्तमान संविधान र आम श्रमजीवी जनताको हक अधिकार र इज्जतको पक्षमा उभिनु भएन भने तपाईँहरूको भविष्य पनि छैन भन्ने चाहिँ आम जनताको भनाइ छ त्यो कुरोलाई मनन गरेर आफूलाई करेक्सन गर्न म सुझाव दिन्छु
3: होइन अहिलेको अवस्थामा नेपाल भारत सीमा विवाद त छ नि त होइन प्रधानमन्त्रीले बोलेको विषय पनि त्यही
4: अब तपाईँले देखिहाल्नुभयो सुस्तामा चाहिँ त्यहाँ नागरिकहरू होइन अब नदी किनारमा त के हुन्छ भने कहिले नदी कता हुन्छ त्यो छ त्यहाँ चाहिँ यस्तो स्थिति छ त्यहाँ चाहिँ सामान्य नागरिकले होइन प्रतिवाद गर्नुपर्ने राज्य मौन बस्ने राज्यले नबोल्ने त्यसबारेमा सीमावर्ती क्षेत्रका दुवै देशका अधिकारीहरूसँग वार्ता गरेर कुराकानी गरेर हरितापूर्वक यस्ता विषय टुङ्ग्याउनु पर्ने ठाउँमा जनतामा एकदम निराशा पैदा भएको छ र सीमावर्ती क्षेत्रका आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई असाध्यै पीडाबोध भइराखेको छ त्यसमाले म सम्पूर्ण सीमावर्ती क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई अहिले अत्यन्त सतर्क भएर रहने र समयमित ढंगले अगाडि बढ्ने र स्थानीय प्रशासनलाई दुई देशको स्थानीय प्रशासनको बीचमा वार्ता गरेर स्थानीय विवादहरूलाई चाहिँ हल गर्न र झडपको वातावरण आउन नदिनको निम्ति चाहिँ सबैलाई म विनम्रतापूर्वक अनुरोध पनि गर्न चाहन्छु
3: होइन सुस्तामा विवाद छ होइन अस्ति वर्दीधारी भारतीय एसएसबी प्रवेश गरेको कुरा आयो स्थानीयहरूले त्यसको प्रतिकार पनि गरे होइन यो विवाद समाधानका निम्ति कूटनीतिक डिप्लोमेटिक छलफल किन आउन सक्दैन भने क्या सीमा विवादको लागि
4: सत्तार दलका अध्यक्षदेखि लिएर परराष्ट्र मन्त्रीदेखि लिएर दौडा दौडी भएको छ तर उहाँहरूले आफ्नो देशको नागरिकहरूको गम्भीर समस्याको बारेमा गम्भीरतासाथ कुरो उठाउनु भएन कि भन्ने चाहिँ आशंका किन देखिएको छ भने भारत भिजिटबाट दुवैजना फर्किसक्नु भएपछि सुस्तामा यो घटना घटेको छ सुस्ता मात्र होइन हो त कञ्चनपुरमा पनि त्यस्तो स्थिति भएको छ भने अन्यत्र पनि असहजको वातावरण चाहिँ भइरहेको छ म के अनुरोध गर्न चाहन्छु भने यस्तो विषयलाई जतिसुकै छिटो होइन चाहिँ वार्ताद्वारा यस्ता कुरा हल गर्नको निम्ति र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको निम्ति चाहिँ बलियो बनाउन र खास गरिकन 17 गते जुन सम्मानित प्रधानमन्त्री बालेन शाहले जे संसदमा बोल्नुभयो त्यसको प्रतिक्रिया स्वरूप यी घटनाहरू घटेका छन् त्यस हुनाले प्रधानमन्त्रीलाई सब विषयको जिम्मा लिनुपर्छ
3: लामो समयदेखिको समस्या हो किन समाधान हुन्छ
4: लामो समय सबैजना छिमेकीमा एउटै बाटाको मा घर बनाएर बसेका छौँ भने कहिलेकाहीँ समस्या हुन्छ यस्तो ठुलो कुरो होइन तर यो के छ भने यो समस्या किन बढ्यो त भन्दाखेरि 17 गतेको होइन हाम्रो देशको चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिको कारण अहिलेको ताजा समस्या सिर्जना भएको छ.
3: आज देश अब बजेट आयो होइन, बजेटमा धेरै महत्वाकांक्षी परियोजनाहरू छन्, बजेट कार्यान्वयनको चुनौतीहरू कतिको देख्नु भएको छ? राम्रा राम्रा विषयहरू आएछन् नि बजेटमा अहिले होइन.
4: अनि बजेट आयो, बजेटको बारेमा अब अलि म एउटा अर्थशास्त्रको विद्यार्थी पनि भएको नाताले अलि लामै कुरा गर्नुपर्ने विषय हुन्छ. तर बजेटमा मैले हेरेको चाहिँ के छ भने यो देशका 3 करोड जनता मध्ये 75% जनताको निम्ति यो बजेटले केही पनि नयाँ सम्बोधन गरेको छैन. 75% को निम्ति होइन. अब गरिबको रेखा पनि भएका मान्छेलाई त्योभन्दा माथि उठाउने होइन, अति चाहिँ त्यो निम्न वर्गका गरिब किसान परिवारहरूलाई माथि उठाउने, अनि त्यसपछि चाहिँ निम्न मध्यम वर्गलाई माथि उठाएर मात्रै मध्यम वर्ग विकास हुन्छ. अहिले मध्यम वर्गलाई सुविधा दिने काम त 5 लाख कर छुटबाट 10 लाख पुर्याउने काम गर्नुभयो होइन. तर यो यसले के छ भने सिँगै देशको टोटल पपुलेसनको चाहिँ 5% मात्रै छुने र ठूलो संख्यालाई यसले चाहिँ नछुने गरी बजेट आयो. त्यसमाले स्वर्णिमहरूले दिलाई म के अनुरोध गर्न चाहन्छु भने वर्ग बिर्सिएर नेपाली समाजको नेपालको अर्थतन्त्र अगाडि बढ्दैन. किन भन्दाखेरि अर्थतन्त्र विकास गर्न श्रमिक वर्ग उत्साहित भएन भने, श्रमजीव वर्ग उत्साहित भएन भने, र यो देशको प्रमुख उत्पादक शक्ति किसान र प्रमुख उत्पादनको साधन भूमि भएको हुनाले त्यो क्षेत्र जागृत नभइकन त्यो नउठिकन मध्यम वर्गको विकास भन्ने जुन तपाईँको भनाइ छ त्यो सफल हुँदैन. त्यसले गर्दाखेरि चाहिँ वर्ग बिर्सिने काम गर्नुभयो भने नेपालमा कुनै पनि निर्णयहरू त्यो व्यवहारमा लागू हुनको निम्ति कठिन हुन्छ.
3: होइन, बजेट त नागरिक मैत्री छन् त होइन, इनोभेसनका कुराहरूमा, नव प्रवर्तनका कुराहरू
4: सुनिएन.
3: होइन, बजेट त नवप्रवर्तनदेखि लिएर अहिलेको अवस्थामा डिजिटलाइजेसन जाने कुराहरूमा त राम्रो ढंगले व्याख्या गरिरहेछ नि त होइन. त्यसमा
4: होइन, डिजिटलाइजेसनले कति पर्सेन्टलाई छुन्छ यो देशको टोटल पपुलेसनको? डिजिटलाइजेसन गर्ने ठिक छ, त्यसपछि एआईलाई विकास गर्ने पनि ठिक छ, अन्य
3: स्थापना
4: गर्ने पनि ठिक छ. तर त्यसले प्रत्यक्ष छुने भनेको चाहिँ टोटल यो देशको 3 करोड पपुलेसन मध्ये 5% 15% त्यसले प्रभावित पोजिटिभ पार्ला. तर आम नागरिकको निम्ति चाहिँ के हो त भन्ने कुरो जनताले प्रश्न गरिरहेका छन्.
3: अब नेकपा एमाले भित्रको विवाद चाहिँ सुल्झिएको हो अहिले?
4: होइन, अब नेकपा एमाले श्रमिक वर्ग मुक्तिको निम्ति 6 सालमा कर पुस्लाको अगुवाईमा स्थापना भएको यो पार्टी हो, र आम श्रमजीवी वर्गको हितको निम्ति र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय समृद्धिको बाटोमा चाहिँ अगाडि बढ्दा त्यसको जसले गरे पनि समर्थन गर्छ, र त्यसलाई बाधा पुग्ने कुरा चाहिँ विचार र व्यवहार देखियो भने त्यसको विपक्षमा नेकपा एमाले उभिन्छ. त्यसकै निम्ति गठन भएको यो पार्टी हो. त्यसले गर्दा यसले चाहिँ वर्ग बिर्सन मिल्दैन, लोकतन्त्र बिर्सन मिल्दैन. वर्तमान संविधानको निर्माता पनि भएको हुनाले वर्तमान संविधानलाई होइन संकुचित गर्ने र संविधानका आधारभूत कुरालाई गडबड गर्ने कुरालाई नेकपा एमाले सहँदैन.
3: पार्टी एउटा अगाडि बढ्छ होइन, केपी ओलीकै नेतृत्वमा आयो फेरि
4: होइन. नेतृत्व नेकपा एमालेको नेतृत्वमा व्यक्तिको व्यक्ति एउटा व्यक्ति के हो र कुनै पनि व्यक्ति केही पनि होइन, केशव बराल पनि केही होइन, अरू पनि केही होइन. तर नेकपा एमालेको सिङ्गो पंक्ति स्वदेश र प्रवासमा रहेका चाहिँ होइन लाखौं लाख नेकपा एमालेको पंक्तिले यी कुरालाई दलसित बोक्नुपर्छ. व्यक्तिगत रूपमा को आउने जाने भनेको त स्वाभाविक कुरो हुन्छ समाजमा, त्यो कुनै ठूलो कुरो होइन.
3: महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद केशव बरालजी, नमस्कार. पाउँथ्यो नेकपा एमालेका नेता केशव बराल, आदरणीय श्रोता. नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौं.
5: अब पालो हाम्रा चेलीहरूको महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा. आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्. समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको. डिगो, राष्ट्रको खेल तपाईँको हातमा. आज नै डाउनलोड गर्नुहोस्।
2: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा तयारी चर्चाउ ग्लोबल फाइनेंस ब्याङ्क सबैका लागि ब्याङ्क दिशा फाइनेंस।
3: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा हुनुहुन्छ। डक्साप नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर धन्यवाद, गुड मर्निङ।
3: होइन डाक्टर, देशको चित्र कस्तो छ, खाका कस्तो कोरिएको छ यतिखेर, तपाईँ कसरी हेरिरहनु भएको छ अहिलेको सरकार र यी कार्यहरूलाई?
6: खास गरी त तपाईँको अहिलेको बजेटको उसबाट मैले देश कता गइरहेछ भन्ने कुरालाई हेर्नुपर्छ जस्तो लाग्छ। बजेट अर्थमन्त्रीले भर्खरै 90% प्रस्तुत गर्नुभएको छ। अब सर्व बजेट हेर्दाखेरि चाहिँ अब मैले चाहिँ खोइ अब यो के अरे मजदुरहरूको विषयलाई लिएर किसानहरूको पक्षमा बजेटले कुनै पनि कुराहरू एड्रेस गरेको पाइनँ। किसानहरूमा पनि अलिकति धनी किसानहरूलाई 2 करोडभन्दा बढी लगानी गर्नेलाई 40%सम्म सब्सिडी दिने खालको कुराहरू देखे। अब गरिबीलाई उठाउने र अनि अब तपाईँको अहिले 20 लाखभन्दा बढी किसानका छोराहरू मजदुरको रूपमा विशेष गरी खाडीहरूमा हुनुहुन्छ, उहाँहरूलाई स्वदेश फर्काएर रोजगारी दिने खालको कुनै पनि कुराहरू मैले देखिनँ। अब त्यस्तै गरेर तपाईँको स्वास्थ्यमा पनि भइरहेको बिमा कार्यक्रमलाई पनि हटाएर फेरि रिस्ट्रक्चरिङ गर्ने भन्ने कुराहरू गर्नुभएको छ, त्यो पनि उहाँले हतारमा काम गर्नुभयो र अहिले लाखौं लाख गरिब मान्छेहरू उपचारबाट वञ्चित छन्, रोग पालेर गएछन्। कतिको त मलाई लाग्छ अहिले यो घटनाले गर्दाखेरि मृत्यु भएको छ, सरकारले डाटा निकालेर हेरे पनि हुन्छ। अब त्यसैले गर्दाखेरि हामीले अलिक त्यस्तै गरिबीको रेखामुनि रहेका गरिबका छोराछोरीहरू जो मतलब चाहिँ अहिले पनि बाल मजदुरको रूपमा काम गरेका छन्, उनीहरू सरकारी स्कुलमा समेत पढ्न जान सक्दैनन्। पढ्न गयो भने 4-5 क्लास पछाडि स्कुल छोडिरहेको डाटाले देखाउँछ। ती गरिब विद्यार्थीहरू गरिबका छोराछोरीलाई पढ्नको निमित्त आवासीय विद्यालयहरू ठाउँ ठाउँमा खोल्नु पर्नेमा अब त्यस्तो खालको कुनै पनि तिनीहरूले शिक्षा पाउने खालको वातावरण मैले अहिलेको बजेटमा देखिनँ र भएको शिक्षाको बजेट पनि कटौती गरेको पाएँ। अब यो मैले बेसिकली हेर्नु त शिक्षा र स्वास्थ्य मेजर कुरा हो, त्यस पछाडि रोजगारीको विषय हो भन्छु। त्यस्तै गरेर अब बजेटमा चाहिँ अहिले उहाँहरूले चाहिँ लिबरल इकोनोमीको कुराहरू त उठाउनु भएको छ, तर अब सरकारसँग पैसा छैन अनि हामीले ऋण काढेर चाहिँ धेरै कुराहरू गर्नुपर्नेछ। अब कर्मचारी पालनालाई नै 12-14 खर्बको उहाँहरूले प्रस्तुत गर्नुभएको छ, यो पुरानै खालको बजेटको रूपमा आएको देख्छ। र खास गरी देश बनाउने हो भने चाहिँ उहाँहरूले चाहिँ अर्कै ढङ्गबाट बजेट प्रस्तुत गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ प्राइभेट सेक्टरसँग चाहिँ पैसा छ, नेपालका चाहिँ धनी व्यापारीहरूसँग पैसा छ, नेपाली जनतैसँग पनि धेरैसँग पैसा छ, त्यो पैसा ब्याङ्कमा थुप्रेर बसेको छ, त्यसलाई चलायमान गर्ने गरी निजी क्षेत्रको लगानीमा ठुल्ठुला चाहिँ मतलब चाहिँ बाटाहरू बनाउने, ठुल्ठुला प्रशोधन केन्द्रहरू बनाउने अनि त्यस्तै गरेर चाहिँ अब अरू योगदानमा आधारित शिक्षाका प्रोग्रामहरू ल्याउने, त्यसै गरेर कुनै पनि संरचनागत सुधार गर्ने गरी बजेटमा आएको देखिनँ। अब खास गरी के भयो भन्दाखेरि अलिकति मध्यम वर्गको कर्मचारी वर्गलाई चाहिँ खुसी पार्ने गरी 10 लाखसम्मको क्यापिङ राखेर गर्नुभएको चाहिँ देखिन्छ। एउटा अब त्यो एउटा वर्गको लागि त एड्रेस गर्यो होला, तर हाम्रो जुन चाहिँ मतलब चाहिँ जग छ, गरिबको जुन जग छ र जुन चाहिँ मतलब किसानहरू छन् र मजदुरहरू छन् तिनीहरूले मतलब उठ्ने खालको यो बजेटमा एड्रेस नभएको मैले देखिरहेको छु। त्यसैले गर्दा बजेटलाई चाहिँ उहाँहरूले अब यो वर्ष त यस्तै गर्नुभयो, आउने वर्षमा चाहिँ यो ढङ्गबाट बजेट नल्याउनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
3: अहिले आएको बजेटमा चाहिँ नागरिकका पीड़ाहरू, विपन्नका पीड़ाहरू, होइन समग्र चाहिँ देशको समस्या यो बजेटले बोलेको छैन, बजेट महत्वाकांक्षी आयो, बजेट कार्यान्वयनमा समस्या आउँछ त्यसो भए, बजेटले चाहिँ उल्लेख गरेका लगानीका वातावरणहरूदेखि लिएर ऋणदेखि लिएर राजस्वदेखि लिएर यी कुराहरू चाहिँ उठाउन सकस हो अहिले यो देशमा?
6: हजुर, पहिलो कुरा त उसले के गर्यो भन्दाखेरि अब जस्तो बिजुलीमा ट्याक्स लगाएको छ, त्यस्तै गरेर तपाईँको चाहिँ के अरे अस्पतालमा उपचार गर्दाखेरि अब ट्याक्स लगाएको छ, त्यो ट्याक्स तिर्ने त्यही गरी जनताले नै हो। त्यसैले गर्दाखेरि चाहिँ अब 50 युनिटभन्दा बढी बिजुली बाल्ने पनि अब त्यो समय त एउटा गरिबले पनि बढी नै खर्च गरेको छ। यसमा त ठिक 100 युनिटसम्म बिजुली बाल्ने गरिबी रेखा पनि रहेको मान्छेहरूलाई त बिजुली फ्री गरिदिनुपर्ने, त्यसको ठिक उल्टो ट्याक्स लगाएको छ। अब त्यस्तै गरेर तपाईँको बिजुलीका गाडीहरू बिजुलीबाट चल्ने गाडीहरूलाई मतलब चाहिँ प्रोत्साहन गरेर सस्तो रेटमा नेपालमा भित्राउनु पर्नेमा जसको मूल्य बढाउने काम गरिएको छ, त्यसको अर्थ हुन्छ फेरि पनि पेट्रोल डिजेलको आयातलाई नै हामीले प्राथमिकतामा राखेका छौँ। अनि हामी मतलब चाहिँ फेरि उहाँहरू भन्दै हुन्छ कि अब 10,000 मतलब चाहिँ मेगावाट बिजुली उत्पादन गर्ने, देशबाट बिजुली बाहिर बेच्ने भन्दै हुन्छ। अब त्यो खालको मतलब चाहिँ बिजुली कन्ज्युम गर्ने खालको उत्साहित वातावरण बनाएको देखिएन। अर्को चाहिँ बिजुली उत्पादन गर्ने कुरामा पनि प्राइभेट सेक्टरलाई इन्भल्भ गर्ने गरी ठुल्ठुला प्रोजेक्टहरू बनाउनको निम्ति त राष्ट्रिय पुँजीपतिहरूलाई मतलब जिम्मा दिने खालको पनि हामीले देखेनौ। त्यसले गर्दा समग्रमा म चाहिँ के भन्छु भन्दाखेरि यो देश बनाउने हो भने देशसँग पैसा हुँदैन, तर देशसँग नीति हुन्छ र पोलिसी हुन्छ भन्छु म। त्यो नीति र पोलिसी दिनुपर्छ। एउटा म सानो सुझाव दिन चाहन्छु यहाँको मतलब चाहिँ मिडिया मार्फत, जस्तै किसानहरूलाई हामीले चाहिँ बजारको व्यवस्थापन गर्न सकेको छैन। जस्तै अहिले यो बजेटले अब आउने उसमा चाहिँ किसानहरूले दुध मतलब बाटोमा बेच्नु पर्दैन त, अब उहाँहरूको गोलमेराहरूले बजार पाउँछ त, आलुले बजार पाउँछ त, धानले बजार पाउँछ त, तोरीले बजार पाउँछ त, यो पाउनु सवाल त प्रश्न यो जीवित रहन्छ नि त। त्यसैले अहिले फेरि बजार पाउँदैन, यो बजार सुनिश्चित गर्ने गरी उहाँले एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि सरकारले यसमा कुनै पनि पैसा लागू गर्न इन्भेस्ट गर्नु पर्थेन। जस्तै किसान र व्यापारीको बीच व्यापारीलाई जोड्नको निमित्त एउटा सेतुको रूपमा चाहिँ सरकारले काम गर्न सक्थ्यो र किसानहरूले उत्पादन गरेको कुनै पनि वस्तुको 20-25% मुनाफा दिएर व्यापारीहरूलाई किन्नुपर्ने खालको एउटा पोलिसी बनाइदिने, अनि व्यापारीहरूले पनि बजारमा बेच्दाखेरि 20% भन्दा बढी नाफा नलिकन बेच्ने खालको एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि मतलब किसानहरूले बजारको ग्यारेन्टी हुन्थ्यो। अब व्यापारीहरूले किन्दैछ गरिरहेछ, तर उनीहरूले मतलब चाहिँ मूल्यवादी ढंगले किनेको छ र सस्तोमा किन्छ र बजारमा महँगोमा बेचिरहेछ। त्यसैले गर्दाखेरि त्यो खालको एउटा राष्ट्रिय नीति त्यो बनाइदिएको भए हुन्थ्यो। र अनि अब किसानहरूको उत्पादन चाहिँ राख्नको निमित्त कोल्ड स्टोरहरू ठाउँ ठाउँमा बनाउनको निमित्त सरकारले सक्दैन भने व्यापारीहरूलाई नै लगानी गरेर कोल्ड स्टोर
3: अहिलेको बजेटले चाहिँ निजी क्षेत्रलाई उपेक्षा गर्यो होइन, निजी क्षेत्रले स्वागत गरे पनि कता कता यो बजेटमा चाहिँ उनीहरूका भावनाहरू समेत
6: होइन। निजी क्षेत्र त हाम्रो आर्थिक समृद्धिको हामी इन्जिन हो भन्छौँ। जस्तै तपाईँ आफै हामी नै हेर्नु विश्वको इतिहास, चाइना 1980 कसरी भने त त्यही हिसाब तिमीले निजी क्षेत्रलाई विश्वका विभिन्न कम्पनीहरूलाई, जापानिज कम्पनीहरूलाई, अमेरिकन कम्पनीहरूलाई चाइनामा बोलाएर उद्योग स्थापना गर्न दिएर अनि तिनीहरूकै मतलब पुँजी लगानीबाट उनीहरूकै ब्रेनहरू युज गरेर चाइनाले हात यत्रो फर्को मार्यो। भारतले पनि निजी क्षेत्रलाई मतलब अगाडि बढाइरहेको छ। जुनसुकै देश बन्नको निम्ति निजी क्षेत्र पहिला सुरुमा चाहिन्छ नै, देश गरिब हुँदाखेरि त्यो कुरा एकदम महत्वपूर्ण विषय हो र त्यसको इकोनोमी चाहिँ निजी क्षेत्रलाई नै उठाउँछ। अब हाम्रोमा चाहिँ अहिले निजी क्षेत्रलाई चाहिँ एकदम मतलब चाहिँ दुरुत्साहित गर्ने उस्तै मतलब परेको खण्डमा चाहिँ मान्छेहरूलाई चाहिँ पक्रिने, थुन्ने, जेलमा हाल्ने, व्यापारीहरूलाई व्यापार देशबाट लखेट्ने खालको नीति चाहिँ पुरानो सरकारले पनि लियो, नयाँ सरकारले पनि त्यही कुरालाई निरन्तरता दिएको देख्छु। उदाहरणको लागि अस्ति भर्खरै तपाईँको के अरे नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको सिइओलाई पक्रियो, जुन कि कुनै कारणै थिएन, गलत काम गरेको छ सरकारले। त्यो खालको कुराहरू भयो भनेदेखि त मतलब देशमा त लगानीको वातावरण बन्दैन, अनि देशमा लगानीको वातावरण बनेन भने बाहिरबाट लगानी आउने कुरा त झन् हामीले कल्पना पनि गर्न सक्दैन। त्यसमा सरकारले के मात्रै गर्यो भने खालि जागिर खुवाउने, कर्मचारीहरूलाई मतलब चाहिँ राख्ने र आफ्नो मेकानिजमलाई चाहिँ निरन्तरता दिने मात्रै काम गर्यो। रोजगारीको क्षेत्रमा, गरिबी उन्मूलनको क्षेत्रमा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्नेतिर कुनै पनि मतलब चाहिँ तयारीहरू बाटोहरू निर्माण गरेको देख्दिन। अब एउटा कुरा मलाई मतलब चाहिँ महत्वाकांक्षी भए पनि मन परेको चाहिँ के हो भन्दाखेरि आइटी सेक्टरले फर्को मारेर नेपालबाट चाहिँ सफ्टवेयरहरू बेचेर ठूलो मात्रामा चाहिँ हामी चाहिँ नेपालमा चाहिँ रेभेन्यू भित्राउन सक्छौ, पुँजी भित्राउन सक्छौ भन्ने खालको परिकल्पना गरेको छ। अब त्यसलाई चाहिँ मतलब चाहिँ उसले सफल गर्न सक्यो भने त्यो एउटा अहिलेको देशलाई डिजिटलाइज गर्ने र मतलब चाहिँ त्यो कुराहरू चाहिँ अगाडि बढाउने कुरा चाहिँ सकारात्मक रूपमा हामीले लिनुपर्छ। अब त्यो उसले गर्न सक्यो भने त्यो राम्रो हो, तर त्यसको लागि पनि अब मलाई त मैले धेरै बुझेको चाहिँ छैन। काठमाडौँको सिल्चा टारमा डाटा सेन्टर खोल्ने भनेर सुनेको छु, मैले मेरो अध्ययनमा त धेरै ठुलो मतलब चाहिँ बिजुली र पानीको ठुलो मतलब चाहिँ डाटा सेन्टरलाई जरुरी हुन्छ, त्यो धेरै तातो हुन्छ, त्यसको लागि त काठमाडौँमा पिउने पानी नै पुगिरहेको छैन। उहाँहरूले पानी कहाँबाट म्यानेज गर्नुहुन्छ त्यो चाहिँ उहाँहरूको पाटो हो, तर त्यो सोच चाहिँ आफैमा एउटा राम्रो खालको सोच हो। तर जबसम्म हामीले कृषिलाई मतलब चाहिँ एउटा के अरे औद्योगिकरण गर्दैनौँ र किसानहरूलाई चाहिँ मल बिउ मतलब दिने व्यवस्था गर्दैनौँ र उनीहरूले काम गर्ने उपकरणहरू हामीले चाहिँ खरिद गर्ने खालको वातावरण सही ढङ्गबाट गर्दैनौँ भने, जबसम्म किसानलाई खुवाउँदैनौँ भने हाम्रो रोजगारीको ठुलो मतलब चाहिँ पाटो त्यहाँबाट उठ्न सक्दैन। त्यसैले गर्दा देशको चाहिँ गरिबीको चाहिँ उन्मूलन हुन सक्दैन भन्ने मेरो चाहिँ मान्यता छ।
3: होइन, अहिले सरकारले त अब देशमा स्वरोजगारीदेखि लिएर अब हरेक क्षेत्रमा चाहिँ जनताका भावनाहरूलाई समेट्ने अब चाहिँ यो सरकारलाई फेल हुने सुर त छैन होइन, यसले चाहिँ कम्तीमा पनि देशमा अब सुशासन कायम गर्ने अबको यो दिएको पाँच वर्षभित्र यो म्यान्डेटभित्र चाहिँ एउटा एउटा खाका तय गर्ने चाहिँ काम त हुनु पर्ला, तर कता कता राजनैतिक हिसाबले अहिले सरकारमा भएका कतिपय मन्त्रीहरूका विवादहरूदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर यावत कुराले चाहिँ कतै यसबाट पनि जनता निराशातर्फ
6: हुन सक्दैन भन्ने मेरो चाहिँ मान्यता छ।
3: होइन, अहिले सरकारले त अब देशमा स्वरोजगारीदेखि लिएर अब हरेक क्षेत्रमा चाहिँ जनताका भावनाहरूलाई समेट्ने अब चाहिँ यो सरकारलाई फेल हुने

होइन अब यो त एक वर्षमा नै पुरै क्लियर नै भइहाल्छ. बजेटको हिसाबले हेर्दाखेरि चाहिँ धेरै आशा गर्नुपर्ने ठाउँ देखिँदैन. 7% ग्रोथको कुरा गर्नुभएको छ जीडीपीको, त्यो सम्भवै छैन. त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ तपाईँले जुन कुराहरू गर्नुभएको छ मन्त्रीहरूको प्रधानमन्त्रीहरूको अलिकति मैले चाहिँ त्यति मेच्योरिटी देख्दिनँ. अब जस्तो खास कुरा के छ भने रविजी राज्यसभाको अध्यक्षको मेच्योरिटी र प्रधानमन्त्रीको पपुलारिटी, यो दुईटा कुरालाई चाहिँ उहाँले मिलाएर अगाडि बढाउन सक्नुभएको भए चाहिँ र अहिले पनि ठाउँ छ त्यो गर्नुभयो भने चाहिँ अत्यन्तै राम्रो हुन सक्छ. तर त्यो खालको दुईटा चिजको मेच्योरिटी र पपुलारिटीको के अरे चाहिँ संगम भएको, त्यसको मिलन भएको, त्यसले चाहिँ मतलब चाहिँ छलफल भएर एक ढङ्गबाट अगाडि बढेको चाहिँ म देख्दिनँ. त्यसले गर्दा उहाँले मतलब चाहिँ संसदमा गर्नुभएको प्रस्तुति होस् या सीमाको विषयमा बोल्नुभएको कुराहरू होस् या त्यति मात्रै छैन मतलब चाहिँ जस्तो भारतसित गरेको व्यवहार होस् त्यसले चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ हाम्रो बिग्रिरहेको छ सरकारको तर्फबाट. त्यसलाई सच्याउनको निमित्त ढाकछोप गर्नको निमित्त थोरै मतलब चाहिँ राष्ट्रको अध्यक्ष रविजीले चाहिँ प्रयास गर्नुभएको छ र रविजीले गर्नुभएको प्रयास चाहिँ सराहनीय छ. तर अब एकजनाले बिगार्ने अर्कोले बनाउने मतलब चाहिँ एउटै पार्टीभित्रको दुई धार चल्यो भनेदेखि त त्यो धेरै लामो समयसम्म पनि जान सक्दैन. जस्तै अब अहिले भर्खरै गृहमन्त्री श्री सुदन गुरुङलाई उहाँहरूले बनाउनु भयो, त्यो पनि एउटा मतलब चाहिँ अचम्मको विषय भएको छ. पदले अलिकति जस्तो हिजो जुन के कारणले उहाँलाई निकालिएको थियो र आज के भएर उहाँलाई फेरि पुनरावृत्ति गरियो त भन्ने प्रश्नको जवाब चाहिँ सरकारले जनतालाई दिएको छैन, मैले चाहिँ बुझेको छैन. किन हिजो के कारणले उहाँलाई निकालियो, दरखास्त गरियो, आज फेरि के कारणले पुनर्नियुक्ति गरियो त.

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री सुशील खनाल चीनी विदेश मन्त्री वाङीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा आज बेजिङ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्नो समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। वहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चीनी उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी 18 गते स्वदेश फर्किने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशको प्रथम अधिवेशन आज सुर्खेतको वीरेन्द्र नगरमा हुँदैछ। बिहान 11 बजेदेखि शुरू हुने अधिवेशन उद्घाटन सत्रमा पार्टीका महामन्त्री भूपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्ने कार्यक्रम छ। अधिवेशनबाट आउँदो 5 वर्षका निम्ति पार्टीको प्रदेश नेतृत्व चयन गरिनेछ। राजसपा केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं नेता सुदीप पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो। कर्णालीका 10 जिल्लाबाट प्रतिनिधि वीरेन्द्र नगर गइसकेका छन्। सभापति पदका निम्ति 5 नेता आकांक्षीका रूपमा देखिएका छन्। वर्तमान प्रदेश सभापति मदन खड्काको नेतृत्वमा दोहोरिने तयारीमा छन् भने उनीसँगै दोलखाका दैलेखका नन्दकिशोर बस्नेत, वर्तमान प्रदेशको साध्यक्ष स्नेहा उपाध्याय, रूकुम पश्चिमका प्रेमबहादुर बोहरा मानबहादुर साई सभापतिमा प्रतिस्पर्धाको तयारीमा रहेका छन्। नेतृत्व चयन सकेसम्म सहमति मार्फत टुंग्याउने प्रयास भइरहेको छ। सहमति नभए निर्वाचन प्रक्रियामा जाने सम्भावना रहेको नेताहरूको भनाइ छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरी ठूलो परिमाणमा लागू औषध ट्रामाडोल बरामद गर्दै 3 जनालाई पक्राउ गरेको छ। बाराको सिमरौनगढ़बाट काठमाण्डतर्फ आउँदै गरेको बागमती प्रदेश नम्बर BAT 9201 रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल लुकाएर ल्याउँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले

चारको खोजी गरेको थियो। जेठ 30 गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका 23 स्थित गैरी गाउँबाट मक्खुतर्फ आउँदै गएको अवस्थामा उक्त कार र 52P4567 नम्बरको मोटरसाइकल फेला पारेको थियो। रोक्न संकेत गर्दा पनि दुवै सवारी साधन नरोकी भाग्न खोजेपछि प्रहरीले कारको पछाडिको दाहिने टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ। त्यसपछि गरिएको खानतलासीका क्रममा कारको पछाडिको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा 30,000 क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपा एमाले जनतासँगको सम्बन्ध सुधारका लागि 6 नीति अघि सारेको छ। यही नीतिमा आधारित भएर एमाले स्थानीय तह निर्वाचन केन्द्रित मिशन जागरण अभियान चलाउन लागेको हो। एमाले यसलाई 6 नीतिका रूपमा व्याख्या गरेको छ। जस अन्तर्गत जनतामा जाउँ, जनताका कुरा सुनौ, जनप्रिय बनाऊ, जनसंगठन परिचालन गरौं, जबसलाई आत्मसात गरौं, जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सके योग्य र सक्षम नेतृत्व तयार गरौं भन्ने रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। एमाले अल्गोरिदम र पर्सेप्सन म्यानेजमेन्टमा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ। मुख्यतया 2074 निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको एमाले विश्लेषण गरेको छ। यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपालका अनुसार बागमती विष्णुमतीको दुभानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। हस्त काठमाण्डुमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Web surfer, अब घर घर में फास्ट इंटरनेट। नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: कपाल अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: Hi, Aylet. Sunday, Muncha. Radio Final 89.8 MHz.
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
1: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
3: ए के भयो, के को हल्ला खल्ला भयो,
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
3: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु नुवा, सुने न उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई गुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

यो सुसना संगीत मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज

प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान, राजसपाको उदय अस्थिर र भूराजनीतिक चलखेलको परिणाम भएको एमालेको निष्कर्ष, कांग्रेसमा आन्तरिक एकताका लागि संस्थापनद्वारा इतर पक्षलाई साथ दिने प्रस्ताव, चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि इलामका 53 उद्योग बन्द हुँदै 3000 किसान संकटमा, राष्ट्रपाको लुम्बिनी सभापतिमा सालेको

0: हामीसँग खबर अझ बाँकी छन् नेपाली
1: जिन्दगी जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगमा चिया उद्योगी समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा नै गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशन अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको छ। किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको गुनासो छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगीहरूले गुनासो गरेका छन्। भारतले सन् 2026 मे 1 नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी लागू गरेको छ। यसअनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। अवरोध हटाउन पहल नभए अरबौं रूपियाँको नेपाली चियाको बजार गुम्ने खतरा रहेको छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित हुनेछन्। सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्र होल्डिङ सेन्टरमा रहेको एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजीए एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइदा 2,869 घर धूरी भत्किएको र 5,706 परिवारका 16,843 विस्थापित भएको तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाटै बाहिर रहेका छन्। यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपालका अनुसार बागमती विष्णुमतीको डुबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा देखिन्छ। उनका अनुसार डुबानबाट कतै धेरै स्थान कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। बर्दियाको गुलरिया नगरपालिका 11 लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी साइक हवलदारको मृत्यु भएको छ। सशस्त्रकै जवान र ट्रक चालक घाइते भएका छन्। मृत्यु हुनेमा बर्दिया बासखोरी नगरपालिका 5 मोतीपुर बस्ने अन्दाजी 35 वर्षीय साइक हवलदार तिलक कडेल रहेका छन्। फरवार्ड अपरेटिङ बेस गणेशपुर बर्दियामा कार्यरत कडेलको उपचारको क्रममा मृत्यु भएको हो। आइतबार बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका 2 भैंसी र 1 पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रम हुराकी सड़क खण्डको लालपुरमा नेपालगंजबाट गुलरियातर्फ आउँदै गरेको BP003001X4123 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा बर्दिया बासगढ़ी नगरपालिका अन्दाजी घर भएका 35 वर्षीय सशस्त्रका जवान दीपक कुमार जंग शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला रहने दावी समेत गरेका छन्। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताको अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाई छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्बन्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताएका छन्। त्यस्तै युक्रेनको सार्वजनिक ऋण सन् 2022 110 अरब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यस्ता बाह्य र घरेलु दुवै दायित्व समावेश छ। सन् 2022 शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो।

0: Sabay ay Sunday Nunca Radio Sinus 89.8 Megahertz.
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, हुमल दुई, हुमल पाँच, हुमल छ र हुमल सात लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
1: वेबस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआवै बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने न उनी होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। Subscribe now and press the bell icon down on the home page.

स्टेट बोर्ड दक्ष बनस्पतिहरूमा वैदिक स्नातकपछि दाखिलिएको छ, समय रहेको छ। प्रत्येक बोर्ड वृक्ष वनस्पतिहरूमा पल्लमा पल्लवित भइरहेको छ। यहाँ रहेका गाउँहरू, यहाँको प्रकृति, यहाँको सम्पदा जति वर्णन गरे पनि पूर्ण हुँदैन। यो धराधाममा, यो पवित्र धाममा पूज्य व्यासाचार्यले लगभग दुई महिनाको यात्रा छ, कथा वाचन गर्नुभएको छ, भक्तहरूलाई आनन्द प्रदान गर्नुभएको छ। यो ग्रीष्मकालीन सत्रमा पनि अहिले नेपाल अधिराज्यभरिमा यदि कहीँ कतै धेरै वर्षा भएर शीतलताको अनुभूति छ भने त्यो चितवन त्यसमा पनि भरतपुर यही क्षेत्रमा वर्षा भइरहेको छ। एकपटक यहाँले सोले विचार गर्नुहोला, प्रकृतिको लागि ताली बजाउनुहोला। हामीलाई वर्षाको अनुभूति ग्रीष्मकालमा पनि के को लागि त यहाँ कोटियम भइरहेको छ। नाथ परम्परामा विभिन्न विद्वान विदुषीहरूद्वारा यो ग्रीष्मकालमा यो अनुष्ठान, यो कोटी होम वास्तवमा जाडो मौसममा शिशिर ऋतुमा आकण्ठमग्न शरीर भन्छ घाटीसम्म जलमा डुब्याएर तपस्या गर्ने साधना गर्ने विधि छ शास्त्रमा। ग्रीष्म ऋतुमा पञ्चाग्नि ताप्ने विधि छ शास्त्रमा सन्त मनुष्यहरू। तर आज वास्तवमा मलाई लागेको छ यो बागेश्वरीमा यो दिव्य तटमा पञ्चाग्नि तापिराख्नु भएको छ। वास्तवमा साधुले, सन्तले, ज्ञानी महापुरूषहरूले आफ्नो तपस्या साधना गर्नुपर्ने लक्षण, त्यो प्रतिभा, त्यो महिमा अहिले बागेश्वरीमा देखिएको छ। त्यसैले प्रकृतिलाई पनि सहन भएन, मेरो कार्यमा म कमी हुन दिन्न भनेर प्रकृतिले पनि बेला बेलामा जल वर्षा गराइदिइरहेको छ। फागुन चैत वैशाखबाट अझै वैशाख यहाँ यज्ञ शुरू भइसकेपछि त अझै वर्षा दुई दिन अलिअलि गर्मी जस्तो महसुस भयो भने थोरै भए पनि वर्षा भइहाल्ने। त्यसैले हामीले त्यो विश्वम्भर जगदात्मा जगदीश्वर परमात्मा प्रति विश्वास गरेर हामीले कर्म गर्यौं भने अवश्य हाम्रो सबै पूर्ण हुन्छ, मनोकांक्षा पूर्ण हुन्छ। यस यज्ञले, यो धामले र यहाँका साधकहरू, यहाँका आचार्यगणहरू, यो सञ्चालकद्वारा हामीले अनुभूति गर्नुपर्दछ। र मैले धेरै समय, मलाई समयको निर्देश गरिसक्नु भएको छ किनकि पूज्यपाद जगत गुरूजी महाराजजीको पदार्पण हुँदैछ, यहाँहरू सबैलाई थाहा छ। त्यसैले म बोल्नुपर्छ भन्ने पनि छैन, केवल उहाँले एउटा सम्मानको लागि मात्रै मलाई थोरै सप्त पुष्पहरूको लागि प्रदान गर्नुभएको छ। र यहाँहरू सबै सबै धन्यवादका पात्र हुनुहुन्छ। नेपाल जगतकै ऐतिहासिक प्रथम जगत गुरू पूज्यपाद महाराज चतराधामका पीठाधीश र कुम्भ मेलाका प्रथम आयोजक संकल्पकर्ता, नेपालका अधिकांश भूभागमा गौ सेवा, सन्त सेवा आश्रम, नेपाल माताको मूर्ति निर्माणमा एक एक वृक्ष माग्दै मेची महाकालीको अभियान यात्रा गर्नुहुने र वैदिक सनातनको धर्म रक्षाका लागि यात्रा गर्नुहुने पूज्यपाद महाराष्ट्रको आगमन हुँदैछ। आउनुहोस् मैले छोटो मात्र यो चुड्का भजनलाई जोडे, मैले सबैले मिलेर गाउँ, त्यसपछि जति समय रहन्छ म

0: तिनीहरू लिनु होला नि पन्ध्र जस्तो मैले
1: यता कुरामा के टेन्सन लिएर आएको अहिले तिम्रो बाइक हामी छोडिदेऊ आई विल ड्रप यू
2: हुन्छ

0: 这不真实的吗？
1: 哎呀哎呀，
2: ओम बोली भक्त वत्सल भगवान को भजन बिर्सी सक्नु हो कि अहिलेसम्म लाइन गएको बिर्सम्म सम्झिनु भएको छ त्यही पनि गाउँदा गाउँदै बिस्तारै बिस्तारै पसिना आउन थाल्यो अब लाइन गयो त्यसैले अब यसलाई मैले मेरो अनुभूतिमा के भन्ने गरेको छु भने जीवनको सुख दुःख पनि यस्तै हो जसरी लाइन गयो लाइन आउँछ जीवनमा कहिले दुःख जान्छ सुख आउँछ सुख जान्छ दुःख आउँछ मात्र सुख दुःख के रहेछ त अनुभव रहेछ चक्रवत परिवर्तन्ते सुख दुःख निरन्तरम् यो चक्र झै सुख र दुःख घुमिरहेका छन् त्यसैले शास्त्रहरूले हामीलाई बारम्बार निर्देश गरेका छन् हामी आत्तिनु हुँदैन दुःख सबैमा छ यो घाममा एउटा रुखमा बस्ने चरालाई पनि दुःख छ घामले पोलेको छ त्यहाँ एसी पंखाको हामी त लाइन पंखा पर्खिराखेका छौँ तर त्यहाँ पंखाको व्यवस्था छैन त्यही बेलामा प्रकृति अनुसार हावाहुरी पानी असिना आए पनि सहन गर्न पर्यो सबैले प्रकृतिमा जसले जन्म लिएका छन् सबैले दुःख सुखमा सहन गर्नुपर्छ तर मनुष्य जीवन यस्तो छ कि हामीले यो मानव जीवन अनमोल जीवन छ यो अनमोल जीवनलाई हामीले स्वीकार गरेर हरि बोल्नुको तात्पर्य मैले यहाँ हरि बोल शिव बोल राम बोल नारायण बोल सबै एउटै हो किनकि वासुदेवम सर्वम मिथ्या हो सर्वम खलविदम ब्रह्म एउटै ब्रह्म छ बहुनि सन्ति नामानि नामहरू धेरै छन् परम तत्व एउटै छ त्यसैले हामीले सुख दुःखलाई विचार गरेर जीवनमा दुःख अप्ठ्यारा असहजताहरू जब आउँदछन् हामी सहनशील बनेर शीतल बनेर धैर्यतापूर्वक हामीले त्यसलाई पार गर्नुपर्छ जसरी हामी गाडी चलायौं भने पैदल हिँड्यौं भने हिलो ठाउँ खाल्टो परेको ठाउँ गाडी चलाउँदै गर्दा भिर अप्ठ्यारो टर्निङ भयो भने हामी अलि होसियार भएर हिँड्छौं

0: शरणमा गइसकेपछि मलाई संसारको ताप र रापले दुःख दिँदैन, हामीलाई शीतलताको अनुभूति हुन्छ भनेर हामी भगवत शरणमा हामीहरू गएका हुन्छौ। भगवान श्री हरिको भगवानको नामलाई हामीले अनमोल रत्न सम्झेका हुन्छौ। कारण कि प्रकृतिसँग आउने गर्मी चिसो जाडोको सवाल होइन, यहाँ जीवन पद्धतिको विषयमा हामी आफैले गरेका कर्मबाट हामीलाई जलाउने त्यस्तो ताप,
1: हामी भित्रै रहेका त्यस्ता शक्तिहरू छन्,
0: हामी भित्रै रहेका आगो शक्तिहरू छन्,
1: क्रोध अभिमानको
0: ताप,
1: अभिमान
0: हिंसाको ताप,
1: दुर्व्यवहारको ताप,
0: चिन्ता
1: दुर्व्यवहारको ताप,
0: रोगको ताप,
1: चिन्ताको ताप,
0: सन्दको
1: रोगको ताप,
0: भोजनको
1: सन्दको
0: ताप,
1: विचारको
0: भोजनको
1: ताप,
0: चिन्तनको
1: विचारको
0: ताप,
1: दृष्टिको
0: ताप,
1: चिन्तनको
0: ताप,
1: दृष्टिको
0: ताप,
1: यो संसारमा सबै
0: कतिले सानो गल्ती गर्यो चोरी गर्यो त्यो चोरी
1: कतिले सानो गल्ती गर्यो
0: चोरी गर्यो
1: त्यो चोरी गरेर
0: लगायो भने,
1: यदि पुलिसले पक्रेर डन्डा लगायो भने
0: बरु आगोमा पसेर भए पनि एकपटक बाँच्न पाए हुन्थ्यो, यो पुलिसले अथवा मलाई पक्रेर कुट्नेवालाले छोडिदिए हुन्थ्यो भन्ने लाग्छ नि त उसलाई। आगोकै बाटो भए पनि जान्थे म, आगोकै अङ्गार कुल्चेर जान्थे, तर यो कुटाई नै यो बन्धनबाट छुट्न पाए हुन्थ्यो भन्छ। किनकि त्यो बन्धन र त्यो दण्ड उसलाई अग्नि भन्दा पनि यो घामको गर्मी भन्दा पनि ताप भइरहेको हुन्छ। यदि मनमा हामीलाई कुनै विषयको चिन्ता पर्यो भने त्यहाँ पनि हामीलाई बडा पीड़ा भइरहेको हुन्छ। त्यसैले हरेक ठाउँमा चिन्ताहरू छन् त हामीले शमन गर्नका लागि भगवानको नाम नै ठूलो महिमा छ, भगवत रस नै ठूलो महिमा छ त हामीले हाम्रो जीवनमा यस्तो सत्सङ्ग पाइरहेका छौ, यस्तो अनमोल महिमा प्राप्त गरेका छौ र हामीले समयलाई चिनेर सदुपयोग गरौं। बोलियो भक्तवत्सल भगवानको। अब हाम्रो बाजा गाजा त अहिले बन्द छ, यत्तिकै ताली बजाएर गाउँ है त।

पेट्रोलको चिन्ता छाडिदिनुहोस् जब तपाईँ आफै नै प्रो हुनुहुन्छ। याङ्गो प्रो एपमा तीनवटा ट्रिप पूरा गर्नुहोस्, बोनस पाउनुहोस् र इन्धन खर्च सहजै उठाउनुहोस्। थप आमदानी अब सिधै आफ्नो

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाई राख्ने,
2: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 ml प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Subscribe now and press the bell.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज. Subscribe now and press the bell icon down in the center.

Yo, सूचना संगीत्र मनोरञ्जनको अटुट चाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो चाहिनो चाहिनो चाहिनो 39.8 megahertz. Subscribe now and press the bell icon down on the screen.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

देख उसको, चल छोड़, मैनेजर देख रहा है। चल चल चल चल चल चल।

0: जनको अटूट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: लो किन नि के भयो सन्चो भएन
1: होइन यतिकै जानै मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो पो लहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
14: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला हजुर को पर्नुभयो
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
14: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
5: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यस्तो नगरौँ न हजुर
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ नेपाल सरकार विज्ञापन बोर्ड
11: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
11: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
11: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
15: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
16: इस्लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
17: हो र होइन होला त्यस्तो त

0: स्वेता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त?
1: के भएन मिस?
0: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: कवि भनेको ब्रह्माजी आदि कवये आदि कवि भनेको ब्रह्माजी को नाम जान हाम्रा तिनटा कवि भएर ब्रह्माजी र वाल्मीकि र व्यासिनका कवि आदि कवि
1: हजुर
0: वाल्मीकिले रामायण लेखेको व्यासले महाभारत लेखेको ब्रह्माजीले चाहिँ अनन्त स्वरूप लेखेको तिमीले लेखेको कविकी छोरी भएन कावेली भनेको अगस्त्य मुनिले एकपल्ट तपस्या गर्नुभयो त्यो कञ्चनजङ्घा हिमाल अनि ब्रह्माजी खुसी हुनुभयो के खोज्यौ ऋषि भने मलाई गङ्गाजी प्रकट गर्नु भयो ब्रह्माजीको आफ्ना शरीरबाट गङ्गाजी प्रकट दिनुभयो
2: मैले सुनेको घर त एकदम राम्रो बनाएको छ अरे ट्राई पनि भयो डिलिसियस मैले कतिचोटि भनिसकेँ उहाँलाई टाइम चेन्ज गराउनु भनेर सुन्नु

0: Did he also hurry?
1: You were wonderful tonight.
0: You too?
2: Currently, you transfer to Lavago?
1: Kazari. Wow, good to see you. Now, Karma Kazari or Tais Kodam, sir?
0: How are you doing, sir?
3: तिन्यातले लाड गुरु महाराज आउनुभयो भने ढोगे लम्पसापा ढोगिदिनु भएन गुरुलाई ढोग्नु भएन
2: कि तपाईँ ढोग्नुहुन्न गुरुलाई
3: ढोग्नुहुन्छ अब गुरुलाई ढोग्नु पर्यो साष्टाङ गर्नु पर्यो गुरुले भन्नुभयो ए तिन्यात म दक्षिणतिर जान्छु न आउनु त ढोगिरहनु भन्नु अब गुरु पहिले आउनु म चाहिँ बिदा उसले मन चला गुरुजी जानुभयो तलतिर जानुभयो तर दक्षिण भारतमा पुगेपछि बिचरा बिहान यसो नुहाइ गएर त्यो कमाण्डो राखेकै थियो यसो आँखा तिमीलाई सन्ध्या गर्न थाल्नुभयो कौ आएछ त्यो लोटाको जल भत्काइदिएछ लडाइदिएछ कमाण्डोले पानी लडाइदियो खोलो बगो त्यसलाई पनि कावेली भने अब यहाँ नेपालमा कावेली भन्छ उहाँ कावेली भन्छ व्याकरण रलयो र भेद भन्ने छ उहाँ गुरुलाई आचार्य उसलाई छ रललमा भेद उहाँ कावेली भन्छ यहाँ कावेली भन्छ उसको अर्थ त उयो काले कामी र कामी काले एउटै होइन कावेरी भन्छ कावेरी भन्नु एउटै ए कावेरी कावेरी नदी हुन् हाम्रै नै हुन् यही सम्मर र कावेरीको बिचमा मेवाखा भन्ने गाउँ छ के खाए हे मेवाखा त्यही मेवाखा भन्ने ठाउँमा मार्कण्डेयले कठोर तपस्या गर्नुभयो 7 वर्षमा उहाँको मृत्यु थियो अनि गएर महाकालको आराधना गर्न थाल्नुभयो ठिक्क 7 वर्षको समय पुगेपछि यमराज आई यमराजका दूतले कालले पासो थापेर बिचारा मार्कण्डेय मिश्रीलाई तान्न लागे उहाँले शिवजीको याद गर्नुभयो भगवान संकेत प्रकट हुनुभयो अरे दुष्ट मेरो भक्तलाई त काल पासले मान्ने काललाई पक्रा दुईटा गोडामा पक्रा फन फन घुमाएर ए सरी ख्याल दिएको चाइनाको बोर्डर पुग्नु भएछ काल कारे चाइनाको टिपेर यसरी हुच्चाइदिएको नि बाजिमा मेरा भक्त लान्छ तँलाई भनेर ख्याल दिएको पारिपट्टि पुगेछ इन्डिया चाइनातिर आकाशमा देवताले अरे मूर्ख शिवसँग दोरी खेल्छस् लडाइँ गर्छस् मर्छस् तर काल मैले नामै सिक्ने जा ढोग भन्ने भएछ बिचार फर्केर आयो काल र भन्नु प्रभु म त काल हजुर महाकाल के भन्नु अरे हजुर काल म काल हजुर महाकाल क्षमा दिनुहोला प्रभु आजदेखि म त हजुरले जे भन्नु त्यही मान्छु यो मेरो भक्तलाई छोड भन्नु छोड दियो कालले शिवजीले अङ्क माल गरेर आशीर्वाद दिनुभयो बाबु तिमी चिरञ्जीवी भएस् भन्नुभयो त्यही भएर मार्कण्डेय पछि चिरञ्जीवी भन्नुभयो कि होइन अष्टचिरञ्जीवी भए पहिला 7 वा मात्रै अनि त्यस पछाडि त्यहाँ महाकाल तीर्थ बन्यो अहिले पनि महाकाल ज्योतिर्लिङ्ग हुनुहुन्छ अब हामी उडे उडेको छौँ के भन्नुको लागि तर महाकाल ज्योतिर्लिङ्ग ताप्तेजुङको मेवाखा मार्कण्डेय तीर्थ महाकाल तीर्थ कावेरी र तम्मरको सङ्गममा हुनुहुन्छ कति भयो अब 12 भयो काम सिद्धि होइन मेरो प्रबन्ध सिद्धि यति भयो अब बिहान खेर के भन्ने त भन्दा उता शङ्कराचार्यले भन्नुभयो सौराष्ट्रे सुमनासन छ श्रीशैलम मल्लिकाल अब तपाईँको जगद्गुरु के भन्छ त्यो पनि सुन्नु होला म अर्कै भन्छु फेरि नरिसाउनु होला गण्डक्याम सोमनाथम च दार्चुल्याम मल्लिकार्जुनम काञ्चनाद्रौ महाकालम कौशिक्याम भीमशङ्करम् रामेश्वर विश्वनाथौ तौ शङ्करौ सरयौ तटे वृद्धायाम वैद्यनाथम च त्र्यम्बकम् गौतमी तटे केदारम रावलाद्रौ च नागेशम दारुका वने शिवालय तु घुष्मेशम् ओङ्कारम रेवया तटे एतानि ज्योतिर्लिङ्गानि हिमालय स्थितानि च एतानि ज्योतिर्लिङ्गानि हिमालय स्थितानि च सायं प्रातः पठन नित्यं शिव सान्निध्य कारकम रावे रावे अब ज्योतिर्लिङ्ग खोज्नु अर्काल गाउँतिर जानु पर्यो भारूपा पैसा बनाएर पहिले नै सस्तै भयो अब त नेपाली बोल्दै बोल्दै एक्लै आमा कुदे पनि पुगेर आउनुहुन्छ यो अपहत्य मरिहत्य अब सक्यो जरुरले भनेको मान्नु काम ठिक हुन्छ तर अहँ मान्नेवाला छैन जति भगवती आए पनि गई मान्दैन कुम्लो कुरो के अरे काम कुरो एकातिर कुम्लो बोकी दिल्लीतिर सब पुग्छ अब अर्को कुरो भएर विश्राम लिन्छु अब शिवपुराणमा अरू पनि धेरै कुरा छन् बतते गण्डकी तिरे बटुकेश्वर हे भज शिवपुराण गण्डकीको तिरमा बटुकेश्वर हुनुहुन्छ के हुनुहुन्छ अरे बटुकेश्वर फेरि अगाडि नारीश्वरै विख्याता कौशिक्याप समीप नारीश्वर नाम रहेका शिवजी कोशिका तटमा हुनुहुन्छ। फेरि अगाडि जाउँ। नागेश्वर इति ख्यात कौशिक्याप समीप नागेश्वर नाम रहेका शिवजी कोशिका तटमा हुनुहुन्छ, त्यो धनकुटामा हुनुहुन्छ नागेश्वर नाम रहेका शिवजी। नागेश्वर गाउँपालिकै छ अहिले। अब अगाडि जाउँ। त्यही शिवपुराणमा भन्नु कि नभन्नु हो? नभन् भन्नु, म बन्द गरिहाल्छु। म दक्षिणा लिन आएको होइन, पैसा लिन आएको होइन, भाडा माग्न आएको होइन, यहाँ मरिन्जेल भन्नु भन्ने पनि छैन, क्रिया कसम पनि खाएको छैन। यहाँ चाहिँ यहाँ यहाँ स्तम्भमा आत्माले गर्नु दर्शन गर्न आएको, बोल्न आएको पनि होइन। अब भन् भन्नुहुन्छ नि भन्छु, को को भन् भन्नुहुन्छ हेर्नु त आज हुन्छ सबैले भनेको भन्नु ए त्यसो भन्नै पर्छ। अब जाउँ शिवपुराणमा। अर्को जस्तो लाग्छ शिवपुराण पढ्दा आनन्द छाती यत्रो हुन्छ। नयाँ पालाक्ष पुर्याम तो प्रसिद्धाया महितले लिङ्गम पशुपति साख्यम सर्वकाम फलप्रद। शिवपुराण त्यही कोटि रुद्र संहिताको श्लोक हो नि, अरू संहितामा गएको छुइनँ म। अब कृष्णको बारेमा भन्नु पर्यो भने वाद्य संहिता जानुपर्छ। कृष्ण परम शक्तिवान यत्र अवतीर्णम कृष्णाक्षम। अब आउँछ नि खतरा कुरा। अब म यहाँ काले नेपालको कुरा गर्छु, अधिकार पुराएको नि विश्राम दिन्छ। अब धेरै बोल्दिन। नयाँ पालाक्ष पुर्याम तु प्रसिद्धाया महितले। खोइ हाम्रो यो प्रेमनीति भाग्दा खोइ राम्रै खान गयो क्या? भाग्दाले सुन्नुपर्ने नि, सुन्नुपर्ने। हिरालालले सुन्ने पनि हुन्छ। उहाँले कविता बनाइदिन्छ कि मेरो पनि के सबैको बनाउनुहुन्छ, मेरो बनाएको छैन आजसम्म। ए पाउने अब सुन्न पाउँछु ल, मेरो कविता बन्ने भयो स्वामीजी। अब ल अब कस्तो राम्रो कुरा आयो नि, यहाँ श्लोक सुन्नु नि, संस्कृत श्लोक भन्दैछु, त्यहाँ शिवपुराणको यहाँ बाबुलाई सहयोग गरेको परशुरामलाई मैले अलिअलि। नयाँ पाला छपुरियाम तु नेपाल नामेको पुरी छ विश्वमा, के छ अरे? नयाँ पाला छपुरियाम तु प्रसिद्धाया महितले। महितले यो सारा ब्रह्माण्डमा एउटै मात्रै पुरी छ, त्यो पुरीको नाम हो नेपाल। खै ताली बजाएको? यहाँ नेताको भाषणमा ताली बज्छ, मजुरीको भाषणमा बोल ताली बज्छ। नयाँ पाला छपुरियाम तु प्रसिद्धाया महितले। गुरुजी अब यहाँ के भन्नु? नेपाल नाम भनेको विश्व प्रसिद्ध पुरी छ भन्छ शिव पुराण। तर हाम्रा गुरुहरू ज्ञानेश्वर अयोध्या मथुरा माया काँसे कान्ती अवन्तिका पुरी द्वारावती चैव सप्तैते मोक्ष जाएका सब शिव पुराण विरोधी छन् यहाँ पण्डितहरू सब। अघि नै भन्नुभयो शिवपुराण भन्छ नेपाल नै पुरी हो। हाम्रा गुरुहरू जुन कौठेरको हर गङ्गे अयोध्या मथुरा माया काँसी कान्ती अवन्तिका पुरी द्वारावती चैव सप्तैते। खोइ त आफ्नो पुरीको नाम पुराणले व्याख्या गरेको पुरीको नाम क्या त्यहाँ आएको छ? त्यही सार्वभौम पुरी, सबै पुरीको सेवा मुकुट पुरी। यदि कहीँ दुनियाँमा छ भने त्यो मेरो देश नेपाल नै सार्वभौम पुरी हो। नेपालीले पुरी खोज्न कहीँ जानु पर्दैन। यदि शिव पुराणको खण्डन गर्नुहुन्छ भने ठिक छ, होइन भने शिव पुराणले त नेपाललाई पुरी भनेको छ। कस्तो पुरी? प्रसिद्धाया महितले। सारा ब्रह्माण्डमा विश्व प्रसिद्ध पुरी छ भने केवल नेपाल पुरी। यो नेपाल पुरीमा के त्यस्तो छ त भनेर फेरि लिङ्गम पशुपति साक्ष्यम। त्यहाँ भगवान पशुपतिनाथ हुनुहुन्छ, लिङ्गम पशुपति साक्ष्यम। त्यहाँ को हुनुहुन्छ अरे नेपालमा? पशुपतिनाथ। अनि यी पशुपतिनाथ के काम गरेर बस्नुहुन्छ नेपालमा? काम धन्दा त केही होला नि, तपाईँको पनि व्यापार होला, केही होला, के काम गर्नुहुन्छ त भनेर सोधे। उहाँले भन्नुभयो सर्व काम फलप्रद। ल उहाँको व्यापार एउटै छ, जो जो गयो ल फाल भनौ, जसले माग्छ त्यही दै बस्दै ल्याए। सर्व काम फलप्रद क्या मिठो श्लोक छ शिवा महापुराण। तर नेपाली अभागी काम कुरेका छ र तुम्रो भोकी दिल्लीतिर कुदिया छ। अब फेरि त्यही शिव पुराणको कोटिलो सुन्दा अर्को श्लोक छ। श्लोक धेरै आउँछ, धेरै भन्दिनँ, फेरि परशुरामले सबैजनाले भनौँ भनेदेखि मलाई गाली गर्छ कि अब अर्कोसित भन्नु ए आमा नसुन्ने भाइर लामा सुन्न पाउनु भएको थियो अम्बौका पर्व तद्रुपस्थितस्तत्र भक्त भक्त नाभाग नयाँ पाले शिरो भागो फेरि आए नेपाल आएन आयो आएन फेरि केदारनाथकै शिरो भाग तद्रुपस्थितस्तत्र त्यहाँको जस्तै यही ठाउँमा पनि नेपालमा पनि भगवान केदारनाथको शिरोभाग प्रतिष्ठित छ लिङ्गम पशुपति साक्षम अर्कोबाट नेपालको नाम आयो यहाँ धेरै जन अब यहाँ शिव पुराणलाई यहाँ विश्राम दियो अब जाउँ अगाडि देवी भागवतको भन्ने एउटा सुन गोह्य काल्या महास्थानम नेपाल प्रतिष्ठित नेपाल आया न फेरि अहिले त्यहाँ पनि आयो देवी भागमा पनि आयो देवात्मा पुराण अब फेरि जाउँ अगाडि स्कन्द पुराण हिमवत् खण्डमा सत्य सत्यवती प्रोक्त त्रेतायाम च मधुर बन द्वापरे मुक्ति सोपानम कलौ नेपालिका राधे राधे अब शिव पुराणको कुरो सापट्टि ल्यायो स्कन्द पुराणले हिमवत् खण्डले यो नेपाल नै पुरी हो अब फेरि जाउँ बरा पुराणमा नेपाले शिवस्थानम समस्त सुख बल्लभम यति मेरा सुख चाहिएको छ सुख राधे राधे तिमीलाई सुख चाहियो नेपाल आओ नेपाले यस शिवस्थानम समस्त सुख बल्लभम यो नेपाल शिवको स्थान हो सुखको स्वामी हो फेरि अगाडि जाउँ महाभारतको भन्नुमा अब धेरै पुराणको कति भन्नु पत्यान गएर महाभारतको भन्ने एउटा महाभारत ठुलो ग्रन्थ हो 1,00,000 श्लोक छ अनि पत्याउँछन् गएर अरूमा अलिक कम छ अनि महाभारतमा नेपाल सधैँ छैन होला सबैले बोलेनन् पत्याए छ महाभारतमा नेपाल विषय राजा न स्थान बाजेर अब तिर्य त तसैलाई पूर्वान्ति समवित्रुत कणले विजय गर्दै गरे नेपालमा आए नेपाललाई पनि जितेर अनि पर्वतलाई ओर्लेर पूर्व दिशातिर गए अरे नेपालमा महाभारतमा पनि मेरो देशको नाम छ अब रामायणमा छ कि छैन होला छैन होला सबैले बोलेनन् पत्याए छ आज महाभारतमा नेपाल विषय राजा न

0: मान्छेले बोल्दैन कि त पिटाइ खाएकाले बोल्दैन कि तपाईँ पिटाइ खाएको हुनु पर्यो कि घुस खाएको हुनु पर्यो दुइटै खाएको छैन भने बोल्नु न. अब रामायणमा पनि छ चकार बासम तिर्फेसु धर्मान कुर्वन यथा सुखम गण्डकीसँग मिस्नात्वा नेपाले जगदीश्वरम. गण्डकीसँग भने कहाँ हो यही जग्गा खै बोलेको कहाँ अरे देवघाट देवघाट धामको चकार बासम तिर्फेसु धर्मान कुर्वन यथा सुखम गण्डकी सङ्ग मिस्नात्वा नेपाले जगदीश्वरम. भगवान मर्यादा पुरुषोत्तम रामचन्द्र जगदीश्वर परमात्मा ती पृथ्वीका अनेक तीर्थहरूको भ्रमण गर्दै गरे चकार बासम तिर्फेसु धर्मान कुर्वन यथा सुखम यथा सुखम. जस्तो आनन्द लाग्छ जहाँ नुहाउँदा आनन्द लाग्छ जहाँ घुम्दा आनन्द लाग्छ मोज मस्ती साथ तीर्थाटन गर्दै गर्दै गर्दै देवघाटमा आउनुभयो अरे. को आउनुभयो राम भगवान यहाँ देवघाटमा. तपाईँ देवघाटलाई हेपेर शान्ति नै सम्झिनु भएको होला. मर्यादा पुरुषोत्तम जगदीश्वर रामचन्द्र प्रभु आएर नुहाउनु भएको छ. सकार बासम तीर्थेशु धर्मान कुर्वन यथा सुखम गण्डकी सङ्ग मिस्नात्वा नेपाले जगदीश्वरम. पशुपतिनाथको पूजा गर्न यहाँबाट सिधै काठमाडौँ गएर भगवान पशुपतिनाथको सेवा मर्यादा पुरुषोत्तम रामचन्द्रले गर्नुभयो. कल्पना गर्नुहोस् सारा पुराण धर्म ग्रन्थमा नेपालको नाम मुक्त कण्ठले प्रसन्न धेरै छन्. अब म पनि गल्दै गएँ भोक पनि लाग्यो थकाइ पनि लाग्यो. अब अर्को एउटा कुरो भनौँ महाभारतबाट हाम्रो सम्झना आयो. एकपल्ट भगवान द्वारकाबाट आउनु हाम्रो कमल बाबुलाई श्लोक याद छैन कथा सुन्नु पढ्नुभयो होला. एकपल्ट भगवान श्रीकृष्ण द्वारकाबाट हस्तिनापुर आउनुभयो. भित्र आस्तेहरूले खुब स्वागत गरे. चार महिना विश्राम गर्नुभयो. आ विदाई गर्ने बेला अब के दिने कृष्ण भन्ने हल्ला खल्ला भयो. के दिने विदाईमा के दिने यहाँ जगद्गुरु आएको छ के विदाई गर्नुहुन्छ थाहा छैन मलाई. त्यस्तै छ माला माल पाइने होला. आज यसरी स्वामीजीहरू बस्नु यहाँ मसँग बस्नु भएको
1: मेरा दिन आज सप्रे
0: आज राम्रो दिन आयो दिन त्यहाँ आज आएछ तिमी. अब अर्को त्यहाँ भन्नुहुन्छ आदिकम च सुख स्पर्शम पर्वतै यही रूपारितम तद त्यसमै प्रदास्यामी सहस्राणी त महाराज. अब धृतराष्ट्रले भगवान्लाई विदाई गर्ने खेरमा सरसल्लाह पनि मन्त्रीमण्डलको मिटिङ बस्छ. द्वारिकाधीशलाई के दिएर पठाउने भन्दा त्यो नेपालमा पालिएका भेडाका कोमल कोमल उनका राडीहरू कहाँ चढाइकाले महाभारतमा नेपालमा बनेका राम राम्रा उनका अथवा भेडाका आदिकम भनेको भेडो होइन आदिकम त सुख स्पर्शम पर्वतै पर्वतमा नेपालमा पैदा भएका भेडाहरूबाट उत्पादन गरेको कोमल नरम नरम राडीहरू सहसाई त सास्त त 18,000 कमल दिनुपर्छ कृष्ण भगवानलाई.
1: आजभन्दा 5,000 वर्ष पूर्व नेपालले भारतलाई करोडौंको राडी निर्यात गर्थ्यो. सारा कुरो भारतलाई पठाउँथ्यो. भारत भिखारी थियो हामी दिन्थ्यौँ उनलाई. आजभन्दा 5,000 वर्ष आज भारत भनेको हामी भिखारी हेर्नु उल्टो हेर्नु. आजभन्दा 5,000 वर्ष मेरो देश भारतलाई सामान बेच्थ्यो राडी बेच्थ्यो कपडा बेच्थ्यो ऊन बेच्थ्यो. मेरो देशसम्म सुनको देश थियो. त्यही 18,000 कम्बल लिएर जानुबाट भगवानले 16,108 रानीहरूलाई दिनुभयो एउटा ल सुत यसमा यो नेपालबाट ल्याएको नेपाली जनतालाई कायदाका सँग भएर त हाम्रो देशमा उत्पादन भएको उनमा परात्पर ब्रह्म भगवान श्रीकृष्ण स्वयं गर्नुहुन्थ्यो. हामी कति भाग्यशाली हुँदा कल्पना गर्नुहोस् त्यो नेपाली त्यो नेपालको गौरवको इतिहास. तर आज हामी काम लाग्ने लखटट्टुसँग हेर्नु अन्नार अगाडि हेर्नु सब अन्नार दन्नाकै बसेको छौँ यहाँ चाउरी परेका जस्ताबाट. यस कारणले हामीमा त्यो सामर्थ्य थियो. त्यहाँले सारा धर्म ग्रन्थले यति धेरै महत्व नेपालको गाएको छ. आज त्यो नेपालको मध्य भूगर्भमा मध्य पृथ्वीमा मध्य स्थलको देवघाट तीर्थको यो पावन बागेश्वरीको प्राङ्गणमा नेपालका हुनहार सन्तको तपस्याले स्वामीजीले कोटी होम गरेको यो पावन धरामा आज तपाईँहरूले
2: पनि कक्रोच एकल मार्यो भने एउटा मात्र

0: Heat anti-roaster. Yes, I hire cockroaches, Martin. Rabaki saw cockroaches and Martin. Heat anti-roaster.
1: मलाई अलिकति मुक्तिनाथ तर जानु पर्ने हो, फेरि मुक्तिनाथ पनि जान सकेन, पर्वतबाट फर्केर सिधै भैर बागेर दक्षिणाम नायजहरू पीठमा एक महिनाको अनुष्ठान थियो, 18 लाख गोपाल मन्त्रको पुरस्कार, यी आमाहरू बुवाहरू सब बस्नुभयो, दशमीमा मन्त्र अनुष्ठान पुरा भयो, एकादशीमा व्रत भयो, द्वादशीमा त्यसको पुनावृत्ति गरेर सबै बटु ब्रह्मचारी साधु सन्त सन्यासी वैष्णव सबै भक्तहरूलाई भोजन गराएर विशाल रूपमा पुनावृत्ति गरेर अनि म हिजो बेलुका यहाँ आइपुगेँ, राति आइयो, यसैको लागि हिजो विश्राम गरियो र आज यहाँ प्रवचन गर्न पाइयो, आशीर्वाद लिन पाइयो, सन्तको दर्शन गर्न पाइयो र अब आज बेलुका यहीँ बसेर भोलि 3 बजे 4 बजे गण्डकी सङ्गम स्नान गएर मैले 5 बजे यहाँलाई काठमाडौँ प्रस्थान गर्नु छ। यो मौका मैले पाएँ, मलाई सम्झनु हो, हाम्रो प्रेमी भारद्वाज, हाम्रो चाहिँ यो आयोजक समितिका सबै पदाधिकारीहरू, स्वामीजीहरू, आचार्य गुरु, सम्पूर्ण गुरु आचार्यहरू, ब्रह्मचारीहरू, सबै धेरै धेरै धन्यवाद, कृतज्ञता, हार्दिक अभिनन्दन गर्दै यो महायज्ञको पूर्ण सफलताको शुभेच्छा, शुभकामना, शुभभावना साथ मेरा भाइलाई विराम दिन्छु। श्री हरि रक्षतु राष्ट्रम, पूर्णमदः पूर्णमिदं पुनात् प्रमुदच्यते, पुनश्च पूर्णमादाय पूर्णमेवावशिष्यते। राधा कृष्ण भगवान गो, राष्ट्रदेव पशुपतिनाथ गो, मुक्तिनाथ भगवान गो, गायेश्वरी भगवती गो, कोटि हो महायज्ञ गो, राष्ट्र गुरु योगी नरनाथ जी महाराज गो, संपूर्ण आचार्य तन गो, वैदिक सनातन धर्म गो, वैदिक सनातन धर्म गो, वैदिक सनातन धर्म गो, गौ माता गो, प्राणी मात्र गो, धर्म गो, धर्म गो, अधर्म गो, अधर्म गो, सनातन हिन्दू राष्ट्र नेपालको सम्पूर्ण भक्त भागवतहरूको नमः पार्वती पद हर हर हर महादेव, जय जय श्री राधे। श्याम
2: श्री शिव गोरक्षनाथको, सिद्ध नवनाथहरूको, सिद्ध चौरासीनाथहरूको, अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्यजी महाराजको, आदरणीय श्रद्धालु भक्त सज्जनवृन्द, गुरुदेवका दिव्य वाणीहरूमा मन्त्र मुक्त भएर हामी कसरी समय बित्यो थाहै भएन, एकपटक जोरदार करतल ध्वनिद्वारा हामी कृतज्ञता व्यक्त गर्दैछौ, पटक पटक आशीर्वाद हामीले पाउनेछौ र गुरुदेवको संकेत, मेरो बारेमा कविता बनाउने कि नबनाउने गुरुजीले सार्वजनिक रूपमा भन्नुभएको छ, म सार्वजनिक रूपमा वाचा गर्छु, अब यो कार्यक्रम सकेपछि गुरुदेव म सोझै त्यहाँ आउनेछु, म अनन्त श्री विभूसित, अनन्त श्री विभूसित बाल सन्त मोहन शरण देवाचार्य, मेरो 8 महाकाव्य मैले लेख्न पाउनेछु गुरुदेवबाट मैले अनुमति लिएर, गुरुजीसँगै कति महिना बस्नुपर्छ बसेर मलाई यो अनुमति सार्वजनिक रूपमा गुरुदेवले दिनुभयो भन्ने मैले बुझेँ, ताली बजाएर अनुमोदन गरिदिनु। यो कार्यक्रम सकेपछि म सोझै आउनेछु, अब अरू हजुरहरू नउठ्नु न, एकैछिन बसौँ, हाम्रो पुरुषोत्तम महात्म्य त बाँकी नै छ, 4 बजे आरती गरेर जाउँला। अब सबै सबै श्रद्धालुहरू, मैले धेरै समय अतिक्रमण नगरिकन व्यासजीलाई पनि गुरुजीको सानिध्यमा आफ्ना कोकिल कण्ठबाट 1-2 श्लोक गुनगुनाउने इच्छा हुन्छ, एकदम जोडले ताली बजाउनुहोस् र मैले समय बिल्कुल पनि नलिकन व्यासजीलाई यो माइक्रोफोन प्रदान गरे अनि हामी अगाडि बढ्नेछौ।

परम मंगलमय अत्यन्तै पावन यो पुरुषोत्तम महिनाको पवित्र दिनमा आज हामी यो पावन क्षेत्र अत्यन्तै पवित्र क्षेत्र यो देवघाट धाममा बागेश्वरी आश्रमको पावन धारामा आज विभिन्न सन्त महात्माहरूको तपस्थली साधना स्थली कोट्योम स्थली गौ माताका चरणहरूबाट अत्यन्तै पावन बनेको र विभिन्न सन्तहरूको चरणबाट अत्यन्तै पावन बनेको यो क्षेत्रमा बसेर हामी कोटिहोम जस्तो महान यज्ञको दर्शन गर्दै आज अत्यन्तै पवित्र बनेका छौं र विभिन्न क्षेद्रबाट यहाँ गुरूजनहरू आएर हामीलाई आशीर्वाद दिनुभएको छ। अहिले हामीले अत्यन्तै सौभाग्यले परम पूज्य परम वन्दनीय प्रात स्मरणीय हाम्रो यो नेपाल राष्ट्रका प्रथम जगद्गुरू ऐतिहासिक जगद्गुरू हुनुहुन्छ परम पूज्य आज हामीले सौभाग्यले दर्शन गर्न पाएका छौं र म अत्यन्तै आनन्दित भएको छु। गुरुदेवको अत्यन्तै प्रेम र भक्ति मैले प्राप्त गरेको छु। पहिलेदेखि नै गुरुदेवले मलाई धेरै प्रकारले उत्साह दिनुहुन्थ्यो र अब यहाँ सम्पूर्ण हामीहरू अत्यन्तै भाव विवल भएका छौं किनभने गुरुदेवका वाणीहरू अत्यन्तै प्रभावकारी छन् र जीवनमा उपयोगी पनि छन्। वास्तवमा यी जुन शिवपुराणका कुराहरू यहाँ गुरुदेवले जुन राख्नुभयो हामीले हिमवत खण्डमा अध्ययन गर्दाखेरि मलाई पनि त्यस्तै लागेको थियो। आज वास्तवमै गुरुदेवले यी सारा कुराहरू यहाँ खोलेर राख्नुभएको छ र आज यहाँ संयोग अथुमको संयोग पनि छ कि आज मैले यहाँ हिजै अस्ति नै भनेको थिएँ अस्तिको दिनमा हिजो त भएन अस्तिको दिनमा कि द्वादश ज्योतिर्लिङ्गको आज व्याख्या गर्ने दिन हो भनेर शिव महापुराण अन्तर्गत द्वादश ज्योतिर्लिङ्गको आज व्याख्या गर्नु छ भनेर म त्यही तयारीमा आज यहाँ बसेको थिएँ। गुरुदेवले आएर बडा दिव्य प्रकारले द्वादश ज्योतिर्लिङ्गको वास्तविक अर्थ गरिदिनु भयो। यहाँभन्दा सौभाग्यको विषय केही छैन। पूज्य गुरुदेवको चरणमा वन्दना गर्दछु र यस कार्यक्रममा मञ्चमा रहनुभएका पूज्य डाक्टर प्रज्ञानाथ गुरुदेवका चरणमा वन्दन गर्दछु र यस महायज्ञका आचार्य गुरुदेव नारायण प्रसाद पोखरेल गुरुको चरणमा वन्दन र यस महायज्ञलाई विभिन्न प्रकारले शोभायमान गराउनको निमित्त आउनुभएका आदरणीय बुद्धिसागर गुरुको चरणमा वन्दन लगायत हरिभक्त गुरु जो त्यहाँ बस्नुभएको छ यस यज्ञलाई सफल पार्नको निमित्त अवरात गर्नुभएको छ पूज्य गुरुका चरणमा वन्दन गर्दछु र यस महायज्ञलाई यो मञ्चीय कार्यक्रममा विभिन्न प्रकारले सभ्य र भव्य तरिकाबाट सञ्चालन गर्नुहुने अत्यन्तै आदरणीय महाकाव्यकार हिरालाल कणेल गुरुको चरणमा वन्दन गर्दछु र महायज्ञका विभिन्न प्रकारले पूज्य खेतरनाथ गुरुदेव मैले त्यहाँ देखिरहेको छु माथि मञ्चमा आउनुहोला खेतरनाथ गुरुदेवको चरणमा पनि वन्दना गर्दछु र यस महायज्ञ कोटिहोम ज्ञान महायज्ञ पूज्य राष्ट्रगुरु योगी नरहरिनाथ गुरुको सत्सङ्कल्पबाट यस क्षेत्रमा आज आयोजित भएको छ र पूज्य श्रीनाथ गुरु लगायत विभिन्न नाथ सम्प्रदायका गुरुहरूले आज जिम्मेवारी दिएर आफ्नो जिम्मेवारी अत्यन्तै कुशलताका साथ गर्नुभएको छ। अत्यन्तै तपस्यामा रहेर परम आदरणीय पूज्य प्रेमनिधि भारद्वाज जसले संयोजन गर्नुभएको छ यस महायज्ञको र आज मूलकर्ता भएर यो यज्ञमा कहीँ कतैबाट बिघ्न पर्छ कि भनेर आफै पूजामा खटिनु भएको छ र विभिन्न प्रकारले मर्यादा र अनुशासन गुरूहरूलाई सुनेर गुरूको निरीक्षण निरीक्षकत्वमा गुरूकै सामिप्यमा र आचार्य गुरूहरूको अगाडि पछाडि रहेर विभिन्न प्रकारले अत्यन्तै मर्यादित भएर आज यस महायज्ञमा अत्यन्तै ठूलो तपस्या गर्नुभएको छ पूज्य प्रेमनिधि भारद्वाज दाजुलाई प्रणाम गर्दछु वन्दन गर्दछु र लगायत यस महायज्ञमा विभिन्न प्रकारले खटिनुभएका सम्पूर्ण यज्ञमा समितिका व्यक्तित्वहरू विभिन्न पदमा रहनुभएका पदमा नरहेर पनि सेवा गर्नुभएका सम्पूर्ण दाजुभाइहरू आमा बुवा सम्पूर्णप्रति हार्दिक नमन अभिवादन र यो पूज्य नरहरिनाथ गुरूदेवले जुन संकल्प हामीलाई
उहाँ कोट्यम गर्नको निमित्त संकल्प गर्नुभएको छ। वास्तवमै यो संकल्प एउटा ऐतिहासिक संकल्प थियो मैले बुझेको छु, किनभने गुरु छँदै नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा गएर गुरुले कोट्यौं ज्ञान महायज्ञ गर्नुभयो। तर गोरक्षनाथको बीज मन्त्रद्वारा यो कोट्यौं ज्ञान महायज्ञ यहाँ पहिलो पटक भएको भन्ने मैले बुझेको छु र गुरुहरूले यही मलाई बुझाउनु भएको छ। अन्य क्षेत्रमा गायत्रीको माध्यमबाट र अन्य मन्त्रहरू सिद्ध मन्त्रहरूद्वारा गरिन्थ्यो भने यस क्षेत्रमा गोरक्षनाथ बीज मन्त्रद्वारा कोट्यौं ज्ञान महायज्ञ भएको छ। यो अत्यन्तै सौभाग्यको विषय हो र हामी त्यस महायज्ञको सेवा गर्नको निमित्त हामी पनि चुनिएका छौँ। गुरुदेवको सबैभन्दा ठूलो कृपा यही हो, भगवानको सबैभन्दा ठूलो कृपा यही हो र जति पनि यस कोट्यौं ज्ञान महायज्ञमा हामीहरू सेवक भएर जति पनि लागि गरेका छौँ सम्पूर्ण अत्यन्तै पुण्यका भागीदार हुनुहुन्छ सम्पूर्णका चरणमा वन्दना गर्दछु। अब हामी कोट्यौंको विषयमा यहाँ सम्पूर्ण हामीले सुनिसकेका छौँ बुझिसकेका छौँ। आजसम्म पूज्य गुरुदेवले पनि भनिसक्नुभयो विभिन्न प्रकारले हामीले यहाँ धेरै कुराहरू लिन सक्नेले लिने कुराहरू यहाँ गुरुले एकदम संक्षिप्तमा सागरै राखिदिनु भएको छ। वास्तवमा हाम्रो यो नेपाल भूमि तपोभूमि हो, नियम मुनिद्वारा पालित भएको यो भूमि, पशुपतिनाथ भगवानद्वारा रक्षित भएको यो भूमि र भगवान पशुपतिनाथ जहाँ बस्नुभएको छ र भगवान पशुपतिनाथको वरिपरि 64 शिवलिङ्गको बारेमा हामीले हिमवत खण्डमा यहाँ सुन्यौं। हिमवत खण्डको पनि प्रवचन भएको थियो केही समय पहिला र 64 योगिनीहरूको सँगमा भगवानले विभिन्न प्रकारले यहाँ लीला गर्नुभएको छ र काठमाडौँ नगरीलाई अत्यन्तै महिमा मण्डित गरिएको छ। हेर्नुहोस् यो काठमाडौँ नगरीको विषयमा हिमवत खण्डमा बडा दिव्य प्रकारले व्याख्या आएको छ। नेपाल भन्ने नाम लिना साथ त्यस व्यक्तिका सारा पापहरू नष्ट हुन्छन् र कोटी जन्मका पाप नष्ट भएर कैलाशमा बास गर्दछ भनेर यहाँ हिमवत खण्डमा आएको छ। नेपाल नाम पनि अत्यन्तै पवित्र छ, पावन छ र काठमाडौँ पनि अत्यन्तै पवित्र छ, जहाँ भगवान शिवका लिङ्गै लिङ्गहरूमा अवस्थित भएको सहर पुरी भनेर त्यो काठमाडौँ पुरीलाई बताइएको छ। र यो नेपाल भूमिमै सप्तकोशी हामीले हिमवत खण्डमा सुन्यौं, माता पार्वतीका पसिनाबाट प्रकट भएको सप्तकोशी हामीले ती सरिताहरूबाट सिञ्चित भएको अत्यन्तै पावन भूमि नेपाल, सप्त गण्डकीका धाराहरूबाट सिञ्चित भएको आध्यात्मिक अत्यन्तै पवित्र भूमि नेपाल, देवघाट जस्तो पावन क्षेत्र, भगवान गौतम बुद्धको जन्मस्थली, माता सीताको जन्मस्थली, आज विभिन्न सन्तहरूले तपस्या गर्नुभएको खत्तर बाबाको क्षेत्र, स्वर्गदारी महाप्रभुको क्षेत्र, यस्ता शिवपुरी बाबाको क्षेत्र, विभिन्न सन्तहरू यस क्षेत्रमा आएर साधना गरेर सिद्धत्व प्राप्त गरिसक्नु भएको छ। हिमालय महिमालय जुन वर्णन हामीले हिमवत खण्डमा श्रवण गर्यौं, शिवपुराणमा पनि त्यसका अंशहरू हामी छन् हामीले सुनेका छौं र गुरूदेवले त्यो बताउनु भएको छ। हिमालय खण्ड जहाँ माता पार्वती खेल्नु भएको थियो, जहाँ माता पार्वतीले भगवान शिवकलाई प्राप्त गर्नको निमित्त तप गर्नुभएको थियो, ती हिमालय खण्डहरू जसले एकपटक जीवनमा हिमालयको दर्शन गर्दछ श्रद्धाले, त्यस्ता व्यक्तिहरूको करोडौं पाप राशिहरू नष्ट हुन्छ भनेर वर्णन गर्नुभएको छ। आज हामी यो नेपालमा आफ्नै घरबाट दिनदिनै हिमालयको दर्शन गरेका छौं, हामी जस्तो पुण्यात्मा को छौं? आज यी पर्वत श्रृङ्खलाहरू नेपालमा यस्ता अत्यन्तै राम्रा सुन्दर पर्वत श्रृङ्खलाहरू, नदीहरू, विभिन्न गंगाका धाराहरूबाट सुसज्जित भएको यो पावन भूमि नेपालको महिमा हामीले पूज्य गुरूदेवका मुखारबाट श्रवण गर्यौं। हामी अत्यन्तै धन्य छौं यस्तो पावन भूमि नेपालमा आज हामी जन्मेका छौं, हुर्कन पाएका छौं, खेल्न पाएका छौं र यसै पावन भूमिमा सन्तहरूको दर्शन गर्दै पुरूषोत्तम महिनाको बेलामा सन्त चरणहरूको हामीले स्पर्श गर्न पाएका छौं, सन्त चरणको धुलो शिरमा लगाउन पाएका छौं, सन्तहरूको बाणी सुन्न पाएका छौं। पुरूषोत्तम महिनामा सन्तको दर्शनले करोडौं अपवित्र योनिहरू भोग्न पर्दैन भनेर हामीले यस्ता कथाहरू पनि सुनिसकेका छौं। पुरूषोत्तम महिनामा सन्तको दर्शनको पनि बडा ठूलो महत्व छ। यो संसारमा प्रत्यक्ष भगवान भनेको सन्तलाई मान्नुपर्दछ भनेर विभिन्न प्रकारले सन्तहरूको महिमा गाइएको शास्त्रहरूमा हामीले सुनेकै छौं र गुरूको वर्णन हामीले शिवपुराणमा अस्तिको कथामा सुनेका छौं। गुरू महिमा, जसले गुरूको सेवा गर्दछ उसले जीवनमा कुनै देवी देवताहरूको सेवा नगरे पनि हुन्छ भनेर बताइएको छ, किनभने भगवान शिवले पार्वतीलाई भन्नुभएको छ गुरू शरीर भनेको मेरो गुरूलिङ्ग हो, त्यसकारणले गुरूको सेवा गर्नु मेरो सेवा हो भनेर
माता पार्वतीलाई ज्ञान दिनुभएको पनि हामीले शिवपुराण अन्तर्गत श्रवण गरिसकेका छौँ। त्यस कारणले आज यो महान पुरुषोत्तम महिनाको यो पवित्र दिनमा यस्ता महान सन्तहरू यस क्षेत्रमा आएर हामीलाई निरन्तर रूपमा उत्साहित गर्नुभएको छ, आशीर्वाद प्रदान गर्नुभएको छ, आशीर्वचनद्वारा हामीलाई मार्ग निर्देशन गर्नुभएको छ। आज हामी हाम्रो मर्यादा अनुशासनलाई सिक्न पाइएको छ। आज यस्ता गुरुहरूको सामिप्य हामीले प्राप्त गरेका छौँ। अत्यन्तै सौभाग्यशाली हामी आज अत्यन्तै आनन्दित यो क्षण, अत्यन्तै भक्तिमय क्षण आज यो कोट्यम ज्ञान महायज्ञमा बहु एकदमै महान कर्ममा हामी छौँ र पुरुषोत्तम महिनाको हामीले नियमित दिनको एक अध्याय श्रवण गर्दै आइरहेका छौँ र आज अन्तिम हामी अन्तिम चरणमा पनि छौँ पुरुषोत्तम महिनाको यो कथा अत्यन्तै राम्रो जीवनमा उपयोगी कथाहरू हामीले सुन्दै सुन्दै जो हिजोको दिनमा हामीले 29 अध्याय श्रवण गरिसक्यौं र आज हामी 30 अध्यायमा प्रवेश गर्दैछौ र 30 अध्यायमा के छ त भनेर हिजो 29 अध्याय पनि हामीले संक्षेपमै सुन्न पायौं किनभने समय अत्यन्तै कम थियो र आज त झन पूज्य गुरूदेवको सामिप्यमा बसेर आज यसरी कथा श्रवण गर्नु गराउनु भनेको त यो हाम्रो हेर्नुहोस् हाम्रो त के हैसियत छ र गुरूदेवको आज गुरूदेवले यहाँ बसेर सुनिदिनु भएको छ गुरूदेवले अनुमोदन गरिदिनु भयो भने बल्ल हामी सफल हुने हो क्या गुरूको मार्गलाई पछ्याउँदै गुरूका चरणहरूलाई पछ्याउँदै आज हामीहरू सिक्दै सिक्दै अगाडि बढ़िरहेका छौं र यस्ता सन्तहरूको सामिप्यमा बसेर आज आफ्ना वाणीहरू प्रस्तुत गर्न पाउनु हो त्यो पनि वागेश्वरी माता वागेश्वरी माताको पवित्र काखमा बसेर जो वाणीकी भगवती हुनुहुन्छ आज जीवनमा सबैभन्दा महत्वपूर्ण क्षण हो। यहाँ भगवान नारायण बद्रिका आश्रममा चर्चा गर्नुभएको छ नारदजीसँग। नारदजीले विभिन्न प्रकारले प्रश्न गर्नुहुन्छ हे भगवान पुरुषोत्तम महिनाको बेलामा के कस्ता कर्महरू गर्नुपर्दछ भनेर हजुरले विस्तारपूर्वक मलाई बताउँदै आइरहनु भएको छ। विभिन्न प्रकारका चर्चाहरू कथाहरू हजुरले बताउँदै आउनु भएको छ। त्यस कारणले हे भगवान अब यो अन्तिम चरणमा अब यहाँ यो पुरुषोत्तम महिनाको व्रत धारण गरेका विभिन्न व्यक्तिहरूको लागि हजुरलाई मैले केही प्रश्न राख्छु भनेर भगवान नारायण समक्ष नारदले प्रश्न राख्नुभएको छ। अत्यन्तै सम्माननीय व्यक्तित्व शंकर भण्डारी पूर्व वन मन्त्री हुनुहुन्छ, नेपाली कांग्रेसका नेता, हिन्दुत्व राज संस्थाका अभियन्ता पनि हुनुहुन्छ। पहिला नारायणीमा पनि आएर हामीलाई उत्साहवर्धन गर्नुभएको थियो। आदरणीय शंकर भण्डारी आसन ग्रहण गर्नको निम्ति हार्दिक अनुरोध गर्दछु। सबैले जोडदार ताली बजाएर सम्मान गरिदिनु होला। अत्यन्तै धर्मपरायण व्यक्ति हुनुहुन्छ र त्यसै इच्छा कामना गाउँपालिकाका पूर्व प्रमुख गीता गुरूङजी आउनुभएको छ। हार्दिक स्वागत गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु। जोडदार ताली बजाएर सम्मान गर्नु होला। र सँगै आउनुभएका पत्रकार आदरणीय प्रकाश अधिकारी हार्दिक स्वागत र सम्मान छ। जोडदार ताली बजाएर सम्मान गरिदिनु होला। सबैलाई मञ्चमा आएर बस्नुको लागि अनुरोध गर्दछु। र यहाँ भगवान नारायणले नारदलाई भन्नुहुन्छ हेर्नुहोस् नारदजी हजुरले लोकको कल्याणको निमित्त जुन प्रश्न गर्नुभएको छ वास्तवमा अत्यन्तै महत्वपूर्ण क्षण भनेर आज भगवान नारायणले जुन नरनारायण हुनुहुन्छ बद्रिका आश्रममा तप गरेर बस्नुभएका भगवान नारायणले नारदलाई भन्नुहुन्छ।

सुखभावोद्धवापति। आज भगवान नारायणले भन्नुहुन्छ, हे नारद जी, हजुरलाई सम्पूर्ण कुरा मैले बताइसकेको छु। पुरुषोत्तम महिनामा व्रत गर्न चाहने व्यक्तिले कस्ता कस्ता कर्म गर्नुपर्दछ, सन्ध्या वन्दन कसरी गर्ने, के खाने के नखाने, यी यावत कुराहरू हजुरलाई मैले संक्षेपमा बताइसके। अब मैले हजुरलाई एउटा कुरा भन्न छ, त्यो बाँकी रहेको कुरा म हजुरलाई भनिहाल्छु, सुन्नुहोस्। के हो त भन्दा, पतिव्रता नारीहरूले गर्नुपर्ने कर्तव्यहरू के हुन्, यी कुराहरू अब म हजुरलाई बताउने गरिरहेको छु। ध्यान दिएर सुन्नुहोला भनेर आज नारदजीलाई भगवान नारायणले आज्ञा गर्नुहुन्छ। र यहाँ भन्नुहुन्छ, पति नराम्रो होस्, कुलतमा फसेको होस्, या जस्तो सुकै भए पनि पत्नीले आज पतिको अपमान गर्नु हुँदैन। रोगानुत पिसाचो वा क्रोधनो वाथ मद्यप वृद्धो वाप्यभिदग्धो वा मुकोन्धो बधिरोपी वा रोगी भए पनि, दुष्ट भए पनि, रिसाहा भए पनि, बुढो भए पनि, पटमूर्ख भए पनि, लाटो भए पनि, अन्धो भए पनि, देख्दै डरलाग्दो किन नहोस्, दरिद्र किन नहोस्, लोभी किन नहोस्, निन्दनीय नै किन नहोस्, डरपोक वा ठग नै भए पनि आज त्यो पतिलाई स्त्रीहरूले अपमान गर्न हुँदैन। पुरुषोत्तम महिनाको बेलामा त झन् हुँदैन। स्त्रीहरूको लागि, पतिव्रता स्त्रीहरूको लागि सती धर्मको विषयमा भ्रमण गर्नुहुन्छ। पतिव्रता नारीले हर हमेशा बोली, शरीर र कर्मले देवतालाई झैं पतिलाई सम्मान गर्नुपर्दछ भनेर बताउनुहुन्छ। कहिल्यै पनि कुनै पनि स्त्रीले पतिको विरुद्धमा कठोर व्यवहार गर्नै हुँदैन, बालकै होस् र जस्तोसुकै बुढो भए पनि, रोगी भए पनि, आज त्यो पतिलाई अत्यन्तै सम्मान गर्नुपर्दछ। पतिको अगाडि अहंकारले कहिले पनि बोल्नु हुँदैन, झर्केर बोल्न हुँदैन, यस्ता प्रकारका व्याख्याहरू गर्नुभएको छ। र अरू कोही पनि अरू पुरुषहरूप्रति जसले त्यस्ता दृष्टिले हेर्दछन् तिनीहरूका पतिव्रता धर्म नष्ट भएर जान्छन् भनेर आज यहाँ वर्णन गर्नुहुन्छ। र स्त्रीहरूले कुनै पनि पुरुषसँग विभिन्न प्रकारले गफ गर्ने, एकान्तमा गएर गफ गर्ने, हाँस्ने, जिस्किने, यस्ता प्रकारका कुराहरू पनि गर्न हुँदैन भनेर बताउनुहुन्छ। र यदि त्यस्तो गरेका छन् भने त्यस्ता अरू पुरुषहरूप्रति ती नारीहरू आफ्नो पतिलाई छोडेर अरू पुरुषहरूप्रति त्यस्तो प्रकारले गफ गर्ने, हाँस्ने, मस्किने गरेका छन् भने त्यस्ता नारीहरूका शरीरमा जतिवटा रौँ हुन्छन् त्यति हजार वर्षसम्म ती नारीहरू नर्कमा बस्छन्। यदि तिनीहरूले पतिको सेवा गरेका छन् भने उनीहरू स्वर्गमा बस्दछन् भनेर बताउनुहुन्छ। र यहाँ पुरुषम सेवते नान्यम मनोवाक्य कर्मविहीन लोभितापी परेणार्थे सासती लोकभूषणम। हे नारद जी, अरू पुरुषको ऐश्वर्यमा रमाएर अर्काको ऐश्वर्यलाई देखेर यो त कति धनी रहेछ भनेर मख परेर पत्नीहरू अर्काको पत्नी भएर पनि अर्कालाई हेर्दछ भने मनबाट, वचनबाट, शरीरबाट गरेका सारा कर्महरूको त्यसले भोग्नु पर्दछ दुःख। पतिव्रता धर्म नष्ट हुन्छ र त्यस्ती स्त्री जसले अर्काको धन सम्पत्तिमा लोभिएर आफ्नो पतिलाई विश्वासघात गर्दछ भने त्यस्ता पत्नीहरू पतिव्रता धर्मबाट च्युत भएर अनेकौं जन्मसम्म नर्कमा पर्दछन् भनेर बताउनुहुन्छ। र यहाँ अर्काले जति जिस्काए पनि, अर्काले जति हँसाए पनि, अरूसँग गएर जिस्किने, हाँस्ने गर्नु हुँदैन, स्त्रीहरूको विषयमा यस्तो बताउनु भएको छ। र यहाँ स्त्रीहरूलाई भन्नुहुन्छ, यो पुरुषोत्तम महिनाको बेलामा हेर्नुहोस् नारदजी,

यदि रोग र यौवनले युक्त भएकी मस्त भएकी गीत गाउन जान्ने नाच्न जाउन जान्ने अत्यन्तै ट्यालेन्ट भए पनि अरूको अगाडि आफ्नो पति नभएको बेलामा यस्ता प्रकारका क्रियाकलाप गर्न हुँदैन सोच्न पनि हुन् यस्तो सोच्न पनि हुन्न अरू बडा राम्रो सुन्दर पुरुष भए पनि उसको विषयमा यदि मनमा त्यस्ता व्यविचारपूर्ण विचारहरू आयो भने उसको पतिव्रता धर्म नष्ट हुन्छ भनेर बताउनु भएको छ त्यसकारण

प्रियं नैव कर्तव्यं पत्युः पत्न्या कदाचन। सती नारीहरूका लागि आफ्नो पति बाहेक अर्को देवता मनुष्य गन्धर्व जो कोही भए पनि जति राम्रो भए पनि प्यारो हुन सक्दैन पतिव्रताको लागि। यदि आफ्नो पतिलाई छोडेर अर्को राम्रो देख्न थाल्यो भने त्यसको सचित्व नष्ट हुन्छ भनेर आज यहाँ बताउनुहुन्छ। तसर्थ स्त्रीले आफ्नो पतिको अप्रिय काम कहिले पनि गर्नु हुँदैन। सधैँ नारीहरूले पतिको प्रसन्नताको लागि काम गर्नुपर्दछ। र यदि कोही पति सँगै छैनन्, कहीँ विदेश गएका छन् या अन्यत्र कहीँ गएका छन् भने पतिले त्यस बेलामा हाँस्नु पनि हुँदैन, श्रृङ्गारहरू पनि गर्न हुँदैन र पतिको यादमा बसिराख्नु पर्दछ। सधैँ पति सुतिसकेपछि सुत्ने र पति उठ्नुभन्दा पहिले उठ्ने, यस्तो प्रकारले पतिव्रता धर्मलाई पालन गरेकी पत्नी आज बडा भाग्यमानी हुन्छन् महाराज भनेर आज बताउनुभयो। र यहाँ पति नभएको बेलामा पतिव्रता नारी सधैँ आफ्नो सासु ससुराको श्रद्धापूर्वक भक्ति गर्ने र पतिलाई प्रेम गर्ने, यदि पति हुनुहुन्न भने सासु ससुराको नजिकै सुत्ने, सासु ससुरासँग बस्ने, धर्म कार्यमा धन सञ्चय गर्ने, धर्म कार्यमा लगाउने र पतिले कमाएको सम्पत्ति विभिन्न प्रकारले व्यवहार सारा गरेर केही बचाउने कोसिस गर्ने। र यदि दान पुण्यको लागि छुट्याइएको छ भने त्यसबाट नबचाउने, सबै दान गर्ने, तर घर खर्चको लागि छुट्याइएको छ भने त्यसबाट केही बचाउने भनेर आज बताउनु भएको छ। प्रसन्न वदन नित्यम काले भोजन दायिनी भुक्तवन्तं तु भर्तारं नवेम नवदीद प्रियं क्वचित। यदि पति कहीँबाट काम गरेर थाकेर आउनुभएको छ र पति आउन साथ घरमा आज ती पत्नी पतिलाई उठेर स्वागत सम्मान गर्ने, पतिलाई प्रिय लाग्ने वचन बोल्ने र सधैँ हँसिलो भएर पतिको अगाडि पछाडि गर्ने र पतिलाई विभिन्न प्रकारले अत्यन्तै खुसी भएर पतिलाई प्रसन्नताको लागि काम गर्ने, कचकच नगर्ने, सानातिनो कुरामा कचकच नगर्ने र पतिको अगाडि बसेर मुसु मुसु हाँस्ने, अरे क्या पतिको अगाडि बसेर मुसु मुसु हाँस्ने, मिठा मिठा कुरा गर्ने।

तापम संतोषम पर व्यापार संकटः अतिहासातिरोषम च क्रोधम च परिवर्धयेत। पतिव्रता नारीले अन्य प्रकार कुरा काट्ने, हाँस्ने, विभिन्न प्रकारले चिच्याउने, बोल्ने, गफ गर्ने यस्ता गर्न हुँदैन। कुनै कुरामा असन्तोष गर्ने, अर्काको चाल चलन, अर्काको कुरा काट्ने, यो त यस्तो है, यस्तो त यो त यस्तो भनेर अर्काको कुरा काट्ने, सङ्गिनीहरूसँग बसेर खिटका छोडेर हाँस्ने र कसैसित बेकारमा फोकटमा रिसाउने यस्ता काम त्याग्नु पर्दछ र विभिन्न प्रकारले शरीरलाई राम्रो हुने खाले भोजनहरू ग्रहण गर्नुपर्दछ र जस जुन चिजले शरीरलाई असर गर्छ त्यस्ता चिजहरू खान पनि हुँदैन, छुन पनि हुँदैन। पतिको प्रसन्नताको लागि आज सधैँ श्रृङ्गार गर्नु, तेलहरू लगाउनु, नुहाउनु, शरीरमा बुकुवा घस्नु, बडा दिव्य प्रकारले चन्दनहरू लगाएर, कन्ठी मालाहरू लगाएर, विभिन्न प्रकारले श्रृङ्गार पदार गरेर आज दिव्य भएर पतिलाई सधैँ प्रसन्न पार्नको निमित्त आज स्त्री ती सती पतिव्रता आज पतिको भक्तिमा तल्लीन हुनुपर्दछ भनेर बताउनु भएको छ। त्रिवेता प्रवृत्ति नारीणाम मासी मास्यर्तवम् मुनि तदाभिन्न त्रयम् त्यक्त्वा शुद्धा स्यात् गृह कर्मणि। त्रेतायुगदेखि महिना महिनामा प्रत्येक महिनामा नारीहरूको दूषित रगत बग्ने गर्दछ, सर्भिसिङ गरेर गर्नुपर्छ महिना महिनामा शरीरको। हाम्रो गाडीको सर्भिसिङ गर्दैन गर्दैन, त्यस्तै महिलाहरूको पनि महिनै पछि सर्भिसिङ हुन्छ। एक महिनामा एकपटक दूषित रगत बग्ने त्यस्तो बेला हुन्छ, त्यस बेलामा तीन दिन सम्पूर्ण घरका कामकाज छोडेर शुद्ध भएर पवित्र भएर बस्नु पर्दछ, एकान्तमा गएर बस्नु, देव कार्यहरू नगर्नु, पितृ कार्यहरू नगर्नु पर श्रद्धा। त्यो नारी पहिलो दिन चाण्डाली समान हुन्छन्।

पहिलो दिन चण्डाल जस्तै हुन्छन्, दोस्रो दिन ब्रह्मघातिनी समान हुन्छन् र तेस्रो दिन धोबी समान ती नारीलाई मान्नुपर्दछ भनेर बताउनु भएको छ र चौथो दिनमा मात्र घरको कामकाजको लागि शुद्ध हुन्छन् भनेर यहाँ बताउनु भयो र ती तीन दिनसम्म रात नबितेसम्म ननुहाउनु भनेर बताउनु भएको छ न त्यो तीन दिनसम्म काठो कुनै कुराहरू पनि नगर्नु न रुनु न हाँस्नु विभिन्न प्रकारले गाडीमा चढेर यात्रा पनि नगर्नु तेल पनि मालिस नगर्नु अरू नारीहरूका साथमा गएर गफ पनि नगर्नु विभिन्न प्रकारका जुवा ताँसल आदि खेल्ने काम त गर्दै नगर्नु दिउँसो सुत्नु पनि हुँदैन विशेष गरेर दर्ती गर्नु पनि लगाउनु हुँदैन यस्तो प्रकारले यहाँ बताउनु भएको छ र मनमा पनि सदाचारका कुराहरू मात्र ल्याउनुपर्छ सबको गुणी कुराहरू सद्विचारहरू मात्र आउनुपर्दछ मलाई आज यहाँ बताउनु भएको छ र यहाँ ती रजस्वला स्त्रीहरूले गर्नुपर्ने कर्तव्यको विषयमा पनि यहाँ बताउनु भयो र तीन दिनपछि ती रजस्वला भएकी पतिव्रता नारीले स्नान गरिसकेपछि अन्य पुरुषहरूको अनुहारमा हेर्नु पहिला गएर भगवान सूर्यको दर्शन गर्नु पञ्चगव्य पिउनु र शुद्धिकरणको लागि पञ्चगव्य पिए पनि हुन्छ अथवा दुध भए दुध पिउने दुध मात्रै भए दुध पिउने यस्तै खालका यहाँ उपदेशहरू गर्नुभएको छ र पहिला सूर्यनारायणको दर्शन गरिसकेपछि मात्र अन्य आफ्ना पतिको दर्शन गरिसकेपछि अन्यको दर्शन गर्नु र यहाँ त्यस पछाडि भन्नुहुन्छ गर्भिणी नारीहरूको लागि मैले केही नियम बताउँछु भनेर

गर्भिणी नारीहरू, आज यो अध्यायमा नारीहरूको लागि मात्रै रहेछ अरे. गुरुले त फेरि खालि स्त्रीहरूलाई मात्रै भन्नुभयो भन्नु होला. हिजो अस्ति पुरुषको आएको थियो कि, अस्तिसम्म पुरुषकै मात्रै सुनेको थियौँ, आज नारीको पनि सुन्नु पर्यो कि. त्यस कारणले यहाँ गुरुले हाम्रो यहाँ भगवान नारायणले नारदजीलाई विभिन्न प्रकारले नारी धर्मको विषयमा बताउनु भएको छ. गर्भिणी नारीले पालन गर्नुपर्ने नियम के हुन्छ भन्दा, अल्छी नमानिकन सम्पूर्ण लुगाफाटाहरू लगाएर गर्गानाले चट्ट सजिएर पतिलाई तयार हुने काममा लाग्नु पर्दछ. हामी हँसिलो हुनेहरू एकदम मख परेर बस्नु पर्दछ, धर्म कर्ममा लागिराख्नु पर्दछ, सधैँ शुद्ध पवित्र रहनु पर्दछ र आफ्नो गर्भको रक्षा गर्नको निमित्त होसियार रहनु पर्दछ. सुकिलो भएर बस्नु, भाइरसहरू नआउ, किटाणुहरू नआउ, एकदम स्वच्छ भएर बस्नु पर्दछ. वास्तु पूजनहरू गर्नु, घरको हेरविचारमा तत्पर रहनु. गर्भवती नारीले कहिले पनि खराब आचरणहरू गर्नु हुँदैन, खराब व्यवहारहरू बोल्नु हुँदैन, खराब शब्दहरू या कहिले पनि बोल्नु हुँदैन. नाङ्लोले हम्किएर हावाको पनि प्रयोग नगर्नु भनेर बताउनु भएको छ. यस्ता प्रकारले यहाँ विभिन्न यहाँ नियमहरू बताउनु भएको छ. यहाँ सबैले जहाँ तहीँ गएर भोजन पनि ग्रहण नगर्नु, सबैले छोएको नखानु अरे गर्भिणी भएको बेलामा, किनभने जस्तोले पाए त्यस्तैले छोएको खायो भने त्यसका गुणहरू पनि सर्दछन्, त्यस कारणले सबैले छोएको पनि खान हुँदैन भनेर बताउनु भएको छ. यी सारा कुराहरू त्याग्नु पर्दछ. डरलाग्दा चिजहरू नहेर्नु, भयङ्कर चिजहरू नहेर्नु, डरलाग्दा चिजहरू नहेर्नु, यस्तो अपाची चिजहरू नखानु र विभिन्न प्रकारले शरीरको रक्षा गर्नु र यस्ता जुन पच्नलाई गाह्रो हुन्छ त्यस्ता गरिष्ठ चिजहरू पनि नखानु भनेर बताउनु भयो. र पतिभन्दा टाढा नबस्नु, पतिको नजिकै बस्नु, पतिले देखाएको ठाउँमा बस्नु र पतिको सम्मुख भएर बस्नु, यस्ता स्वतन्त्रपूर्वक अत्यन्तै आनन्दित भएर चारैतिर पलक र पुलुक भएर नहेर्नु, कसैतिर मसक र मुसुक भएर नहाँस्नु, केवल आफ्नो पतिसँग मात्र हाँसेर बोल्नु भनेर बताउनु भएको छ. र यहाँ विभिन्न प्रकारले गर्भिणी नारीको विषयमा जुन वर्णन गर्नुभयो, बडा ध्यान दिएर नारदजीले सुन्नुभएको छ. कलह पनि नगर्ने, कलह हो नविदातव्य कलियुग प्रिय स्त्रिय वर्षिता निन्दिता त्यर्थम ताडिता पिपतिव्रता. कलह गर्न पनि हुँदैन, पतिसँग झगडा त गर्नै भएन. पतिव्रता स्त्रीले कहिले काहीँ पतिले हत्काउनु भयो भने, निन्दा गर्नुभयो भने पनि चुप लागेर बस्नु पर्दछ. पतिलाई खुसी बनाउने प्रयत्न गर्नु अरे, पतिको गएर गलामा झुन्डिनु तर मुख नफर्काउनु भनेर भन्नुहुन्छ. गलामा झुन्डिनु, हे भगवान् हजुरभन्दा मेरो अर्को को छ र हजुरले यस्तो वचन लाग्छ म कहाँ जाने हो भनेर बरु रुनु कराउनु, पतिको गलामा गएर झुन्डिनु, क्वा क्वा रुनु तर नरिसाउनु भनेर यस्तो प्रकारले यहाँ बताउनु भएको छ. र यहाँ विभिन्न प्रकारले पतिको लागि श्रृङ्गार पटार गर्नु, अन्यको लागि नगर्नु भनेर यहाँ बताउनु भयो. र पतिको सेवा गर्नु, हात गोडा धोएर अत्यन्तै चटक्क भएर पतिको सेवा गर्नु हो, श्रृङ्गार पटार केवल पतिको लागि हुनुपर्दछ भनेर बताउनु भएको छ. पतिको सेवा भन्दा ठुलो स्त्रीहरूको पतिव्रता स्त्रीको लागि अरू संसारमा केही पनि छैन भनेर बताउनु भयो. र पतिको सेवा गरेपछि सम्पूर्ण देवी देवताहरू प्रसन्न हुन्छन् भनेर भन्नुभएको छ महाराज. यहाँ पतिको सेवा गरेपछि अन्य केही पनि गर्नु पर्दैन, किनभने पतिले गरेका सारा कर्ममा पत्नीको पनि हिस्सा हुन्छ. त्यस कारणले पत्नीले गर्ने भनेको पतिको सेवा हो भनेर यहाँ बताउनु भएको छ. सती नारीले कहिले पनि ओखलीमा, मुसलमा, कुचोमा, जाँतोमा र यस्तो कोलहरूमा, यस्तो सङ्घारमा, ढोकाको सङ्घारमा बस्नु हुँदैन. तीर्थ स्नान अर्थिनी नारी पति पालो उदकम पिबेत शङ्करात विवेश्वरवा पतिरे माधिक स्त्रियः. कुनै तीर्थमा गएर त्यहाँ नहुन चाहने नारीले घरैमा पतिको चरण पान गर्यो भने त्यही चरण पखालेको पानी पियो हुन्छ, कुनै तीर्थमा जान पर्दैन भन्नुहुन्छ. भगवान भन्दा पनि, भगवान शङ्कर भन्दा पनि, भगवान विष्णु भन्दा पनि पत्नी पतिव्रता स्त्रीहरूको लागि पति ठूलो मानिएको छ भनेर यहाँ बताउनु भयो.
व्रतोपवासनियमं पतिमुल्लङ्घयाचरीत आयुष्यं हरते भर्तुर्मृता नरकमिच्छति। जुन नारीले पतिसँग आज्ञा नलिइकन आज्ञालाई नटरिकन व्रत उपवास र नियम पालना गर्दथे भने त्यो आफ्नो पतिको आयु हरण गर्नेवाला हुन्छन् र मरेपछि नरकमा जान्छन्। त्यस कारणले पतिको आज्ञा बिना कुनै पनि शुभ कार्यहरू नगर्नु भनेर बताउनुहुन्छ। र यहाँ पतिलाई सम्पूर्ण कुराहरू सोधेर गर्नुपर्दछ र पतिलाई नदिइकन पतिलाई नसोधिकन आफै पहिला खान्छे भने त्यसपछि नारीहरूले लाटो कोसेरो भएर जन्मिनुपर्दछ भनेर बताउनुभयो। र यहाँ विभिन्न प्रकारले यहाँ पतिको सेवाको विषयमा बताउनुहुन्छ र धर्म गर्नको निमित्त पति नै गुरु हो, पति नै भगवान हो, पति नै सबै तीर्थ हो, व्रत हो भनेर महिलाले यसरी पतिव्रता महिलाले सोच्नु पर्दछ र सम्पूर्ण कुराहरू त्यागेर केवल पतिलाई मात्रै पूजा गर्नु हर तरहले पतिको सेवा गर्नुपर्दछ र विभिन्न प्रकारले पतिलाई प्रसन्न पार्ने प्रयत्न गर्नुपर्दछ भनेर यहाँ बताउनु भएको छ। किनभने विवाह गर्ने बेलामा हामीलाई माता पिताले पनि पतिको सेवा गर भनेर बताउनु भएको दिनुभएको थियो। कन्या विवाह समय बाचे युरिति द्विजाह वर्तो सहतरी भूया जीवतो जीवतो विवाह र म बाँचुन्जेल पतिको सेवा गर्छु भनेर कसम खाएर आएको कारणले गर्दा म अब पतिको सेवा गर्छु या त पतिले मारे मर्छु नत्र सेवा गर्छु भन्ने भाव हुनुपर्दछ। यस्ता पत्नीहरूलाई पतिव्रता स्त्रीहरूलाई यमदूतहरूले छुन सक्दैनन् भनेर बताउनु भएको छ। यस्ता स्त्रीहरू जसको घरमा पर्दछन् त्यस्ता घरमा आज यमदूतहरूले हेर्न पनि सक्दैनन्, यमलोकमा लैजान पनि सक्दैनन्। केवल भगवानका पार्षदहरू आउनेछन्, देवताहरू प्रसन्न हुन्छन् र नारीहरू पतिव्रता भएको घरमा लक्ष्मी हुन्छ, सन्ततिहरूको उत्तरोत्तर प्रगति हुन्छ, साधु सन्तहरू आउँछन्, अतिथिहरू प्रसन्न हुन्छन्, सम्पूर्ण पितृहरू तृप्त हुन्छन्। यस्तो प्रकारले पतिव्रता नारीहरूको महिमा गाएर आज यो अध्यायलाई समापन गर्नुभएको छ। श्री प्रिय नारदीय पुराणे पुरुषोत्तम मासु महात्मे श्री नारायण नारद संवादे पतिव्रता धर्म निरूपणम नाम त्रिंशोऽध्याय। पतिव्रता स्त्रीको लागि सबैभन्दा ठूलो पुरुषोत्तम मासमा पतिको सेवा हो भनेर आज भगवान नारायणले नारदजीलाई बताउनु भएको यो अत्यन्तै पावन पुरुषोत्तम मास महात्म्यको हामी 30 अध्याय श्रवण गरिसकेका छौं। पूज्य गुरूदेवको सामिप्यमा रहेर आज यो हामीले श्रवण गरेका छौं र पुरुषोत्तम मासको फल भनेको सन्त दर्शन पनि बताइएको छ। आज हामी अत्यन्तै आभारी भएका छौं, सौभाग्यशाली बनेका छौं। भगवान पुरुषोत्तमको आज हामीले महिमा श्रवण गर्दै सन्तको दर्शन गर्न पाएका छौं। अब आज यो पुरुषोत्तम महिनाको मास महात्म्यको कथालाई म विश्राम गर्छु। भोलि हामी 31 अध्याय यानि अन्तिम अध्याय पुरुषोत्तम मासको हामी भोलि श्रवण गर्नेछौं।

0: राधा सर्वेश्वर भगवान को
1: जय हो,
0: हरिहर भगवान को
1: जय हो।
0: सम्पूर्ण श्रद्धालु भक्त सज्जन वृन्द, हामी हजुरहरूसँग हाम्रा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्यजी महाराज एकैछिन यही विश्राम स्थलमा जाँदै हुनुहुन्छ। हाम्रो सभा सकिएको छैन, हामी सबै यहीँ बस्नेछौ। स्वागत समितिका विशिष्ट मान्छेहरूले गुरुदेवलाई लानुहुनेछ, अरू सबै यथास्थानमा 10 मिनटको लागि हाम्रो बीचमा हाम्रो वेदोक्त वैदिक सनातन धर्मको संरक्षण र सम्वर्धनको लागि हामीले गाउँ गाउँबाट हरेक मञ्चबाट लडेका छौँ, केन्द्रबाट सभा सद हलबाट आवाज उठाउने हाम्रा प्रतिनिधि, पूर्व वन मन्त्री, नेपाली काङ्ग्रेसका नेता, हिन्दुत्वको बुलन्द आवाज गर्नुहुने पूर्व माननीय शङ्कर भण्डारीज्यूलाई, पूर्व वन मन्त्री माननीय शङ्कर भण्डारीज्यूलाई आफ्ना दिव्य उद्बोधनहरू राखिदिनुहुनको लागि, मार्ग निर्देशन गरिदिनुहुनको लागि म यस माइक्रोफोनमा आमन्त्रण गर्दछु। पूर्व वन मन्त्री एवं साँच्चै हिन्दू धर्मको संरक्षण र सम्वर्धनको लागि खट्नुभएका एकजना योद्धा, हामीले तल आवाज उठाउँछौ, केन्द्रमा संसदमा आवाज उठाउने हाम्रो प्रतिनिधि श्रद्धेय शङ्कर भण्डारीज्यूलाई मैले माइक्रोफोनमा आमन्त्रण गरे।

0: धेरै धेरै आभारी छु यो पुरुषोत्तम महिनाको महिमाको बारेमा हाम्रो युवा गुरुकथा वाचक युवाको हामी कथा श्रवण गर्दैथ्यौं। सौभाग्यले नेपालकै प्रथम आजको दिन यो पवित्र धाम बागेश्वरी धाममा नेपालकै प्रथम हाम्रो सन्त गुरुको पनि आगमन भएको सो अवसर रहेछ। सर्वप्रथम म सन्त हाम्रो प्रथम नेपालका सन्त गुरुज्यू प्रति हार्दिक नमन पाउचरणमा नमन व्यक्त गर्दछु। आदरणीय गुरुजन र श्रद्धालु हाम्रा भक्तजनज्यूहरू, मलाई अरू धेरै केही कुरा भन्नु छैन। सनातन मुलुक नेपालको सनातन धर्मको बारेमा सबै श्रद्धालु भक्तजनहरूले अन्तर्मनदेखि अन्तस्करणदेखि आफ्नो स्वधर्मको रक्षाको लागि अब भूमिका खेल्नुपर्ने काम गर्नुपर्ने समय आएको छ। यो पावन पुरुषोत्तम महिनाको यो पुण्य तिथिको उपलक्ष्यमा सबैलाई यही हार्दिक अनुरोध गर्न चाहन्छु, नेपाल र नेपालीको रक्षाको लागि हाम्रो सनातन धर्मको रक्षा गरौं। सब एक ठाउँमा उभिएर धर्मको रक्षा गरौँ, देशको रक्षा गर्नु हो, आम नेपालीको रक्षा गर्नु भन्ने कुराको अनुभूति गरौं, यही आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: अत्यन्तै संक्षिप्त रूपमा उहाँले भन्नुपर्ने धेरै कुराहरू हामीलाई भन्नुभएको छ। हामी हाम्रो धर्मको संरक्षण र सम्वर्धनको लागि जुटौं, अब सुतेर नबस्छौ, सबै उठौं ल। हरिहर भगवानको, हरिहर भगवानको, हरिहर भगवानको, अनन्त श्री विभूषित बाल सन्त मोहन शरणजी महाराजको, वेद व्यासजी महाराजको, भागवत भगवानको, गौ माताको, बागेश्वरी माताको, राष्ट्रगुरु योगी नरहरिनाथको, सिद्ध गुरु योगी छिप्रानाथको, ल अब हामी एकछिन भजनमा हामी गुरुदेवलाई स्वागत समितिका विशिष्ट मान्छे व्यक्तित्वहरूले मात्रै लानुहुनेछ। हामी एकैछिन भजनमा रम्नेछौँ अनि त्यसपछि आरती गरेर प्रसाद दिएर हामी सबै बिदा भएर जानेछौँ। अहिलेलाई सबै भक्तहरू
2: पेट्रोलको चिन्ता छाडिदिनुहोस् जब तपाईँ आफै नै प्रो हुनुहुन्छ। याङ्गो प्रो एपमा 3 ट्रिप पूरा गर्नुहोस्, बोनस पाउनुहोस् र इन्धन खर्च सहजै उठाउनुहोस्। थप आमदानी अब सिधै आफ्नो खल्तीमा, अहिले नै याङ्गो प्रो एप डाउनलोड गर्नुहोस्।
1: ऐतिहासिक कार्यक्रमका प्रचार प्रसार संयोजक हामी सबैको चिर परिचित अर्जुन सापकोटाजी आउनु भएको छ, मैले माइक्रोफोनमा आमन्त्रण गरे।
3: हरि ओम बोल भक्त वसल भगवान को, राधा कृष्ण भगवान को, जय जय गोरख, जय जय काली, जय घोष। शिव गोरक्ष योगी नरेन्द्रनाथ संग कोटि होम महायज्ञ 2083 मा पाल्नुभएका सम्पूर्ण भक्तजनहरूमा सहृदय त नमन गर्न चाहन्छु। हिजो हामीले भव्य तरिकाले भजन प्रतियोगितालाई समापन गर्यौं, धेरै भक्तहरू उत्साहका साथ आउनुभयो। त्यो उत्साह देखेर हामीलाई धेरै भक्तहरूले सहयोग गर्नुभयो। म बेलुका घरमा मात्रै पुगे अनि गुरुदेवले फोन गर्नुभयो, म नाम एकछिनमा भन्छु, उहाँले फोन गर्नुभयो, ओहो भजन कीर्तन रहेछ, मैले त धेरै सहयोग गर्न खोजेको थिएँ भन्नुभयो। त्यत्रो विराट कोटि होम यज्ञ चलिरहेको रहेछ, मलाई पनि सहयोग गर्न मन छ, केही अर्पण गर्न मन छ भनेर गुरुदेवले मलाई फोन गर्नुभयो। परब्रह्म परमात्माको त्यो कृपा पनि होला, सबै भक्तहरूलाई यहाँ जोड्ने जमर्को भइरहेको छ। हाम्रो योगी नारायणनाथ गुरुदेवको नै आशीर्वाद होला सायद। श्री मानव सेवा फाउन्डेशन नेपाल तथा मामा घर अनाथालय आश्रम तथा छोरीको घर ज्येष्ठ नागरिक आश्रमका परिकल्पनाकार यस्तै कोटि होम विभिन्न चरणमा गर्दै आउनुभएको ऐतिहासिक श्री पशुपति कोटि होम ज्ञान महायज्ञ तथा गायत्री कोटि होम पोखरामा विराट कोटि होम महायज्ञ लगाउनुभयो। श्री परम आदरणीय परम वन्दनीय बाल योगेश्वर विजय श्री कृष्ण मूर्तिजी महाराज जीले यस यज्ञलाई रु 51,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँले आज भर्खर मात्र यज्ञलाई 51,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई मैले यो भिडियोमा पनि देखाइरहेको छु। महाराजु हजुरको हजुरले जति कुरा आत्मा हुन्छ त्यति आत्मा त हामी सक्दैनौ, तर हजुरको यो महान विचारप्रति हामी हृदयता नमन गर्दै हजुरप्रति ऋणी छौ। मिल्छ भने हजुर पनि एकचोटि यहाँ आइदिनुहोला र विभिन्न यज्ञहरू यहाँले आत्मा हुन्छ त्यति आत्मा सक्ने शक्ति हामीलाई पनि प्रदान गरिदिनुहोला भन्दै महाराजीप्रति विशेष विशेष आभार व्यक्त गर्न चाहन्छु। जय श्री राधे राधे राधे जय हो।

कृपया हाम्रो विजय कृष्णमूर्ति जी महाराज विजय कृष्ण मूर्ति जी महाराजले यो कार्यक्रमको सफलताको कामना गर्दै हिजो उहाँको फोन उठ्न पाएको भए हामी यहाँ फोन आवाज सुनिदैन भक्ति संगीतमा भजन प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च मैले गर्छु मेरो तर्फबाट भनेर भन्नको लागि 21 पटक फोन गर्नुभएको रहेछ अर्जुन सापकोटाजीलाई त्यो फोन उठाउन भ्याएनौ हामीले सुनेनौ त्यसकारणले त्यसबाट हामी वञ्चित रह्यौं म अनुरोध गर्दछु यो वचन हजुरले पूरा गर्नुहोला हामीले एउटा भव्य भजन प्रतियोगिता राख्नेछौं त्यहाँ हजुरको सम्पूर्ण अगुवाईमा हजुरको निर्देशनमा त्यो भजन प्रतियोगिता अर्जुनजीकै समय जगतमा हामीले पूरा गर्न पाऊ अहिलेलाई भने उहाँले यो कार्यक्रमलाई सफल पार्नको लागि 51,000 नगद प्रदान गर्नुभएको छ जोरदार ताली बजाएर स्वागत गरौं 51,000 यो रसिद र ब्यासीका करकमलबाट एउटा रुद्राक्ष अर्जुन सापकोटाजीलाई नै बुझिदिन आउनको लागि विजय कृष्ण महाराजजीसँग यो प्रसाद पुगोस् कोटियमको हामी कोटि कोटि नमन गर्दछौ हेमराज एवं निर्मला दवाडी भरतपुरको चितवनबाट 1515 प्रदान गर्नुभएको छ दवाडी परिवार आएर रुद्राक्ष लिइदिन आउनको लागि हार्दिक अनुरोध गर्दछु तुलसी दामोदर सन्तान सुख एवं शिक्षामा उनीहरूको अत्यन्त उन्नति होस् भन्ने भावनाको साथमा रत्नगर 31 1055 प्रदान गर्नुभएको छ आएर रुद्राक्ष लिइदिनु हुनको लागि अनुरोध गर्दछु हजुरहरूको हातमा रसिद छ रुद्राक्ष लिनुभएको छैन भने छिटो आउनुहोला म यहाँबाट नाम उद्घोषण गर्नु छ अब भने नाचौं सबै अगाडि भएर नाचौं आएर नाचौं अब हामी एकैछिनमा आरती गरेर बिदा हुनेछौ दान दिएको दाताहरू रसिद लिन आउनुहोला रुद्राक्ष लिन आउनुहोला

0: हजुरहरू सँग अझै पनि हजुरहरूले दान अर्पण गरेर रुद्राक्ष नलिनु भएका चिट छन् भने कृपया ल्याइदिनु होला। हाम्रो बीचमा अत्यन्तै वरिष्ठ कलाकार, युवा धर्मप्रेमी अर्जुन कोइरालाजी हाल्नुभएको छ जोरदार तालीले स्वागत गरिदिउँ। हामीले थुप्रै कार्यक्रम सँगै गऱ्यौं, अहिले ब्याङ्कमा अधिकृत हुनुहुन्छ युवा धर्मप्रेमी अर्जुन कोइरालाजी हाल्नुभएको छ जोरदार तालीले स्वागत गरिदिउँ। हामीले थुप्रै कार्यक्रम सँगै गऱ्यौं, अहिले ब्याङ्कमा अधिकृत हुनुहुन्छ युवा धर्मप्रेमी अर्जुन कोइरालाजी सीता अधिकारी ज्यू माथि आइदिनु होला। भास्कर पङ्गेनी, लक्ष्मी पङ्गेनी अधिकारी काठमाडौँ 14 अर्किड टोलबाट 5105 प्रदान गर्नुभएको छ यसको प्रतिनिधिको रूपमा रुद्राक्ष लिइदिनु हुनुको लागि सीता अधिकारी ज्यू आउनुभएको छ। व्यासजी महाराजले उहाँको बहिनी र यसरी ताली बजाएर सबैले ठाउँ ठाउँबाट दान आएको छ। अब यज्ञ सम्पन्नतातर्फ लगिराखेको छ। ल दिवाकरजी
1: ब्राह्मणोराजन्यूकस्थित जनवैश्य पदवैश्व।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 5 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने उत्पीडन
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनु

0: चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: आमा, एक गिलास दही खाम्न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत

0: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556394495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
5: ए साथी, ऊ त्यो माथि हेर त, बादल भन्दा माथि, कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो। इस 6 PM
2: सामाजिक दूरी ध्यानमा राखी।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
3: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ
2: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ
3: चुरोट बिडी खाएर आगो सहितको
1: छुटबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध

0: समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
0: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
0: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
1: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98550 92 222 98550 57 215 खबर गरौं।
0: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 तनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550 52 454, 98455 20 454, इमेल lok.logic2@gmail.com।
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98450 82 997,
4: 98550 10 997।
7: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
7: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98452 049 56।
9: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार

0: तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: No! No! No!
1: Hello, hello. 1, 2, 3. Check.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
0: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
0: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका।

0: र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: Aile Sundays Nunca Radio Final 89.8 Megahertz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनुबाट साझा खबर।

0: 7,22,31,000 रुपियाँले बढेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
1: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नगर्दै त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इन्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ, नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
0: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए, जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्, जुन 20.5% बढ़ी हो। तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएमसँग भन्नुभयो,
2: त्यसै गरी हामीले विशेष गरी यो अलिक ठुलो वर्षा हुन्छ भनिसकेपछि मुख्य अफिसको 17-20 दिनसम्मको समयमा चाहिँ हामीले यात्रा आयो पनि लामो दूरी जस्तो अवस्थापनहरूलाई पनि हरिन्द्र भन्छौँ गऱ्यो, उहाँहरूलाई पनि केही समय रोक लगा यो कारणले पनि, र सँगसँगै हामीले यो नजिकमा एउटा बाटाहरू पनि बन्द गऱ्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलिक बृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युजहरू गऱ्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो काटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कमभन्दा कम क्षति होस् भन्ने किसिमै तयारीहरू गरेका छन्।
0: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको वनचर विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्ने पनि, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बादीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपोछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवार भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका तीनको लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा पोस्ट स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएमसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो।
3: नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो जुन चौकी आवश्यक देख्यो तत्काल लागि सुरक्षा कर्मी समुद्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखे हो। अहिले यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
0: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छरेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17,78,30,00,00,000 पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता भित्रोल्ने आक्रमण गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरुतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
4: सन्तोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
1: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
4: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर गमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5242-352-53
7: क्लासिक टेकको वाइफाई 6 राउटर नामी घरमनी शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले संविधान मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समित कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
9: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौँ, तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
10: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
9: अहिले यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकाय पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामी थप समन्वय गर्छौँ।
10: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सकिला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला होइन।
9: त्यो त देखाउँछ स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमा त्यो पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
10: पनि उहाँहरूसँग चाहिँ उहाँका मागलाई सम्बोधन गराउने विषयमा सहकारी गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
9: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा चलेर हामी नै अब भनौँ न जुन किसिममा काम गरेर त्यहाँबाट अन्त सरेर काम गरिरहनु भएको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भनेर भन्न सक्ने अवस्था रहन्छु होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
10: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
9: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु छ्याकै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयले पुर्याउन सक्छ।
4: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास बुन्दुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाडौँ ललितपुर भक्तपुर बाहेकका जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाडौँमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
11: कुनै कारण नभइकन कमाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
4: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
12: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
11: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्गी महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढ़ी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको कोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त, त्यो त्यसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने, त्यसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि, त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त, त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु भयो र पछि आफू हुर्किँदै गर्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
13: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रतिभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
11: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अहिलेसम्म थाहा छैन।
14: म जन्मिँदाखेरि चाहिँ अयस्को सुनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन, कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र त्यसको निम्ति भनेर पढ्ने गरेको हो, अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नु पर्ने हुन्छ नि त, अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्सन हो भनेर म के हो भन्ने कुरा नै अन्योल भयो कि।
13: कति समयसम्म त्यस्तो अन्योल भयो हजुर?
14: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियर।
13: 21 वर्ष लाग्यो त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के के भोग्नु पर्यो?
14: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो, त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा बहिनी भयो बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त, अनि छोरा भइसकेपछि चाहिँ अब छोरा नै भनेर हुर्काउनु भयो। एउटा सटेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जस्तै छोरा भइसकेपछि दार्जिलिङ आउनुपर्छ, सोध हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जस्तै अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रिज डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर ढुप्रो भएन, दारिद्रमा आएन आएन, मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थेँ, गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ, अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन, विभिन्न उपनामहरू, अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि, मैले किन राख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेको थिएँ। अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन,
13: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो?
14: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ, मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ, अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदा एकदम गर्वित गर्छु, किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनु हुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि, त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
13: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान चाहिँ बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ?
14: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भने पछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भन्छ, इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन। हामी पनि अरू सोह्र चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी केही सोसाइटी भन्दा यसो समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नु पहिचान छ, अस्तित्व छ।
12: योनि तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
4: नेपालको अलैँचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपत्ता घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुश्री खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिद्ध क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। त फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्ड्स र जापान खेल्दैछन्। अवस्था आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: अहिले रातिको 8 बज्यो 8 PM.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लो 89.1 MHz.
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ.
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ.
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराओ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिलोको जनहितमा जारी सन्देश.
5: सामाजिक दूरी ध्यानमा राखी स्टे इन टच विथ आवर टच गर्भप्रिय जनसँग तपाईँ घरबाट गरिने अनलाइन सब
4: बालहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98010044 छोयो कि चल्यो।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि, बेलामा नै बिचलाई पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्समा भएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी थपकर, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, त्रैमासिक, वार्षिक आय विवरण तयार पारी, अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष छप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सुरेश श्रेष्ठ,
3: एसएमपी कम्पनीको कार्यालय
2: बाइपास रोड भरतपुर चितवन,
3: मोबाइल नम्बर
2: 98550 60 359,
3: 98550 60 359।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने एक क्षेत्रकी उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
5: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
6: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ।
5: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
6: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
5: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पतिङ्गर तथा सोत्र सफा गरी अग्निरेखा निर्माण गरौ।
6: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
5: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
6: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कारवाही गराऊ।
5: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
6: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो, नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98550-92-222, 98550-57-215 खबर गरौ।
5: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन

0: उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपूर्वी तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550 52 754 98555 20 754 इमेल lok.logic2@gmail.com
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोल्युसन।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
4: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
4: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452 50 86.
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कपोट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै बस्ने सोनको साधनगर टाउनमा रहेको निरन फोटो एन्ड भिडियोग्राफी कुनै छ नि?
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 98 85 82 997,
7: 98 550 10 997।
10: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
11: आमा, मलाई दुध है।
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: नमस्कार, कार्यक्रममा हाम्रो आवाजको यो नवीनतम श्रृंखला लिएर उपस्थित भइसकेको छु म तपाईँको आफ्नै आवाजको साथी विजय। कार्यक्रम हाम्रो आवाज तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम प्रसारण गर्ने रेडियोहरूको नाम म यति बेला लिँदैछु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, रेडियो साइनो 99.8 मेगाहर्ज, ग्रेट एफएम ग्रेट कम्बिनेशन 106.4 मेगाहर्ज, रेडियो जागरण 99.6 मेगाहर्ज, हजुरको रेडियो 102.1 मेगाहर्ज र हामी छापबाट तपाईँ सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामीले अपाङ्गको हक अधिकार प्रश्न चुनौतीको बारेमा कुरा उत्थान गर्ने गर्दछौ। आज भने हामी रूपन्देही मैत्रेयी संघको अध्यक्ष ओम ठकुरीसँग कुराकानी गर्न गइरहेका छौ। लागोसोका ओम ठकुरीसँग कुराकानी गर्नतर्फ ओमजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: आराम हुन्छ?
1: हजुर सर, आराम।
0: तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिलेभयो र बालिकाले के कसरी व्यतीत गर्नुभयो?
1: मेरो जन्म यही रूपन्देहीमा भएको हो, 2032 सालमा। र मैले साधारण लेखपढ मात्रै गरेको एमएलसी। अब त्यसपछि पहिले जन्मजात अपाङ्ग त होइन, पछि आएर म 56 सालमा एक्सिडेन्ट भएर यस्तो भएको अपाङ्ग, दृष्टि सम्बन्धी अपाङ्ग भएको व्यक्तिमा।
0: एक्सिडेन्ट कसरी भयो त्यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: म चाहिँ अब यही नेपालमा काम गर्दा गर्दै अलिक धेरै कमाउँछु भनेर इन्डियातिर गएको। इन्डियामा चाहिँ गुजरात भन्ने ठाउँमा 2056 सालमा धागो फ्याक्ट्रीमा एक्सिडेन्ट भएर दृष्टि चाहिँ अलिक कमजोर भयो।
0: कसरी एक्सिडेन्ट भयो त्यो सम्झनु पर्दा घटनालाई कसरी सम्झनुहुन्छ?
1: यो जुन धागो पकाउने मिसिन थियो, आज लगभग 10-15 फिट हाइटको हुन्थ्यो त्यो मिसिन। अनि एकतिरबाट धागोको एउटा धागोको रोल चाहिँ 1.5-2 किलो हुन्थ्यो, त्यो टलीमा चाहिँ हाल्नुपर्ने। एउटा टलीमा हाल्दा हाल्दै एकतिर फुल गरेर फेरि घुमाउँदाखेरि चाहिँ त्यो ब्यालेन्स भएर चाहिँ त्यो आफैतिर आएर चाहिँ त्यो लडेर आफ्नो मेरो ज्यान छाती त्यसपछि टाउकोहरूमा चोट लाग्यो। चोट लागेदेखि ज्वरो आउने के हुँदा हुँदै अनि रातिमा देख्ने दिउँसो सूर्यको प्रकाश पर्ने साथ त्यो दृष्टि सबै अन्धकार हुने भएको थियो। त्यो हुँदा हुँदै अब अहिले चाहिँ अलिअलि बाटो हिँड्न मात्रै सकिने अवस्थामा छु।
0: उपचार गर्न कहाँ कहाँ जानुभयो, डाक्टरसँग देखाउँदा के भन्नुहुन्छ, यसको विषयमा जानकारी गर्नुहोस् न।
1: यो म त अब नेपालमै देखाउन त गुजरातमा चाहिँ त्यो खासै त्यहाँ अब जाने अवस्था पनि थिएन, पैसा पनि थिएन। गएको काम गरेको 1 महिना 15 दिनमै एक्सिडेन्ट भएको हो। अनि फेरि एक महिनापछि नेपाल आउँदाखेरि भैरवाको राणा अम्बिका चार आँखा हस्पिटलमा चेक गर्दाखेरि चाहिँ नानी सुन्नेको छ, पर्दामा पनि अलिकति चोट लागेको छ भन्ने कुरो भयो। अनि मलाई काठमाडौँमा पठाउनु भयो। काठमाडौँ पठाउँदाखेरि त्यतिखेर तिरुगङ्गामा चाहिँ उसमा विश्वज्योति त्रिपुरेश्वरको त्रिपुरेश्वरमा आँखा हस्पिटल छ। त्यो आँखा हस्पिटलमा बाहिरको विदेशी डक्टरहरू पनि आउनुहुन्छ, तपाईँ जानु भन्नुभयो। बाहिरको विदेशी डक्टर त्यो दिनमा आउनु भएन। त्यहाँको एकजना मल्ल डाक्टर हुनुहुन्थ्यो, सायद अहिले त हुनुहुन्छ कि हुनुहुन्न, मल्ल डाक्टरले भेल्लोर गए पनि जहाँ गए पनि सम्झा हुँदैन, पैसा खर्च गर्नु पर्दैन भन्ने कुरो भएपछि त्यतिकै स्थगित भयो।
0: त्यसपछि तपाईँ उपचारको लागि कहीँ पनि जानुभएको छैन है?
1: म गइनँ सर। त्यसपछि अब हुँदैन भनेपछि कहीँ पनि गइएन उपचारको लागि। त्यति बाहिर बाहिर जाने अवस्था पनि छ थिएन।
0: तपाईँ संस्कृतमा पनि लाग्नु भएको छ, अहिले तपाईँ नेपाल मैत्री संघको रूपन्देही शाखाको अध्यक्षको रूपमा पनि हुनुहुन्छ यति बेला। त्यो संस्कृतमा लाग्ने सोचाइ प्रेरणा तपाईँलाई कोबाट मिल्यो र संस्कृतमा लाग्नु पर्छ भन्ने सोचाइ कहिलेबाट आयो तपाईँलाई?
1: अब म काम्रो सिलसिलामा काठमाडौँ जाँदाखेरि पनि अब त्यहाँ कलेज जाने भाइ बहिनीहरू हुनुहुन्थ्यो, त्यतिखेर दृष्टिहीन भाइ बहिनीहरू, म त त्यतिखेर त तथ्यमै भएको अवस्थाको कुरो गर्दैछु। त्यतिखेर उहाँहरूले रोड काट्नु नसक्दा पनि म चाहिँ रोड कटाउने पहिलेदेखि सेवामूलक भावना गएको मेरो मनमा, अनि त्यहाँ उहाँहरूले रोड कटाउनेहरू गर्थेँ। त्यसपछि अब एक्सिडेन्ट भइसकेपछि अब म त अब देख्ने व्यक्ति पुरा एक्सिडेन्ट भएर त्यस्तो अवस्थामा पुग्दा त तपाईँको खाल्टो भनेर चाहिँ डाँडा हुने, डाँडा भनेर चाहिँ खाल्टो हुने, यो खुट्टाको नाम फुटेर भोकेर त्यस्तो अवस्थामा हुन्थ्यो। अब त्यस्तो हुँदाखेरि चाहिँ यही मेरो ससुराली पनि यही तिलोतामा हाल पहिलाको मकरगाई छ, अहिले हाल त तिलोतामा छ, ससुराली पनि त्यहीँ भएको हुँदाखेरि त्यहाँ चाहिँ एकजना अग्लो व्यक्ति हुनुहुन्थ्यो एमबहादुर विका भन्ने हाम्रो ससुरालीको छेउमा पहिला, अनि उहाँले चाहिँ ए तपाईँ चिन्ता नगर्नु हामी म पनि देखिदिनु हो, तपाईँ जस्तो हामी जस्तो त कति छन् कति अब बुटोलमा एउटा शाखा छ, त्यो शाखा छ त्यहाँ जाउँ साथीभाइहरूसँग चिन्जान गरौँ अनि यस्तै हो जिन्दगी भन्नुभयो। अनि उहाँले चाहिँ त्यतिखेर यो रूपन्देही मेट्रोसन भनेर चाहिँ सुखानगरमा अवस्थित थियो, अनि उहाँ लिएर जानुभयो। उहाँ लाँदाखेरि सबै साथीहरू दृष्टिहीन भएका साथीहरूसँग सम्पर्क भयो, त्यसपछि चाहिँ सर म मात्र गरिन्छु भन्ने चाहिँ भयो। अनि त्यसपछि 58 सालमा चाहिँ 57 सालतिर म त्यहाँ भेटघाट भएँ, अनि 58 सालमा चाहिँ त्यहाँ म रूपन्देही मेट्रोसन सङ्घको साधारण सदस्य बनेर 58 निर्वाचनमै उपाध्यक्ष भएर 6 वर्ष काम गरेँ। अब त्यसपछि अब रिसिभिङ भएर सबै साथीहरू अब संसदमा लाग्दाखेरि आफ्नो हकगीतको लागि अब हुन्छ अब भन्ने कुरो हो, त्यसपछि चाहिँ म अब सबै साथीहरूको लागि गर्दाखेरि ल हामी संस्थामा लाग्नुपर्छ, यो संस्थालाई अगाडि बढाउनुपर्छ भन्ने हिसाबले 58 सालदेखि चाहिँ म संस्थामा क्रियाशील छु।
0: अब रूपन्देही मेट्रोसन सङ्घको बारेमा जानकारी गर्नुहोस्, यो संस्था कस्तो संस्था हो, यो संस्थाले के गर्दैछ र योजना के छ, यसको विषयमा पनि जानकारी गर्नुहोस् न।
1: रूपन्देही मेट्रोसन सङ्घ भनेको त अब अब दृष्टिहीनहरूको हकहितको लागि वकालत गर्ने संस्था हो, यो गैर नाफामूलक सामाजिक संस्था हो। यो चाहिँ 2054 सालमा स्थापना भएको नेपाल नेत्रहीन सङ्घ रूपन्देही शाखा जिल्ला शाखा रूपन्देहीको नाममा 54 सालमा यहाँ चाहिँ स्थापना भएर चाहिँ 2063 साल असोज 16 गते चाहिँ जिल्ला विकास जिल्ला प्रशासन कार्यालय रूपन्देही भैरवमाथि दर्ता भएर हाल अहिलेसम्म क्रियाशील छ। यो चाहिँ अहिले हाम्रो अफिस चाहिँ बुटोल उपमहानगरपालिका वार्ड नम्बर 12 दृष्टिपथ अवस्थित अलि गणेश चोलमा चामनगरमै हो, यो बुटोल 12 त्यहाँ चाहिँ 3 कट्ठा जग्गा पनि छ हाम्रो, 3 कट्ठा जग्गाभित्र 4 कोठा र एउटा हल, अनि लुम्बिनी प्रदेशकै नमुना अकाङ्ग मैत्री शौचालय ऱ्याम सहितको लेडिज एन्ड जेन्ट्स शौचालय छ हाम्रो, अनि भित्र पनि अफिसको हाताभित्र पनि एउटा शौचालय छ, अनि सम्पान पुरा भइरहेको छ अहिले चाहिँ। अब यसले यो संस्थाले चाहिँ अब मेन गरी हाम्रो त आश्रय स्थल पनि भनेका छन्, बाहिरबाट जुन दृष्टिहीन व्यक्तिहरूलाई त बाहिरका घरबेटीहरूले ग्यास पठाउँछ फोहोरो गर्छ अनि कोठा दिनुहुन्न भन्ने धारणा थियो पहिला, त्यस अवस्थामा हाम्रो त्यसको कोठा नपाउने दृष्टिहीन भाइ बहिनीहरूलाई चाहिँ हामीले त्यहाँ बस्नु पढ्नको लागि त्यहाँ बस्ने व्यवस्था गरेका थियौँ पहिला पनि, अहिले पनि एकजना भाइ बहिनी दाजुभाइहरू त्यहाँ आफ्नो केही गर्छु, हामीलाई चाहिँ बाहिर कोठामा बस्न पनि भाडा पुग्दैन, हामी यही केही गर्छौँ, हामी यही बसेर आएर गर्छौँ भनेर चारजना बस्नुभएको छ अहिले। अब हाम्रो चाहिँ अब एरोटेसिट हो, अब यो सङ्घ संस्थाहरूमा तालिम हाम्रो चाहिँ तालिम दिने अनि बिउ पुँजीहरू आफ्नो निजी स्रोतमा भए पनि हामीले कहीँबाट खोजेर केही गर्छु भन्ने व्यक्तिहरूलाई चाहिँ बिउ पुँजीको रूपमा केही लगानी लगाइदिने व्यवस्था गरेछौँ। हामीले 2 वर्ष अगाडि यही रूपन्देही जिल्लाभित्र छरिएर रहेका 20 दृष्टिहीनहरूलाई दृष्टिहीन व्यक्तिहरूलाई चाहिँ हामीले 20,000 बराबरको बाख्रा किनेर चाहिँ उहाँहरूलाई पाल्नको लागि प्रेरित गरेका छौँ। कति
0: आर्थिक स्रोत कहाँबाट पाउनुभयो, वितरण गर्नुलाई आर्थिक पैसा चाहिन्छ, त्यो कहाँबाट छ, कहाँबाट गर्नुभएको छ?
1: यो चाहिँ हाम्रो केन्द्रीय कार्यालय छ नेपाल नेत्रहीन सङ्घ, केन्द्रीय कार्यालय सुकेदार काठमाडौँमा छ हाम्रो यो मेन संस्था, हाम्रो खाता, हाम्रो चाहिँ यो केन्द्रीय कार्यालय, उहाँहरूले चाहिँ प्रोजेक्ट विदेशी डोनर खोजेर हामीलाई चाहिँ सहायता गर्नुभएको थियो। त्यति विदेशी डोनरले गर्दाखेरि यो निशुल्क यो बाख्रा पालनको पैसा चाहिँ हामीले निशुल्क बाँडेका थियौँ। त्यतिखेर
0: तपाईँको त्यो भवनमा अपाङ्गता भएका व्यक्ति, दृष्टिहीन भएका व्यक्ति जो केही गर्न चाहन्छ, त्यस्तो व्यक्तिहरू ती जिल्लाका मात्रै बस्न पाउने छ कि अन्य जिल्लाका मान्छेहरू पनि त्यहाँ आएर बस्न पाउने व्यवस्था छ, के छ?
1: यो चाहिँ अब प्राथमिकता भनेको अब रूपन्देही जिल्ला भरिकालाई चाहिँ अब त्यतिकै आएर बस्न भने त पाइएन। यो संस्थामा बसेर केही गर्छु, अब केही पढ्छु, उन्नति प्रगति गर्छु भन्दाखेरि अब हामीले रोल्पा एकजना भाइ हुनुहुन्थ्यो, उहाँ चाहिँ एक वर्ष दुई वर्षसम्म पढेर शिक्षक पेसाको लाइसेन्स निकालेर जानुभयो, अहिले उहाँ रोल्पामै कार्यरत हुनुहुन्छ। अनि हामीले दुई वर्ष टी कालीपुरको एकजना भाइलाई पनि त्यहाँ राख्यौँ, अनि पूर्व मङ्गलबरातिकै एकजना भाइ पनि हुनुहुन्थ्यो, त्यहाँ छ महिना बसेर चाहिँ आफ्नो पढाइ गरेर शिक्षक लाइसेन्स निकालेर उहाँ पनि जानुभयो। हामीले केही गर्न सक्छ त्यस्तो छैन। अहिले चाहिँ अब म यहाँ रूपन्देही नेत्रसँगमा केही गर्छु, आयोजन गर्छु अथवा केही पढ्नको लागि चाहिँ सीमित समयसम्म बस्छु भनेर त्यो अहिले चाहिँ हामी केही बस्न चाहिँ
0: चाहिन्छ।
1: अहिले हामीले चाहिँ बिजुली पानीको लागि उहाँहरूले नै तिर्ने भनेर चाहिँ त्यस्तो गरेसम्म अब त्यहाँ अब त्यहाँ मर्मत गर्नुपर्छ होइन, तोडफोड हुन्छ, शान्तिना तोडफोड भयो भने उहाँहरूले पनि बनाउनु पर्ने भनेर चाहिँ उ गरेको छन्। अब अहिले चाहिँ निशुल्कै छ भन्नुपर्छ, केही रकमहरू हामीले निश्चित रूपमा केही लिएका छैनन्। उहाँहरूले बिजुली तानी तिर्नुहुन्छ, अब बाहिरको रुममा बसे पनि 5,000 कोठा भाडा लागिहाल्छ, तपाईँलाई थाहा छँदैछ। हामीले चाहिँ अहिले बिजुली तानी चाहिँ उहाँहरूलाई तिर्नुहुन्छ, हामी आफै तिर्छौँ, हामी यही बस्छौँ भनेर चाहिँ चारजना व्यक्तिहरू बस्नुभयो।
0: यदि बस्नु चाहे भने बाहिरका मान्छेहरू त्यहाँका पालन गर्नुपर्छ,
1: यहाँको नियमहरू चाहिँ अब सम्बन्धित आफू बसेको ठाउँबाट ओडाको सिफारिस ल्याउनु पर्ने हुन्छ। यहाँ चाहिँ विभिन्न नीति नियमहरू छन् हाम्रा आफ्नो संस्थाका, हो हल्ला गर्न पाइँदैन, यहाँ भएको सामानहरूको सुरक्षा गर्ने, अनि जाँदा सिकाएर हो हल्ला गर्नु भएन, यहाँको आफ्नो संस्थाका आफ्नो नियम छन्, त्यो नियममा बाँधिएर बस्नुपर्ने हुन्छ।
0: तपाईँ रूपन्देही नेत्रसङ्घको अध्यक्षको रूपमा हुनुहुन्छ यति बेला, तपाईँ कहिलेदेखि अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्नु भयो?
1: मैले अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेको अहिले लगभग 2083 साल बैशाख 19 गतेदेखि हाम्रो 18 साधारणसभा तथा 6 अधिवेशनबाट चाहिँ म निर्विरोध अध्यक्षमा निर्वाचित भएको हो। त्यही बैशाखको 19 गतेदेखि मैले कार्यभार सम्हालेछु।
0: तपाईँ अध्यक्ष भएर आइसके पछाडि त्यहाँका रूपन्देही जिल्लाका अपाङ्गता भएका व्यक्ति, दृष्टिहीन व्यक्तिले के आश गर्ने र तपाईँले के गर्नुहुन्छ?
1: म अध्यक्ष भइसकेपछि अब रूपन्देही जिल्लाभरि छरिएका दृष्टिहीनहरूको लागि त आश त अब हामीसँग अब त्यहाँ दिने लगानी हामीसँग नभएको हुँदाखेरि अब उहाँहरूले अब बेल्ट पेपरहरू चाहियो भने सेतो छडी, मेन त दृष्टिहीनहरूको सेतो छडी नै हो, अब हामीले अब सेतो छडी आफूसँग नभए पनि केन्द्रमा हुन्छ कि अब नगरपालिकासँग रिक्वेस्ट गरेर हुन्छ, चाहिने कतिसम्म सम्भव हुन्छ उहाँहरूलाई अहिलेसम्म बाँडिराखेकोसम्म हामीले होइन, अब महिना महिना बुटोल तिलो तमान उद्धोधन अनि सिधासा यिनीहरू नगरपालिका उहाँहरूको हाम्रो जति पनि दृष्टिहीन हुनुहुन्छ आए भएसम्म हामीले सेतो छडी उपलब्ध गराएका छौँ। अनि अब हामीले छात्रवृत्ति पनि बेला बेलामा अब दृष्टिहीन अपाङ्गता भएका व्यक्तिका बच्चाहरूलाई छात्रवृत्ति पनि बेला बेलामा बाँड्ने गर्छौँ। अनि तपाईँको दृष्टिहीन अपाङ्गता भएका व्यक्तिहरूका छोराछोरीलाई कहिलेकाहीँ कसै हामीले डोनर खोजेर जाडोमा न्यानो कपडा पनि वितरण गर्छौँ, अब शिविर पनि राखेका छौँ बेला बेलामा।
0: अब तपाईँ आइसके पछाडि योभन्दा फरक काम के गर्नुहुन्छ?

0: पार्ने काम भइरहेको छ।
1: त्यहाँको समाजमा हेर्ने दृष्टिकोण कस्तो छ? रूपन्देही जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था के पाउनु भएको छ तपाईँ अध्यक्ष रूपान्तरण हुँदाखेरि?
0: धन्यवाद यसको लागि। अब समाजले त अब जहाँ पनि भन्ने हो अब बिचाराको नै भन्ने हो, अनि कसैले चाहिँ अब बिचारा भन्छन्, कसैले अब पूर्व

0: त्यस्तो अवस्था नभएर पनि अब घरमै सीमित हुनुहुन्छ. अब स्वास्थ्यको अवस्थामा भन्नुपर्दा त अब महिलाहरूलाई अलिकति समस्या हो. अब उहाँहरूको मेन्स्ट्रुएसन हुँदाखेरि अब उहाँहरू खुलेर बोल्न नसक्ने गर्दाखेरि चाहिँ
1: त्यहाँको जनप्रतिनिधिबाट कस्तो व्यवहार पाउनु भएको छ? जनप्रतिनिधिले तपाईँहरूलाई कतिको साथ दिएको जस्तो लाग्छ तपाईँलाई?
0: यहाँको जनप्रतिनिधिले त हामीलाई एकदम साथमा साथ, हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढेको छौँ. उहाँहरूकै साथ, हौसला र सहयोगले नै हाम्रो यो रूपन्देही नेत्रहीन यहाँसम्म आइपुगेको छ.
1: राष्ट्रिय बङ्ग महासंघ लगायतका अन्य संस्थाहरूले रूपन्देही नेत्रहीनसँगलाई कतिको सहयोग साथ दिएको छ यसको विषयमा जानकारी गर्नुहोस्।
0: धन्यवाद सर. अब राष्ट्रिय पाङ्गा महासंघले अब परेको बेलामा सहयोग माग्दाखेरि त अब दिनु नै हुन्छ. अब त्यहाँ क्यास नदिए पनि अब गत साल हामीलाई अपाङ्ग दिवस मनाउनलाई चाहिँ 10,000 रुपियाँ दिनुभएको थियो लुम्बिनी प्रदेश अपाङ्ग महासंघले. त्यसपछि अब अरू त अब परेको बेलामै हामीलाई चाहिँ अब साथ सहयोगहरू यसो गरी अगाडि बढ्ने भन्ने हौसलाहरू दिनुहुन्छ. सहयोगै छ अहिलेसम्म.
1: हामी कार्यक्रममा निकै अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्नुहुनेलाई कुरा भन्न सक्नुहुन्छ?
0: अब अन्तमा त अब भन्नुहुन्न, अब सबै ठिकै छ. अब कतिजना रेडियो सुनेर बसिरहनु भएका समाजसेवी सर म्याडमहरूलाई म के अनुरोध गर्न चाहन्छु भने हाम्रो रूपन्देही नेत्रहीन सङ्घलाई अब कार्यालय सभा सञ्चालन व्यवस्थापन गर्नको लागि बिजुली पानीहरू तिर्न अलिक समस्या भइरहेको छ. त्यहाँ बस्ने साथीहरूलाई पनि अलिकति त्यहाँ बिजुली पानी लगायत अन्य व्यवस्थापनको लागि पनि अलिक गाह्रो भएको हुँदा सकेसम्म चाहिँ धेरै थोरै सहयोग भनेको जति धेरै दिएर पनि सकिँदैन, जति सकिन्छ हातमा हात मिलाएर साथमा साथ मिलाएर हाम्रो रूपन्देही नेत्रहीन सङ्घलाई केही सहयोग गरिदिनु भयो भने हामी चाहिँ अलि अगाडि बढ्नलाई चाहिँ अलिक सहज हुन्थ्यो कि भन्ने अनुरोध छ.
1: तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धन्यवाद.
0: हस् धन्यवाद.
1: भर्खरै तपाईँले सुन्नुभयो ओम ठकुरीसँग गरेको कुराकानी. यो कुराकानी सँगै हामी कार्यक्रममा निकै अन्ततिर आइसकेका छौँ. कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ, जसको लागि हाम्रो नम्बर रहेको छ 9867583587. यति सुनेर साथीले तपाईँलाई धेरै धेरै धन्यवाद. यो आवाजले तपाईँको रेडियो सञ्चार गराउनको लागि मदत गर्ने सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिँदै समाज जुनको बाध्यता र व्यवस्था होइन अनुशासन हो, यही शासन तपाईँलाई भेट्नमा आउनेछु. त्यतिसम्मलाई तपाईँका आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्. हवस् त, नमस्कार.

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Hi, I live on the Nuncha Radio Silence 89.8 MHz.
1: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM

0: आज विक्रम सम्वत 2023 सन् असार 1 गते सोमबार, ज्येष्ठ कृष्ण औंसी 14 जून सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: निर्यातमा भारतको अवरोधपछि नेपालका 83 चिया उद्योग बन्दको घोषणा। सबै प्रदेशले आज वार्षिक बजेट ल्याउँदै बार्गेनिङमा कांग्रेसको सस्ता पनि त। पहुँच वृद्धि गर्दै लोक सेवा आयोग, 7 बैंकले खटाए ब्याजदर लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपाली युवा जो विश्वकपसँग जोड़िए शीर्षकको शुभ समाचार।
0: रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दाढीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिंगटन स्थित विशाल एटी एण्ड टी स्टेडियमभित्र व्यस्त देखिन्छन्। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको उक्त रंगशालाभित्र उनका तस्विर र भिडियो पछिल्ला 3 सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िएकामा उनी नेपालीका लागि गर्व बनेका छन्। ती युवा हुन् 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोका कोला लिड सुपरभाइजरका रूपमा डलास रंगशालामा कार्यरत छन्। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग र 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7 लाख किलोभन्दा बढ़ी तयारी चिया मौजदात रहेको छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बियो हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझो मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग संचालन असम्भव बन्दै गएको बताएका छन्। किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन। गोदाम भरिएका छन्, किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग संचालन गर्न नसक्ने अवस्था आएको छ उनले भनेका छन्। कसैले ठेक्का पूरा नगरेमा बाँकी काम बापतको रकम असुल गर्न सकिने कानून छ, तर उहाँहरूले सरकारी निकायले कहिले दावी नै नगरेपछि मध्यस्थले भराइदिन सक्दैनन् उनको भनाइ छ। मध्यस्थता अदालत र व्यावसायिक र करार सम्बन्धी विवाद छिटो र छरितो रूपमा समाधान गर्ने वैकल्पिक संयन्त्र हो। नेपालमा यसको मुख्य कानूनी आधार मध्यस्थता ऐन 2055 हो। सार्वजनिक खरिद ऐन र नियमावलीले सरकारी निकाय र ठेकेदार बीच सम्झौता कार्यान्वयनका क्रममा विवाद उत्पन्न भएन र आपसी सहमतिमा टुंगो नलागेमा त्यस्ता विवाद मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने व्यवस्था गरेका छन्। विवादको निरूपण छिटो हुने, निर्णय बाध्यकारी हुने, गोप्यता कायम रहने जस्ता कारण व्यावसायिक विवादहरूमा मध्यस्थता मार्फत खोजिने समाधान संसार भर्ने एउटा वैकल्पिक संयन्त्रका रूपमा विकसित भएको उनले बताएका छन्।
0: प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले जानकारी दिए। उनका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। यता मधेस सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट नियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मध्य सरकारले 48 अर्बको बजेट विनियोजन गरेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कंग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ी बजेट ल्याउने तयारी गरेको छ। त्यसै गरी सुदूरपश्चिम सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: बार्गेनिङमा संस्थापन इतर शीर्षकमा मध्याह दैनिकमा खबर छ। कांग्रेस संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। यसअघि यो समूहले काठमाण्डुमा पटक पटक भेला गर्दै आएको थियो भने कर्णाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ। संस्थापन इतर समूहले गरेको आइतबारको प्रदेश स्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाव सिर्जना भएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन्। सोही क्रममा कोशीमा भएको कार्यक्रममा शेखर कोइराला, सासाङ कोइराला, कृष्ण प्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एमपी साउत, मोहन बस्नेत, डाक्टर मिनेन्द्र रिजाल, मिन विश्वकर्मा, गुरू बराल, कुन्दन काफे लगायत सहभागी रहेका थिए। महाधिवेशनमा सभापति लड़ेका कोइराला निकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन्। वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टीम बनाएका शेखरले 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा 42% मत प्राप्त गरेका थिए। उनको टीमबाट महामन्त्री गगनसहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन अर्थात देउवा पक्षलाई काउन्टर दिँदै आएका थिए। तर विगत 2 वर्ष यता कोइराला समूहका गगन थापाले आफ्नो समूह बलियो बनाउँदै लगेको आरोप लागेको छ।
0: गुमेको साग फर्काउने एमालेको प्रयास हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमाले आगामी स्थानीय प्रदेशसभा निर्वाचनसम्म मिशन जागरण चलाउने भएको छ। जागरण अभियान मार्फत पार्टीको पुरानो साग फर्काउने एमालेको रणनीति छ। एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2047 निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ। पार्टीले तयार गरेको मिशन जागरण अभियानको अवधारणामा भनिएको छ, 2047 आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएका हुन्। पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको दावी छ।
2: खरिद प्रक्रियाको सरलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालु अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अघाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयककै रूपमा बाँकी प्रक्रिया अघाडि बढ़ाउने तयारी सरकारले गरेको छ। वैशाख 17 गतेका लागि आह्वान संसद अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश सिफारिश गरेको थियो। सिफारिश अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले क्रमशः जारी गर्नुभएको थियो। वैशाख 28 संसद अधिवेशनको पहिलो बैठकमा 8 अध्यादेश पेश भएका थिए।
0: राजस्वको ठूलो अंश ब्याज तिर्नमै खर्च, अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। पछिल्लो समय वैदेशिक ऋणको जोसा भइरहँदा देशभित्रैबाट उठाइने ऋण आन्तरिक ऋणको बढ़दो बोझ जोखिमपूर्ण रहेको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्याङ्कले संयुक्त रूपमा तयार पारेको ऋणको दिगोपना सम्बन्धी विवेचना प्रतिवेदनले नेपालको आन्तरिक ऋणको अवस्थालाई जोखिमको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ। उक्त प्रतिवेदनको विषय समेटिएको आईएमएफको हालै सार्वजनिक नेपाल सम्बन्धी प्रतिवेदनमा नेपालले वैदेशिक ऋणका क्षेत्रमा खासै ठूलो संकट बेहोर्न नपरे पनि आन्तरिक ऋणको भार भने अस्वाभाविक रूपमा चुलिएको बताइएको छ। विशेष गरी अल्पकालीन ट्रेजरी बिलहरूमाथिको अत्याधिक निर्भरता, घट्दो राजस्व र वैदेशिक अनुदानमा आएको संकुचनले नेपालले अहिले आफ्नो आन्तरिक ऋण तिर्न क्षेत्रीय र समान आर्थिक हैसियत भएका छिमेकी देशहरूको तुलनामा राष्ट्रिय राजस्वको निकै ठूलो अंश खर्च गरिरहेको छ। यसले देशको दीर्घकालीन स्थिरतामाथि गम्भीर प्रश्न खड़ा गरिदिएको प्रतिवेदनमा उल्लेख छ। नेपालको सार्वजनिक ऋणलाई कम जोखिम भएको मुलुकका रूपमा लिइने गरिए पनि पछिल्लो एक दशकमा आन्तरिक ऋणको संरचनामा डरलाग्दो परिवर्तन आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 कुल गृहस्थ उत्पादन जीडीपीको तुलनामा 10.1% मात्र रहेको आन्तरिक ऋण आर्थिक वर्ष 2081-82 आइपुग्दा 24.4% पुगेको छ। 10 वर्षको अवधिमा आन्तरिक ऋणको अनुपात दोब्बर भन्दा बढ़ीले बढ़नुमा COVID-19 पछिको आर्थिक पुनरूत्थान, शुष्क राजस्व संकलन र पूँजीगत खर्च धान्न लिइएको ऋण मुख्य कारण देखाइएको छ।
2: एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ। तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर, जयनगर र रक्सोल सिर्सियामा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार सहायतालाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्चाल हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेशन इकोनोमिक एण्ड सोशल कमिशन फर द एसिया एण्ड द प्यासिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानामा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतेमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिङ्कका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपलाई जोड्ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य एसियाली राष्ट्रहरू बीचको व्यापार र यातायातलाई सहज बनाउनु तथा युरोपसम्म सीधा रेल सम्पर्क स्थापना गर्नु हो। यस सञ्जाल अन्तर्गत करिब 1,18,000 किलोमिटर लामो रेलवे लाइनहरू समेटिएका छन्। यो सञ्जाल एसिया र युरोप जोड्ने मुख्य तीनवटा करिडोरमा विभाजित छ। ट्रान्स साइबेरियन करिडोर पहिलो करिडोरको रूपमा रहेको छ। यो करिडोर मार्फत रूस हुँदै युरोप जोड़िन्छ। त्यसै गरी दोस्रोमा उत्तर दक्षिण करिडोर रहेको छ। मेची महाकाली रेलमार्ग निर्माण सम्बन्धी काम शुरू भएको 17 वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लाग्दा समेत यस क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।
0: असार महिनामा धेरैजसो वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको अधिकतम ब्याज दर स्थिर राख्दा 7 ब्याङ्कले घटाएका छन्। 20 वाणिज्य ब्याङ्कहरूको जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर 0.07 प्रतिशत बिन्दुले घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्ट्याण्डर्ड चार्टर्ड र एनएनबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25 प्रतिशत बिन्दुले ब्याज दर घटाएको छ। उसले जेठमा 4.25 प्रतिशत रहेको ब्याज दर असारमा 4% झारेको हो। असारमा 7 ब्याङ्कले घटाए ब्याज दर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।